0: मोबाइल 98578920935 98682929133 र 98655556।
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083521250, 083523755, मोबाइल नम्बर 98480502727।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दो छ।
4: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083522360।
1: भर्ना खुल्यो
0: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
0: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
11: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-585-40-519 र 98-585-51-715। सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
12: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
12: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
12: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा PDD क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
12: सम्पर्क सन्ध्या फार्मेसी तथा PDD क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत, सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
1: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
13: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
14: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
15: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
14: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
14: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872।
16: सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
13: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
17: सबैको मान सुने
18: रेडियो भेरी एफएम
19: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
20: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
21: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
22: आज 2083 साल असार 5 गते शुक्रबार, सन् 2026 जुन 19 तारिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि।
23: काया कैरनका साथमा
24: किसान पाइप प्रोडक्ट्स प्राली,
23: राष्ट्रको शान किसान,
24: अ कम्प्लिट पाइपिङ सोल्युसन।
21: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
22: सार्वजनिक ऋणको समावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पूर्वाधार, नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी।
21: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो, पुनरावलोकनको लागि दायर भएको रिट खारेज, उद्योगीहरूले 2079 परिमार्जित भाडा दर तिर्नुपर्ने।
22: नेपाल छिर्नै लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो, अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसून भित्रिने आकलन।
21: अमेरिकाले इरानमाथिको नौ सैनिक नाकाबन्दी हटायो, ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
22: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत, बोस्नियालाई स्विजरल्याण्डले हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
25: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
26: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
27: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
28: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी
0: भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ्दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनु पर्ने भएको छ। अर्थमन्त्री सोडिम वाङले जेठ पन्ध्रमा प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 करोड़ रहने उल्लेख गर्नुभएको छ। बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाउनु भएको छ। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थविद दिल्लीराज खनाल भन्नुहुन्छ, विगतमा लिएको ठूलो परिमाणको ऋणको परिपक्वता अवधि पुर्याउन थालेको छ। यसले आउँदा दिनमा सरकारी ऋणको प्रभावकारी व्यवस्थापन र दिगोपनामा ठूलो समस्या आउँछ। यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाईमा आर्थिक वृद्धिदर र राजस्व संकलन बढ़ाउने हो भने आउँदा दिनमा ऋणको आकार घट्न सक्छ। यो विषय अहिले लिएको ऋण कति कुशल ढंगले परिचालन गरिन्छ र कति प्रतिफल लिन्छ भन्नेमा भर पर्छ भनेर भन्नुभएको खबर कान्तिपुरले छापेको छ।
22: यसैबीच सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आउँदो आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि झण्डै 11.5 खर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग्ने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ झण्डै 5 खर्ब रूपियाँ, शहरी पूर्वाधारतर्फ झण्डै 6.50 अर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। नागरिक दैनिकमा खबर छ।
3: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन, भवन, पानी, बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबार हिजो र अस्तिमा 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बकेउता तिरेका 87 उद्योगमा हिजो पुनः लाइन जडान गरिएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकौता रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। दिएको म्याच सकिएपछि अस्ति बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो। 2080-24 चैतमा प्रमाणीकरण भएको उच्च अदालतको फैसलामा उद्योगीहरूले 2075 सालदेखि बढ़ेको भाड़ा उठाउनु पर्ने भनिएको थियो। तर त्यस विरूद्ध औद्योगिक क्षेत्रका उद्योग सर्वोच्च पुगेका थिए, जसमा चैत 12/2081 सर्वोच्चले 2075 साउनदेखि लागू हुने गरी पत्राचार गर्न खोज्नु कानून सम्मत र न्यायचित नहुने भएकाले उच्च अदालतको आदेश केही हदसम्म उल्टी भई परिमार्जन भाड़ा दर 2079 असार 22 देखि मात्रै लागू गर्न परमादेश दिएको थियो। सर्वोच्चको फैसला उप पुनरावलोकनका लागि लिमिटेड र लिमिटेडको संचालक समितिको निर्णय चित्त नबुझेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ लगायतकाहरू पुनरावलोकन गरेका थिए। तर हिजो सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा, सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले पुनरावलोकनका लागि अनुमति दिएको छैन। अब यसअघिको सर्वोच्चको फैसलाले लागू हुने र व्यवसायीले 2079 देखिकै परिमार्जित भाड़ा दर तिर्नुपर्ने सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनु भएको खबर कान्तिपुरले छापेको छ।
22: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सहमतिबाटै नेतृत्व चयन गर्ने तयारी भएको छ। असार 7 गते पर्सीदेखि 9 गतेसम्म चितवनमा रासोपाको प्रथम महाधिवेशन हुन गइरहेको छ। पार्टीको पहिलो महाधिवेशन भएको र बाहिरबाट विभिन्न समूहहरू समायोजन भई पार्टी बनेका कारण सहमतिबाटै नेतृत्व चयन गर्ने शीर्ष नेताहरूको तयारी छ। महाधिवेशन अघि केही साथीहरू समायोजन प्रक्रियाबाट आउनु भएको छ। उहाँहरूलाई चुनावमा प्रतिस्पर्धा गरेर आउन सहज नहुन सक्छ हिजोको सचिवालय बैठकमा सभापति रवि लामिछानेले भन्नुभएको थियो त्यसैले सहमतिमा नै नेतृत्व छान्ने वातावरण बनाउनुपर्छ। यसअघि वरिष्ठ नेता बालेन्द्र शाहको टीमका साथै साझा विवेकशील पार्टी खगेन्द्र सुनार र लक्ष्मण थारूको समूह राज्यसभामा समाहित भएको थियो। सहमति अनुसारै रवि लामिछाने पुनः सभापतिमा दोहोरिने लगभग निश्चित छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह नै हुनुहुनेछ। हिजोको सचिवालय बैठकले वरिष्ठ नेता पदलाई विधानमा समावेश गर्ने र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय समेत गरेको छ। वरिष्ठ नेताको पद थपिएसँगै केन्द्रीय पदाधिकारीको संख्या 19 सदस्यीय हुने भएको छ। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
21: पूर्वी नेपाल नजिकैका पश्चिम बंगाल र आसपाससम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै डेढ़ हप्तादेखि हल्ट अर्थात रोकिएको छ। यसका कारण सरदर अवधिभन्दा छ दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिने छाँट छैन। कमजोर अवस्थामा रहेको मनसुनी प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण हो। मे महिनादेखि नै कमजोर हुनुपर्ने पश्चिम वायु अहिले जून मध्यसम्म पनि भारतको उत्तराखण्ड उत्तर प्रदेशसँगै नेपालमा सक्रिय नै छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक मदन सिग्देलले भन्नुभयो, मनसून आफैमा आसाम र पश्चिम बंगालमा सुस्ताएको छ। त्यसमाथि पश्चिमबाट पूर्वतिर हावा बाहिरिँदा रोकिन पुगेको छ। नेपालमा मनसून नभित्रिनुका कारण अरू पनि छन्। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, जसका कारण हावा तलतिर थिचिएको छ। यसले बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। स्थानीय तापक्रम र न्यून चापको अभावले पनि मनसूनको बहाव तय गर्छ, तर पूर्वी नेपालमा मनसूनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पर्याप्त मात्रामा हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले पश्चिमी वायु अर्को हप्तासम्म कमजोर हुने आकलन रहेको बताउनुभयो। मनसून कहिले भित्रिन्छ भनेर यकिन भन्न सकिने अवस्था त छैन, तर अब विस्तारै पश्चिमी वायु कमजोर हुने देखिन्छ, त्यसपछि मनसून विस्तारै भित्रिन्छ मर्दनले भन्नुभएको छ। यसैबीच हिउँदपछि र वर्षा अघिको अवधिमा भने यस वर्ष नेपालमा अत्यधिक पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 45 वर्ष अर्थात सन् 1990 रेकर्डलाई ब्रेक गर्दै यसपल्ट 339.7 मिलिमिटर वर्षा रेकर्ड भएको छ। काया कैरनमा पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसानको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Ooh, celebration. It's a goal.
2: Himsa goal. Har ek World Cup chai yo World Cup ni garo celebrate. Mili sabai generation. Himsa TV kharid garna paunuhos 32% samma ko cashback. World Cup 2026 ko TV season pass ra ek barsha ko net TV pack. Sartharu lagu hune chan. Himsa TV. Uhi celebration. Har ek generation.
3: Himsa.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्थामा सरकार, पूर्वाधारमा नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी, रासोपाको नेतृत्व, सहमतिमा नै चयन हुने, औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो, पुनरावलोकनको लागि दायर भएको रिट खारेज, उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने, नेपाल छिर्ने लागेको मनसुनलाई पश्चिमी वायुले रोक्यो लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब कृषिका प्रसंग. नेपाली चिया भारतीय बजारमा जान कडाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै हिजोदेखि थप उद्योग बन्द भएका छन्. यसरी बन्द हुने उद्योगमा अर्गानिक प्रमाणीकरण भएर तेस्रो देशमा चिया निर्यात गर्दै आएका उद्योग रहेका छन्. टी एलायन्स अफ नेपालमा टान आबद्ध इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर 16 उद्योग बन्द भएको टानका जीवन नेउपानेले जानकारी दिनुभयो. इलाममा मात्रै 79 चिया उद्योग बन्द भएका छन्. यस्तै हिजोदेखि नै झापाका 30 उद्योग समेत बन्द भएका छन्. सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीहरूले बताएका छन्. सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत व्यवसायीहरूले बुझाएका खबर आजको गोर्खा पत्रमा छ.
4: पंक्षीहरूमा देखा पर्दै आएको बर्ड फ्लू रोगको संक्रमण 10 जिल्लामा फैलिएको छ. मौसमी प्रभाव र जैविक सुरक्षामा सावधानी नअपनाउँदा बर्ड फ्लूको संक्रमण देखा परेको पशु सेवा विभागले जनाएको छ. विभागीय सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले हाल 10 जिल्लामा देखिएको बर्ड फ्लू सरकारको नियन्त्रणमै रहेको बताउनुभयो. कुखुरामा देखा परेको बर्ड फ्लू रोग सरकारको नियन्त्रणमै छ, भयावह हुने गरी फैलिएको छैन. उहाँले भन्नुभयो, संक्रमण भएको पुष्टि हुनासाथ प्राविधिकहरू खटिएर नियन्त्रणका सबै कामहरू भइरहेका छन्. बर्ड फ्लू नदिन संक्रमित क्षेत्रको आसपास रहेका जिउँदा कुखुरा, अण्डा, दाना र सुरीलाई तत्काल नष्ट गर्ने गरिएको छ. यसरी नष्ट गरिएको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति सरकारले उपलब्ध गराउने व्यवस्था छ. नष्ट गरिएको कुखुरा, अण्डा र दानाको प्रचलित बजार मूल्यको 80% रकम क्षतिपूर्ति बापत किसानलाई उपलब्ध गराउने सरकारले गरेको छ.
3: विगतमा जस्तै यस वर्ष पनि किसानले रासायनिक मल पाउन सकेका छैनन्. बर्खे खेती शुरू हुन थालेको बेला किसान मलको जोहोमा जुट्न बाध्य छन्. सरकारले भने रासायनिक मल पर्याप्त मात्रामा मौजदा भएको दावी गरेको छ. बर्खे धान र मकै बालीका लागि कृषकलाई मल अभाव भएको कृषक समूह महासंघ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिनुभयो. अध्यक्ष श्रेष्ठका अनुसार देशभर अहिले मलको समस्या छ. सरकारले गोदाममा मल मौजदात छ भने पनि किसानले मल नपाइरहेको अवस्था छ. विशेष गरी मधेश, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँमा यो समस्या चरको रूपमा देखिएको श्रेष्ठको भनाई छ. आजको कारोबारमा खबर छ.
4: कृषिका विभिन्न क्षेत्रमध्ये दूध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन्. विगतमा निर्वाहमुखी पेशा मात्रै गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन्. यसैमध्येका एक हुनुहुन्छ काभ्रे धुलीखेलका उद्यमी हरिप्रसाद घुमागाई. गाई भैंसी पालेर दूध उत्पादन, डेरी व्यवसाय अनि सँगसँगै तरकारी खेतमा आत्मनिर्भर बन्न उहाँ सफल हुनुहुन्छ. थप जानकारी सहित मदन पौड्याल.
5: 68 सालमा चाहिँ एउटा गाईबाट सुरु गरेको, तपाईँको एक वर्षको दौड़मा चाहिँ एउटा दुईटा तिनटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 गाई 10 भैँसी जोड्न सफल भई.
6: काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक हरिप्रसाद हुमागाई, उमेरले उहाँ 62 वर्ष भइसक्नुभयो. 40-45 वर्षसम्मको युवा उमेरमा निर्वाहमुखी पेशा गरी गुजारा चलाएका उहाँले त्यसपछि कृषि फार्म खोल्नुभयो. एउटा गाईबाट शुरूआत गरेको दूध उत्पादनको काम अहिले व्यवसाय बनेको छ. शुरूमा 1.5 लाख रूपियाँको थोरै लगानी भए पनि अहिले दूध उत्पादन, डेरी तथा तरकारी खेती गरी लगानी करोड़माथि पुगेको छ. उहाँ भन्नुहुन्छ, अहिले आमदानी पनि राम्रै छ, जीविकोपाल उपार्जनमा कुनै समस्या छैन।
5: किसानहरूलाई जीविकोपार्जन हुने त्यो दुई थरी भयो भने एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट सबै कुरो दुधबाट गर्दाखेरि नपुग्ने, अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले उबर ड्याम पाए नि हुन्थ्यो नि, मलाई दुई चार घण्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी नै एउटा उबर ड्याङ भनौँ न।
6: आफूले गाई भैँसी पालेका उद्यमी किसान हुमा गाईले गाउँका अरूलाई पनि यो व्यवसायमा प्रोत्साहन गर्नुभएको छ, साथै उहाँलाई परिवारको पनि उत्तिकै सहयोग छ, अनि अरू छिमेकमा जसले पशुपालन गरेका छन् ती पशुको बीमा गर्ने, सामान्य रोग लाग्दा औषधि पुर्याउने, उत्पादन भएको दूध खरिद गर्ने र आफ्ना उपभोक्ता तथा धेरै भए काठमाडौँसम्म पनि दूध पुर्याउने काम भइरहेको छ। यसै गरी पेसामा लाग्न अरूलाई पनि उहाँको सल्लाह छ।
5: पेसामा लाग्नु पर्यो, एउटा मात्रै पाल्ने होइन, पाँच सातवटा पाल्नु पर्यो। त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले नि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ।
6: उद्यमी किसानका अनुसार पशुपालन र तरकारी खेतीलाई सँगसँगै लैजानु कृषिमा आत्मनिर्भर बन्ने उत्कृष्ट तरिका हो। आफ्नै व्यवसाय गर्न चाहने र गरिरहेका उद्यमीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा किसान हरिप्रसाद हुमा गाईको जोड छ।
5: अब अहिलेको सरकारले राम्रोसँग कृषिलाई अलिकति जोड दिएर, व्यवसायलाई अलिकति जोड दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो, यी रोजगारी हुन्छ। मैले 10-20 जना रोजगारी दिन सके भने अरूले देलान्, अरूले नै त्यो काम गर्लान्, त्यसरी गर्नुपर्छ भन्ने मेरो सुझाव छ।
4: पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसान तथा किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे केन्द्रित कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: यही असार 6 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
7: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: सोचेको घर थियो नेपालको शरणार्थी शिविर। जेठ 18 भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खुलेसँगै लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उनीहरूलाई भारत भूटान सीमावर्ती जयगाउँमा पुर्याएका थिए। उनीहरूसँग साथमा एक एक थान टीभी र केही थान झुला झ्याम्टा थिए। विदाईका बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियौ भने जेलमै कोचिन्छौ। दुवैले हुन्छ भन्ने संकेतमा टाउको हल्लाएर अन्तर्राष्ट्रिय गेट पार गर्दै जयगाउँ बजारतिर लागे। जेल प्रशासनले उनीहरूलाई 30-30 2000 भारतीय रूपियाँ खर्च समेत दियो तर रिहा गरिएको कुनै आधिकारिक प्रमाणपत्र भने दिएन। यही एउटा कागजको अभावले उनीहरूलाई यति बेला देश खोज्दै भौतारिन बाध्य पारेको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुर्मान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुगे। दिनभरि सीमामा बसे तर पहिचान खुल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाएनन्। देश खोज्दै भौतारिरहेका भूटानी राजबन्दी कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच मध्य पूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। यता इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाव र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ। उहाँले भविष्यमा तेहरान र वाशिङटन बीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नु भएको छ। खामेनीको अभिव्यक्तिप्रति ट्रम्पले भने प्रतिक्रिया दिनुभएको छैन। अमेरिका र इरान सम्झौता 14 मुख्य बुन्दामा आधारित छन्, जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकास कोष स्थापना गर्ने लगायतका छन्। दुवै पक्षले अधिकतम 60 दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन्। ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्र आलोचना भइरहेको छ। विशेष गरी इरानको पुननिर्माण लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट रहेका छन्।
3: अब खेल खबर। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जीत निकालेको छ। केही बेर अघि सम्पन्न खेलमा क्यानाडाले कतारलाई 6-0 अन्तरले हराएको हो। क्यानाडाका लागि पहिलो हाफको 16 मिनटमा क्लाइल क्यारिनले पहिलो गोल गरे। 39 मिनटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही समय अघि मात्रै दोस्रो गोल गरेका थिए। पहिलो हाफमा कतार विरूद्ध क्यानाडाले 3-0 अग्रता लियो। पहिलो हाफको 33 मिनटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार 10 जना खेलाड़ीमा सीमित भयो। खेलको 55 मिनटमा कतारका अर्का खेलाड़ी असीम ओमा मिदोलाई पनि रेफरीले रातो कार्ड दिए। कतार 9 खेलाड़ीमा सीमित रहयो। 63 मिनटमा लिया मिलरले क्यानाडाका लागि फेरि गोल थपे। खेलको 74 मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुग्यो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाएका थिए। त्यसपछि क्यानाडा 6-0 विजयी भयो। जीतसँगै क्यानाडाले अङ्क तालिकामा 4 अङ्क जोडेको छ। गैराति नै समूह बीको खेलमा स्विजरल्याण्ड पहिलो जीतसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह एमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। अमेरिकाको लस एन्जलसमा रहेको सोफा स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एन हर्ज गोविनालाई 4-1 अन्तरले पराजित गर्यो। खेलको 74 मिनटमा जोहान भान्जाबीले गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। 84 मिनटमा रूबेन बर्गास र 90 मिनटमा मान्जाबीले गोल गर्दै टोलीको अग्रता 3-0 पुर्याए। इन्जुरी समयमा एर्मिन महामिकले गोल फर्काए पनि अन्तिम समयमा प्राप्त पेनाल्टीलाई ग्रानिट जाकाले गोलमा परिणत गर्दै स्विजरल्याण्डलाई 4-1 सहज जित दिलाएका छन्। यसअघि स्विजरल्याण्डले कतारसँग 1-1 बराबरी खेलेको थियो। बोस्निया भने पहिलो खेलमा क्यानाडासँग 1-1 बराबरीमा रोकिएको थियो। यस्तै आज बिहान सम्पन्न अर्को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। खेलको 5 मिनटमै मिखाइल स्टेडलको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो तर 81 मिनटमा प्राप्त पेनाल्टी अवसरलाई थिएबो मोनेकाले सदुपयोग गर्दै दक्षिण अफ्रिकाले 1-1 बराबरी बनायो। बराबरीसँगै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो अङ्क बाँडेका छन्। विश्वकपमा आज बिहान 7:15 मेक्सिको ग्वाडालाहारा स्टेडियममा समूह एका मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। पश्चिम तराईका केही क्षेत्रमा गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँहरूमा तापक्रम बढ़दै गएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा पनि तापक्रम बढ़ेको छ। गर्मीका कारण दैनिक जनजीवन प्रभावित बन्ने गरेको छ। पूर्व र मध्य भेगमा भने हल्कादेखि मध्यम वर्षा भएकाले तुलनात्मक रूपमा केही शीतल छ। कोशीका केही ठाउँमा राति पनि पानी परेको छ। आज कोशीसँगै बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँ ठाउँमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँहरूमा समेत वर्षाको सम्भावना छ। विशेष गरी तराई क्षेत्रमा गर्मी बढ़िरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: एमाले मिशन पार्टी जागरण 2083 विशेष राष्ट्रिय अभियान शुरू गरेको छ। गएको फागुन 21 को चुनावमा अकल्पनीय धक्का बेहोरेको एमाले पार्टीलाई पूर्व अवस्थामा फर्काएर निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्य राखेर अभियान शुरू गरेको हो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुनु भन्दै बुढा नीलकण्ठको उहाँकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानून बमजिम कार्यवाही हुने सूचनामा उल्लेख छ। भदौ 23 र 24 को नवयुवा विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको हो।
3: नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिने तयारी गृह मन्त्रालयले गरेको छ। पोसाक खरिद अनियमितताका कारण विवादित बनेपछि प्रहरीलाई नगद नै दिने र उनीहरू स्वयंले खरिद गर्ने परिपाटी शुरू गर्न लागि हो।
4: सर्वोच्च अदालतले दोहोरो लाल पूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ।
3: नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट विदा लिनुभएको छ। स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिजो उहाँले सक्रिय राजनीतिबाट विदा लिएको घोषणा गर्नुभएको हो।
4: म्याग्दीको रघु गंगा गाउँपालिका आउँदो आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ।
3: जब जब प्राकृतिक विपत्तिका घटना बढ़छन् निरीक्षण र अनुगमनको बहानामा मन्त्रालयका कर्मचारी तथा मन्त्रीहरू हेलिकप्टर चढ़ेर घटनास्थल पुग्नु एउटा फेसन जस्तै बनेको थियो। विपद उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उद्धार कार्य सँगसँगै विशेष व्यक्तिको सुरक्षा व्यवस्था मिलाउन भ्याइ नभ्याइ हुन्थ्यो। अब भने यसलाई बन्द गर्ने तयारी सरकारले गरेको खबर अन्नपूर्णमा छ।
4: काया कैरनमा अब पालो उखानको
3: ढाट्नु भन्दा नबोल्नु बेस।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: सार्वजनिक ऋणको समावेश भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार, पूर्वाधारमा नयाँ रणनीति, 11 खर्बको ठेक्का लगाउने तयारी।
4: औद्योगिक क्षेत्रका 80 उद्योगमा पानी र बिजुलीको लाइन काटियो। पुनरावलोकन लागि दायर भएको रिट खारेज। उद्योगीहरूले 2079 देखिकै परिमार्जित भाडा दर तिर्नुपर्ने।
3: नेपाल छिर्नै लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। अब चाँडै पश्चिमी वायु कमजोर हुने र मनसून भित्रिने आकलन।
4: अमेरिकाले इरानमाथिको 9 सैनिक नाकाबन्दी हटायो। ट्रम्पले बाध्य भएर सम्झौता गरेको सर्वोच्च नेता खामेनीको टिप्पणी।
3: र विश्वकप फुटबलमा क्यानाडाको ऐतिहासिक जीत, स्विजरल्याण्डले बोस्नियालाई हराउँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्वाधार मन्त्रीले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनेको भनाईसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक ठेकेदार घरबाट बाहिर निस्कन लाग्दैछन्। खुट्टामा लगाउने ठूलो पट्टी बोकेकी उनकी श्रीमती ठेकेदार श्रीमानसँग भन्दैछिन्, ठेकेदारीको काम नगर्नु भन्दा मान्नु भएन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
12: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
12: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
13: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: पौड़ी खेलने क्रम में सुर्खेत को वीरेन्द्रनगर में एक युवक को ज्यान गयो। दैलेख में 14 वर्षीय बालिका जबरदस्ती करने गरेको आरोप एकजना पक्राउ।
1: जाजरकोट में रेबिज विरूद्ध को खोप अभाव हुँदा सेवाग्राही मर्का में बर्दिया को राजापुर का किशोरी में रक्त अल्पता को समस्या में कई सुधार।
0: सशस्त्र द्वंद्व पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्नेमा सरकारको जोड।
1: र फिफा विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको शानदार जीत। दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँड्यो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। पौड़ी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका 11 सुबकुनाका 20 वर्षीय मनोज थारा मगरको पौड़ी खेल्ने क्रममा डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले झुप्राखोलामा पौड़ी खेल्ने क्रममा मनोज डुबेको बताउनु भएको छ। उहाँलाई अचेत अवस्थामा प्रदेश अस्पताल कालागाउँमा पुर्याएको भए पनि चिकित्सकले मृत्यु भइसकेको बताएका हुन्।
1: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा 32 वर्षीय युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचवैयाले नारायण नगरपालिका 4 का 32 वर्षीय शिवराज रेग्मीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताउनु भएको छ। पचवैयाले आरोपित रेग्मीले भगवती माई गाउँपालिका 2 स्थित सल्लेघारी जंगलमा एक 14 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्ने सरकारवालाहरूले औल्याएका छन्। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राज्यको ऐतिहासिक दायित्व भएको बताउनु भएको छ। यसै कर्णाली प्रदेश सरकारले र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतले वीरेन्द्रनगरमा गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले सत्य न्याय परिपूरण र पीड़ितको सम्मान सुनिश्चित हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्न पर्ने बताउनुभयो। उहाँले सशस्त्र द्वन्द्वका क्रममा पीड़ित बनेका नागरिकले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै पीड़ित मैत्री कानून र प्रभावकारी कार्यान्वयन मार्फत राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भनाई राख्नु भएको छ। दिगो शान्ति र सामाजिक मेलमिलापका लागि सत्यको उद्घाटन पीड़ितको सम्मान र न्यायको प्रत्याभूति अपरिहार्य रहेको उनीहरूको भनाई छ। कार्यक्रममा मानवाधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर पीड़ित केन्द्रित बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले पीड़ित समुदायको विश्वास जित्न सत्य निरूपण र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै द्वन्द्वकालीन घटनाहरूका विषय नवयुवा पुस्ताले जानकारी पाउनुपर्ने बताउनुभयो। नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष विवश बस्नेतले संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड अनुरूप अघि बढ़नुपर्ने भनाई राख्नुभयो। उहाँले पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न कानूनी संरचना र संस्थागत व्यवस्थालाई थप सुदृढ़ बनाउनु पर्ने बताउनुभयो।
1: यस्तै यसै कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले संक्रमणकालीन न्यायको वर्तमान अवस्थामा कानूनी प्रगति र बाँकी चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै पीड़ितको अपेक्षा अनुरूप प्रक्रिया अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी राजेन्द्र नेउपानेले आयोगले द्वन्द्व पीड़ितको न्याय र मानव अधिकार संरक्षणमा निरन्तर अनुगमन तथा पैरवी गरिरहेको बताउनु भएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय सदस्य रामकुमारी थापाले द्वन्द्वका कारण प्रभावित महिला एकल महिला र परिवारका सदस्यको पीड़ा अझै सम्बोधन हुन नसकेको बताउँदै उनीहरूको न्याय र परिपूर्ण सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारूले शान्ति प्रक्रियाले पूर्णता र लोकतन्त्रको सुदृढीकरणका लागि संक्रमणकालीन न्यायको सफल कार्यान्वयन आवश्यक रहेको बताउनु भएको छ भने नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले सशस्त्र द्वन्दको प्रभाव समाजमा जही कायम रहेको उल्लेख गर्दै मेलमिलाप र मानवीयतामा आधारित दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यस्तै मानव अधिकारका लागि महिला एकल महिला सुर्खेतका अध्यक्ष ममता नगालले द्वन्द पीड़ितको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन यस्ता संवाद कार्यक्रम प्रमुख हुने बताउनु भएको छ। कार्यक्रममा द्वन्द पीड़ित पूर्ण प्रसाद पौडेल, ऋषि गिरी र विजया साईले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेको पीड़ा सुनाउँदै घटनाको सत्य तथ्य जान्न पाउने र दोषीको जवाबदेता र उचित परिपूरणको व्यवस्था गर्न राज्यसँग माग गर्नुभएको छ। कार्यक्रमका सहभागीले संक्रमणकालीन न्यायलाई पीड़ित मैत्री, पारदर्शी र विश्वसनीय बनाउँदै सत्य, न्याय र परिपूर्ण अनि पूर्ण मिलनका आधारमा टुंगो लगाउनु पर्ने बताएका छन्।
0: जाजरको स्वास्थ्य सेवा कार्यालयमा रेबिज विरूद्धको खोप अभाव भएको छ। जिल्लाको एकमात्र जाजरको अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। कुकुरले टोकेपछि त्रसित बनेका जनता रेबिज विरूद्धको खोप लगाउन अस्पताल पुग्ने गर्छन्, तर कार्यालयमा खोप नहुँदा निजी मेडिकलमा महँगोमा किनेर खोप लगाउनु पर्ने अवस्था छ। सरकारले निशुल्क दिने खोप जाजरको अस्पतालमा अभाव भए पनि सरकारवाला निकायले पहल नगरेका कारण सर्वसाधारण झनै मर्कामा परेका छन्। जनताले जाजरको अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा महँगो शुल्क तिरेर लगाउने गरेका छन्। गाउँ बस्तीमा स्वास्थ्य चौकीमा नपाउने भएपछि खोप लगाउन जाजरकोट अस्पताल पुगेका बिरामी रित्त हात फर्कने गरेका छन्। सातवटा स्थानीय तहका सर्वसाधारणलाई जिल्लामै स्वास्थ्य सुविधा दिन नेपालगंज, सुर्खेत लगायतका अस्पतालबाट पाउने सेवा दिने भनिएको छ। 1500 बाट 50 रूपियाँमा स्तर उन्नति गरिए पनि सामान्य खोपको अभाव भएपछि रूकुम पश्चिमको चौरजाई अस्पताल र सुर्खेतको प्रदेश अस्पताल जानुपर्ने बाध्यता रहेको छ। बेरी नगरपालिका एघारका तिलक आचार्यले जाजरकोट अस्पतालमा अत्याधुनिक भवन निर्माण भए 50 रूपियाँमा स्तर वृद्धि भएको, लामो समय बिते पनि सर्वसाधारण बिरामी पर्दा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउनु भएको छ।
1: खडानीमा चालू आर्थिक वर्षको 82-83 को जेठ मसान्तसम्ममा सवारी दुर्घटनामा परि 123 जनाको ज्यान गएको छ। 980 जना गम्भीर घाइते भएका छन् भने 1185 जना सामान्य घाइते भएको बताइएको छ। यो आर्थिक वर्षमा 1115 सवारी दुर्घटना भएका छन्। यस्तै आर्थिक वर्ष 81-82 968 सवारी दुर्घटना भएकोमा 139 जनाको ज्यान गएको थियो भने 732 जना घाइते भएका थिए। दुर्घटना न्यूनीकरणका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेल सहित विभिन्न जनप्रतिनिधि हरूले सामूहिक प्रतिबद्धता जनाउनु भएको छ। वीरनगरमा भएको कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा सवारी दुर्घटना न्यूनीकरणका लागि मेरो हस्ताक्षर सहितको प्रतिबद्धतामा मुख्यमन्त्री यमलाल कणेल, वीरनगर नगरपालिकाका नगर प्रमुख मोहन माया ढकाल, जिल्ला प्रमुख जिल्लाधिकारी धर्मराज जोशी लगायतले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो। कर्णाली प्रदेशमा प्रत्येक दिन 3-4 सवारी दुर्घटना हुने गरेको बताइएको छ। वीरनगरमा भएको कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीमा हरेक 3-4 दिनमा 1 जनाको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दिन 5-7 जनाको दुर्घटनामा मृत्यु हुने गरेको बताउनु भएको छ भने वार्षिक 3000 जनाको हाराहारीमा दुर्घटनामा ज्यान जाने गरेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रालि, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा
3: 148।
0: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र

0: र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
3: रेडियो भेरी एफएम।
4: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसैगरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। तिनजेल हामीले पौडी खेल्ने क्रममा सुर्खेतको वीरनगर नगरपालिकामा एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ। चालु आर्थिक वर्षको 11 महिनामा कडालीमा सवारी दुर्घटनामा परि 123 जनाले ज्यान गुमाए लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा मात्रै बाँकेमा अदालतबाट सजाय तोकी फरार भएका 77 जना पक्राउ गरी कानूनी दायरामा ल्याएको छ। अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार भएका मध्ये खोजतलासको क्रममा गत जेठ महिनामा मात्रै 77 जनालाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै बाँकेका प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले पक्राउ गरेकाहरूबाट 1,59,00,000 रूपियाँ जरिवाना समेत संकलन गरेको बताउनुभयो। उनीहरूबाट 14 वर्ष 1 महिना 3 दिनको कैद पनि भुक्तानी गराइने भएको छ। केही वर्षदेखि जिल्लामा निरन्तर रूपमा चलिरहेको फरारलाई पक्राउ गर्ने अभियान अन्तर्गत हरेक महिनामा 25 देखि 80 जना जतिको हाराहारीमा फरार पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फरार अपराधीको खोजीका लागि विशेष टोली नै गठन गरेर उनीहरूको खोजी कार्य नियमित रूपमा भइरहेको प्रहरीले जनाएको छ। जेठ महिनामा बाँकेमा जेठ कुल 159 वटा मुद्दा दर्ता गरेकोमा जघन्य अपराधका 14, गम्भीर अपराधका 52 र बाँकी सामान्य अपराधका मुद्दा रहेका छन्। तीमध्ये महिला र बालबालिका सम्बन्धी 13, ज्येष्ठ नागरिक सम्बन्धी 14 तथा आर्थिक अपराध सम्बन्धी 34 वटा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
4: बर्दियाको राजापुर नगरपालिकामा किशोरीमा गत वर्षको तुलनामा रक्त अल्पता सम्बन्धी समस्यामा केही सुधार भएको पाइएको छ। गत वर्ष राजापुरको सम्पूर्ण विद्यालयमा परीक्षण गर्दा 82% किशोरीमा रक्त अल्पता देखिएकोमा यस वर्षको परीक्षामा 65% किशोरीमा मात्र रक्त अल्पता पुष्टि भएको छ। राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूमा रक्त अल्पता परीक्षण गरेकोमा 65% रक्त अल्पता पुष्टि भएको जनाएको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्षभन्दा माथिका 2,175 जना किशोरीको रगत परीक्षण गर्दा 1,433 किशोरीमा

0: अल्पता देखिएको जनाएको छ। यी मध्ये 72 जना किशोरीलाई कड़ा खालको रक्त अल्पता देखिएको छ भने 376 जना किशोरीलाई मध्यम र 985 जना किशोरलाई सामान्य किसिमको रक्त अल्पता देखिएको जनाइएको छ। परीक्षण गरिएका किशोरी मध्ये 3.3% कड़ा खालको रक्त अल्पता देखिएको हो। गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गरिएकोमा 1174 जनामा रक्त अल्पता देखिएको थियो।
1: बालबालिकालाई घरमा लगेर खानु भनेर दिएको ठाउँमा रक्त अल्पताको अवस्था झनै जटिल भएको उहाँको भनाइ छ। यस्तै राजापुर नगरपालिकाका नगर प्रमुख दिन पेश थारूले राजापुरको किशोरीहरूको रक्त अल्पताको अवस्था सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरेको बताउनुभयो। उहाँले रक्त अल्पताको रिपोर्ट हेरेर आगामी योजना बनाउने बताउँदै विद्यालयमा शिक्षकले राम्रोसँग खुवाउने र विद्यार्थीले नियमित आइरन चक्की खाने गरेकोमा अल्प रक्त अल्पताको समस्या समाधान हुने बताउनु भएको छ। थारू समुदायको बाहुल्यता रहेको ठाउँ हुनाले सिकलसेल र थालसेनिया रोगको पहिचान गर्न समेत रक्त अल्पता परीक्षण शिविरले सहयोग गरेको हो।
0: लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको 11 महिनामा आन्तरिक राजस्व संकलनमा केही सुधार भएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,00,00,000 आन्तरिक राजस्व संकलन गरेको जनाएको छ। यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा 12% बढ़ी भएको बताइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरणमा यो अवधिसम्म प्रदेश संचित कोषमा 26,77,00,00,000 दाखिला भएको उल्लेख गरिएको छ। संघीय सरकारबाट प्राप्त अनुदान राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम कोषमा समावेश हुने व्यवस्था रहेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा अहिलेसम्म 17,47,00,00,000 मात्रै खर्च गरेको छ। यो विनियोजित कुल बजेटको 44.8% हो भने खर्च मध्ये 10,11,09,00,000 विकास खर्च र 7,36,00,00,000 चालूतर्फ रहेको पनि मन्त्रालयले जनाएको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेट कार्यान्वयन यो वर्ष पनि निकै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 11 महिनासम्म प्रदेश सरकारले विकास निर्माणका लागि छुट्याएको कुल बजेटको 1/3 हिस्सा पनि खर्च हुन सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी लेखा अधिकृत बलदेव कपाडीले 11 महिनामा सुदूरपश्चिम प्रदेश सरकारले विकास खर्च जम्मा 28.97% मात्रै गरेको बताउनुभयो। आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा 71% भन्दा बढ़ी विकास बजेट खर्च हुन बाँकी छ। सरकारले प्रशासनिक र साधारण खर्चको तुलनामा विकास खर्च निकै सुस्त रहेको जनाएको छ। जेठ मसान्तसम्ममा चालुतर्फ 45.75% खर्च भएको छ। विकासका लागि विनियोजित रकम थन्किएर बस्ने तर प्रशासनिक काम तलब भत्ता र कार्यालय संचालनमा भने खर्चको रफ्तार बढ़ी हुनुले सरकारको कार्यशैली र बजेट कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खड़ा गरेको छ। सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको पूँजीगत खर्चको प्रगति करिब 18.32% हाराहारीमा छ। यस्तै सामाजिक विकास मन्त्रालयको पूँजीगत खर्च पनि करिब 28.74% मात्रै पुगेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च प्रगति 20% हाराहारीमा रहेको छ। असारको अन्तिम समयमा आएर हतार हतार बजेट सिद्ध्याउनका लागि काम देखाउने र भुक्तानी लिने असारी विकासको प्रवृत्तिले यसपटक पनि निरन्तरता पाउने भन्दै स्थानीय भने आक्रोशित भएका छन्।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
2: सूचना
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन HA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
5: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखी रहने मन आत्तिने छारे रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
7: रेडियो भेरी एफएम
0: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ यतिन्जेल हामीले छिमेक सेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबरमा सिधै खेल खबर फिफा विश्वकप फुटबल क्यारममा क्यानाडा र स्विजरल्याण्डको शानदार जीत दर्ता हुँदा दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँडेको छ समयमा रहेका दक्षिण अफ्रिकाले चेक रिपब्लिक सँग 1-1 बराबरी खेल्दै अंक तालिकामा खाता खोलेका छन् पहिलो खेल गुमाएका दुवै टोलीको समान दुई खेलबाट बराबरी 1-1 अंक भएको छ यसैगरी समाविको खेलमा क्यानाडाले जोनाथन डाइभिसको ह्याट्रिकसँगै कतारलाई 6-0 गोल अन्तरले हराउँदै शानदार जीत दर्ता गरेको छ पहिलो खेलमा बोस्नियासँग अंक बाँडेको क्यानाडाले दोस्रो खेलमा भने दबदबा कायम राखेको छ यो जीतसँगै क्यानाडाको दुई खेलबाट 4 अंक भएको छ यससम्म मा रहेको स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोलले हराएको छ यो जीतसँगै स्विजरल्याण्डले दुई खेलबाट 4 अंक बनाएको छ समाविबाट स्विजरल्याण्ड र क्यानाडाले राउण्ड 32 पुग्ने लगभग बलियो सम्भावना कायम राखेका छन् प्रतियोगितामा अहिले समयमा रहेका मेक्सिको र दक्षिण कोरियाबीच खेल भइरहेको छ पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जीत दर्ता गर्ने योजनामा रहेका छन्
0: दक्षिण अफ्रिकाले आईसीसी महिला टी20 विश्वकपमा पाकिस्तानलाई 2 विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ। पाकिस्तानले दिएको 127 रनको लक्ष्य दक्षिण अफ्रिकाले 16.5 ओभरमा 8 विकेट गुमाएर पूरा गरेको हो। पहिले ब्याटिङ गरेको पाकिस्तानको शुरूआत निकै खराब रह्यो। 55 रनमै 8 विकेट गुमाएर संकटमा परेको बेला कप्तान फातिमा सेनाले उत्कृष्ट प्रदर्शन गर्दै अभिजित 55 रनको अर्धशतकीय पारी खेले टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउनु भएको हो। 127 रनको लक्ष्य दक्षिण अफ्रिकाका लागि हेनरी ड्रक्सनले आक्रमक ब्याटिङ गर्दै 32 बलमा 52 रनको अर्धशतकीय पारी तथा नाडिन ड्री क्लर्कले 27 रन बनाएपछि लक्ष्य बिताउन सहज भएको हो। यसै गरी शेफालीको अलराउण्ड प्रदर्शनमा भारतले नेदरल्याण्डसलाई 95 रनले पराजित गरेको छ। खेलमा शेफाली वर्माले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुभयो। भारतले पहिलो ब्याटिङ गर्दै 20 ओभरमा 5 विकेट गुमाएर 209 रन बनायो। भारतका स्मृति मन्धानले 74 र शेफालीले 55 रनको अर्धशतकीय पारी खेल्दै भारतको महिला टी20मा विश्वकपमा इतिहासमै सबैभन्दा धेरै स्कोर खडा गर्न सहयोग गर्नुभयो। नेदरल्याण्डसले 17.3 ओभरमा सबै विकेट गुमाउँदै 114 रनमै सीमित भयो। यसैगरी अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ। अस्ट्रेलियाका बलरहरू चम्किएपछि बंगला देश 20 ओभरमा 8 विकेट गुमाएर 77 रनमै समेटिन पुग्यो। अस्ट्रेलियाले 1 विकेट गुमाएर लक्ष्य सहज रूपमा पूरा गर्यो। खेल खबरसँगै अलिला बिहानको फेरि खबर सकियो। विदा हुन गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: पौडी खेल्ने क्रममा सुर्खेतको वीरनगरमा एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एकजना पक्राउ।
0: जाजरकोटमा रेबिज विरूद्धको खोप नभएपछि स्थानीय मर्कामा निजी मेडिकलमा महँगोमा किन्नुपर्ने बाध्यता रहेको गुनासो।
1: कडानीमा चालू आर्थिक वर्ष 82-83 जेठ मसान्तसम्म सवारी दुर्घटनामा 123 जनाको मृत्यु।
0: र फिफा विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको शानदार जीत। दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँड्यो। हवस् तरीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
11: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
11: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
12: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
11: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
12: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
11: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
12: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
13: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
14: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
13: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
14: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
15: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन,
16: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
13: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
14: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
13: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
17: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
14: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
17: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
13: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
17: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
13: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
17: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
13: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
17: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
13: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
17: सूचना
14: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
17: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
14: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
17: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
14: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
18: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
13: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
16: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
16: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430। लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
19: सबैको मान सुने
20: रेडियो भेरी एफएम

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: Extreme energy drink.
1: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
2: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: जय नेपाल सत्य सेवा सुरक्षा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। डोल्पाको ठुलीबेरी नगरपालिका 9 रूपघाट स्थित मोटरसाइकलले पैदलार्तुलाई ठक्करे दिँदा पैदलार्तु घाइते भएकी छन्। हिजो साँझ 5:20 को समय में दुनै बजारदेखि त्रिपुरा कोटतर्फ जाँदै गरेको भे 1/1986 नंबर को सरकारी मोटरसाइकल ने पैदलार्तु डोल्पा ठुलीभेरी नगरपालिका 7 बस्ने वर्ष 40 की चन्द्रसाईलाई ठक्कर दिदा घाइते भएकी हुन्। घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ। मोटरसाइकल चालक डोल्पा त्रिवेणी सुन्दरी नगरपालिका 10 बस्ने वर्ष 55 का तेजबहादुर गिरी जिल्ला प्रहरीकारले डोल्पाको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 135 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 135 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। सत्तालीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,907 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 47 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,907 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। जथाभावी सवारी साधन पार्किङ नगरौ। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाउ। चक्कर आइरहेको छ वा निन्द्रा लैरहेको छ भने गाडी नचलाउनुहोस्। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। ठूलो आवाजमा संगीत बजाएर वा सवारी साधन नचलाउनुहोस्। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। हतार गरी सवारी साधन कहिले नचलाउँ र हतारमा सडक पार समेत नगरौं। लेन अनुशासनको पालना गरौं। आफू बचाउँ र अरूलाई पनि बचाउँ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: आई पुग्यो। आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउण्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584-5719 र 98584-5715।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र, टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्धपथ लाइन, गरिमा विकास मणिकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-5489 र 97-679-044-43।
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर छ, बुद्धपथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
3: खुसीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्ट्रोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: सूचना।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
8: जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, सँगै गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
8: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
9: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
11: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
1: नमस्कार, कार्यक्रम आमामा तपाईलाई स्वागत छ। म दीपा कोइराला। यो कार्यक्रम सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित कार्यक्रम हो। आमाहरूको जीवन सन्तानको लागि नै बाँचेको हुन्छ, त्यसैले आमाको सही सम्मान सन्तानबाट सदैव हुन जरूरी हुन्छ। आफ्ना सन्तानका लागि जस्तोसुकै दुःख भुलेर सन्तानको खुशी र सुन्दर भविष्यका लागि हर समय तत्पर रहने आमाहरूप्रति सन्तानको जिम्मेवारी र कर्तव्य सम्झाउने अनि झकझकाउने हाम्रो प्रयास हो कार्यक्रम आमा। तपाई सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि तपाईँको रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्जमा। कार्यक्रम आमाको आजको अंकमा हामीसँग आफ्नी आमालाई सम्झदै हुनुहुन्छ विरेन्द्रनगर सुर्खेत निवासी भूमिश्वरा चपाई।
2: आमालाई एउटा आदर्श व्यक्तित्व, परिवारको मार्गदर्शक, दिशा निर्देशकको रूपमा सम्झन्छु। आमा निस्वार्थ देवी हुन्, कसरी नभनु अब। आमा चाहिँ निस्वार्थ देवी नै हुन्। दिपाजी, मलाई के लाग्छ भन्दाखेरि, आमा, म एउटा शिक्षक छु, 10 बजेदेखि 4 बजेसम्म विद्यालयमा पढाएँ भने मेरो घर परिवार सञ्चालन मैले त्यहाँबाट गरेकी छु, मेरो घर खर्च चल्छ, मेरो जिन्दगी जीवन चल्या छ। तर एउटा आमा रातभरि बच्चा रुँदाखेरि, रातभरि नसुतेर पनि बच्चा पिठोमा बोकेर हिँड्दाखेरि, उसको त्यो आमाको मायाको र त्यो परिश्रमको केही पनि मूल्याङ्कन हुँदैन। त्यसकारणले आमा निस्वार्थ देवी हुन् र आमाले नै सन्तानको अगुवाई गर्ने, एउटा पछाडिबाट होइन अगाडिबाट चाहिँ अगुवाई खेद्ने, भनौँ न, पछाडिबाट खेद्ने हो, अगाडिबाट अगुवाई गर्ने हो। त्यसकारणले सन्तानको अगुवाई गर्ने, परिवारको अगुवाई गर्ने व्यवस्थापक पनि हो र निस्वार्थ देवी पनि हो। आमालाई मूल्याङ्कनै गर्न सक्दिनँ जस्तो लाग्छ। म त मसँग शब्दै छैन आमाको बारेमा, ठ्याक्कै आमाको प्रतिनिधित्व गर्ने शब्द छैन जस्तो लाग्छ।
1: एउटा सन्तानको भविष्य र उनीहरूको सम्पूर्ण जीवनलाई कस्तो बनाउने र सन्तानलाई कसरी अगाडि बढाउने भन्ने सम्पूर्ण कुराको जिम्मेवारी आमामा हुन्छ। आमाले त्यसै अनुसार नै आफ्ना सन्तानलाई अगाडि बढाउन सम्पूर्ण जिम्मेवारी लिने उहाँको अनुभव छ।
2: जति क्षमता छ, किन भन्दाखेरि शिक्षित आमा भएपछि मैले पढाइ लेखाइ कहाँसम्म पुर्याउनु पर्छ, मेरो बच्चालाई कहाँ पुर्याउनु पर्छ भन्ने उहाँको सोच होला। अब शिक्षित आमा नहुँदाखेरि मैले के खुवाउनु पर्छ, त्यसपछि भोको राख्नुहुन्न भन्ने होला। आफ्नो क्षमता अनुसार चाहिँ सन्ततिको सन्तानको बारेमा सोच्ने भनेको अनि आमा नै हुनुहुन्छ भन्ने लाग्छ। किन भन्दा आमाले एउटा, अहिले त हामी कुकरमा खाना पकाउँछौं, ताउली भनौँ अथवा कुकर भनौँ, त्यसमा भात थोरै हुँदा पनि, अनि आमा तपाईँलाई, एक त छोराछोरीले आमा तपाईँलाई भात छ कि छैन भन्ने पनि, आफू आमा नभएसम्म छोराछोरीलाई आउँछ जस्तो मलाई लाग्दैन, आमाले दिने नै हो भन्ने छोराछोरीलाई लाग्छ, आमाले खुवाउने हो दिने हो भन्ने। तर त्यहाँ नहुँदा पनि ल तिमीहरू खाऊ, मलाई छँदैछ, म पकाएर भए पनि खान्छु, तिमीहरूले खानुपर्छ पहिला। त्यस कारणले यो भरण पोषण गर्ने एकदम आमा भनेको, झिकेर मोटुको टुक्रा आँखाभित्र अटाउँछिन्, भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन्, जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा, सिर्जना मूल हुन् आमा स्रष्टाको इतिहासमा, कोखबाट निकालेर यो धरती टेक्न लाउँछिन्, ताते ताते भनी मिठो तोते बोली सिकाउँछिन्। अब यो चाहिँ धेरै छ कविता, धेरै कति भनौँ, तर आमाको मूल्याङ्कन गर्दाखेरि सन्तानको सर्वोपरि आमा हो भन्ने लाग्छ।
1: सामाजिक रूपमा हेर्दाखेरि एउटा आमाले आफ्नो सन्तानलाई निर्वाह गर्ने भूमिका समय अनुसार फरक पनि हुन्छ है। जस्तो पहिलाको आमाहरूले अब छोरीलाई विद्यालय पठाउन हुन्न भन्ने संस्कारमा त्यही किसिमले हुर्काउनुभयो,
2: समय अनुसार फरक हुँदो रहेछ। किनभने मेरो आफ्नै अनुभव छ, अनि वास्तवमा म चाहिँ छोरीले पढ्न नहुने बेलामा पढेको हो। मैले पढ्ने बेलामा विद्यालयमा छात्राहरू थिएनन्, त्यति बेला विद्यालय खुलेपछि घरबाट एउटा विद्यार्थी पठाउनु पर्छ भन्ने अवस्थामा पनि म विद्यालय जाने उमेरको भएको हुनाले म विद्यालय गएँ। र आमाले माया धेरै गर्नुहुन्थ्यो, तर आमालाई के लाग्थ्यो भन्दाखेरि, छोरी घरबाट बाहिर निस्किएपछि अभिभावक विहीन भएको बेलामा छोरीलाई केही समस्या पर्ने हो कि, छोरी कतै आउटलाइन हुने हो कि, बाटो बिराउने हो कि छोरीले भन्ने कुरा आमालाई अत्यन्त चिन्ता हुन्थ्यो। मैले जब 7 कक्षासम्म घर नजिकको विद्यालयमा पढेँ, 8-9-10 विद्यापुर गएर पढ्दाखेरि दिदीको घरमा बसेर विद्यापुर पढेँ। त्यसपछि क्याम्पस पढ्न आउने बेला मलाई आमाले वास्तवमा पढ्न आउन प्रोत्साहन गर्नुभएको होइन, अब एसएलसी पास, त्यति बेलाको 43 सालको एसएलसी भनेपछि एसएलसी पास गरिहालिस्, अब पढिहालिस, भइहाल्यो, अब घर
3: सामाजिक डर भयो,
2: घर छोडेर नजा, किन भन्दाखेरि समाजको डर, सामाजिक हिसाबले गर्दाखेरि। तर हाम्रो बेलाको समाज चाहिँ अहिलेको जस्तो थिएन नि, हामी सुरक्षित छौँ भन्ने लाग्छ मलाई। यदि आफू गलत छैन भने, आफू राम्रो बाटोमा हिँड्यो भने समाजले चाहिँ सुरक्षा गर्छ, सुरक्षित छौ भन्ने वातावरणमै म चाहिँ यहाँसम्म आएँ भन्ने लाग्छ मलाई। मलाई त्यस्तो सामाजिक समस्या परेन, तर अहिलेको जुन समाजमा विभिन्न किसिमका घटनाहरू देखिन्छन्, समस्याहरू देखिन्छन्, महिलाहरू अहिले कहीँ पनि सुरक्षित छैनन्। महिलाहरू न त घर परिवारमा सुरक्षित छन्, न काम गर्ने ठाउँमा सुरक्षित छन्, न चाहिँ जंगलको त कुरै छोडौँ, न बाटोघाटोमा सुरक्षित छन्, न आफ्नो सहकर्मी सहपाठी साथीसँग सुरक्षित छन्। कुनै ठाउँमा महिलाहरू सुरक्षित भएको अवस्था देख्दिन। म त 4, 5, 6, 7 कक्षामा म एउटा मात्रै छात्रा पढेको, तर त्यति बेला हुन त मेरो फुपूका छोराहरू, मामाको छोराहरू, दाईहरू पनि हुनुहुन्थ्यो, मलाई माया गर्नुहुन्थ्यो। म चाहिँ एकदम परिवारमै दाई भाइसँग हुर्के जस्तो गरेर बसेर चाहिँ पढेँ। त्यति बेलाको अवस्था एक्लै हुँदाखेरि पनि त्यस्तो हिंसा सहनु पर्ने, त्यस्तो सामाजिक अप्ठ्यारोमा पर्नु पर्ने त्यस्तो मैले महसुस गरिनँ। तैले अहिलेको समाज, हाम्रो जति विकसित समाज भने पनि महिलाहरूको लागि चाहिँ असुरक्षा बढ्दै गएको मलाई महसुस हुन्छ।
3: त्यति बेला निश्चित समुदाय, निश्चित मान्छे होइन, निश्चित ऊ हुने भएर पनि हो कि त्यति धेरै मान्छे अब फलानो आफ्नो वरिपरि,
2: अब त्यो पनि त्यसले पनि
3: व्यक्तिहरू पनि अनुशासन
2: भूमिका निर्वाह त गरेकै छ। किन भन्दाखेरि म त्यति बेला गाउँघरको समाजमा, गाउँमै बसियो, गाउँकै समाजलाई बुझेँ। त्यसपछि वीरनगर आएर बसेपछि अब शहरी परिवेशको समाज अलि फरक भयो, त्यो पनि होला। तर अहिले गाउँघरतिर पनि पहिलाको भन्दा चाहिँ अलि वातावरण चाहिँ
3: यो शिक्षाले महिलाहरूको आत्मविश्वासमा चाहिँ वृद्धि गर्दो रहेछ,
2: एकदम आत्मविश्वासमा वृद्धि गर्छ। वास्तवमा महिलाहरूले पढ्नुपर्ने अति आवश्यक छ भन्ने लाग्छ मलाई। किन भन्दाखेरि पढेर यो जागिरै खानको लागि पढ्ने भन्ने त जागिर नखाँदा पनि केही फरक पर्दैन, जागिर खान सके पनि राम्रो हुन्छ, आफ्नो खुट्टामा उभिनु र आफूसँग शिक्षा हुनु भनेको, शिक्षा भनेको वास्तवमा एउटा आँखा नै हो, ज्योति नै हो। त्यसकारणले हामीले आँखा चिम्दिएर त केही पनि गर्न सक्दैनौँ। त्यस कारण शिक्षाले एकदम म जे गरेर पनि खान सक्छु नि, त्यसकारणले मसँग क्षमता छ भन्ने ढुक्क गराउँछ, आफ्नो खुट्टामा उभिन सिकाउँछ भन्ने लाग्छ मलाई।
3: 25 वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिनु भएका उहाँ विवाह गर्दा नै शिक्षण पेसामा आबद्ध भइसक्नु भएको थियो। आफ्नो खुट्टामा उभिएर विवाह गर्दा र उमेर पुगेर विवाह गर्दा पारिवारिक जिम्मेवारी र अन्य जिम्मेवारी सम्हाल्दै आफू पनि सफल भएको उहाँ महसुस गर्नुहुन्छ।
2: विवाह मेरो, म चाहिँ 25 वर्ष पुगिसकेपछि विवाह गरेँ, 26 वर्ष लागेको विवाह गरेँ।
3: कसरी भेटघाट, माघी विवाह?
2: हाम्रो चाहिँ माघी विवाह नै हो भनौ, दिदीले कुरा गर्नुभएको, अनि हामी अब सर पनि पढ लेखेकै हुनुहुन्थ्यो, म पनि पढ लेखेकै भएर हामी आफै पनि बसेर कुरा गरौँ, कुनै नमिल्ने कुरा छ भने फेरि किन जीवनमा समस्या होला भोलि भनेर हामी आफू पनि बसेर सहमति विमति पारिवारिक कुरा भएपछि हामी बसेर चाहिँ आफूले पनि हामीले पनि कुरा गर्यौं र सौहार्दपूर्ण वातावरणमै विवाह भएको। त्यस्तो चाहिँ अरू केही छैन।
3: आमा कति वर्षमा भन्नुभयो विवाहको?
2: म चाहिँ 28 वर्षमा, म 28 वर्ष, मेरो चेचो छोरो र म चाहिँ 28 वर्षको फरक छौ। म 28 वर्ष हुँदाखेरि मेरो ठूलो छोरो जन्मेको, त्यो पनि मेरो एउटा जीवनको खुसीको क्षण थियो। 28 वर्षमा आमा बने।
3: त्यति बेला काम जागिर सुरु?
2: जागिर त मैले 20 वर्षदेखि सुरु गरेँ, 18 वर्षदेखि सुरु गरेँ, तर 20 वर्षमा त म थाहै नै भएँ।
3: भनेपछि जागिर खाँदै बच्चा,
2: जागिर खाइसकेपछि विवाह गरेँ मैले। जागिर चाहिँ 6-7 वर्ष खाइसकेँ नि, त्यसपछि विवाह गरेँ। बच्चा हुर्काउँदै, त्यसपछि पढ्दै पनि, पढाउँदै पनि, अब जीवन त सङ्घर्ष। जीवन मलाई के लाग्छ भन्दाखेरि सङ्घर्ष गर्नु पर्दो रहेछ जीवनमा, तर सङ्घर्ष गर्दाखेरि पनि सफलता प्राप्त गर्दै गइयो भने मान्छेलाई सङ्घर्ष गरेको अप्ठ्यारो हुँदैन, उत्साह हुन्छ। सङ्घर्ष गर्दा सफलता प्राप्त गर्न सकिएन भने समस्या हो। मेरो जीवन त एकदम सङ्घर्षपूर्ण जीवन हो। म वीरनगर गाउँबाट वीरनगर आएर बसेँ, आर्थिक हिसाबले पनि अब वीरनगर टेक्नुपर्ने भयो नि त, अब शिक्षक जागिर रोजेँ, त्यसपछि व्यापार व्यवसाय गरेर बस्न पनि सकिन्थ्यो होला, तर त्यति बेला अब शिक्षक हुन मन लाग्यो शिक्षक जागिर हुने र शिक्षकतिर पनि मैले म जहाँ पुगे आफ्नो ठाउँमा पुग्न म सफल भए भन्ने लाग्छ। किन भन्दाखेरि म प्रावि शिक्षकबाट आफ्नो पेसामा प्रवेश गरे, 43 सालदेखि शिक्षा क्षेत्रमा प्रवेश गरे, 45 सालमा म प्राविमा स्थायी भएको थिएँ। त्यसपछि म निमावि मावि हुँदै मैले चाहिँ क्याम्पसमा पनि अध्यापन गरे, म स्रोत व्यक्ति पनि 7 वर्षसम्म जिल्ला शिक्षा कार्यालयमा विद्यालयहरू निरीक्षण गर्ने काम पनि गरे, त्यसपछि क्याम्पसमा पनि शिक्षण गरे। प्लस टू पहिला 11-12लाई चाहिँ उच्च माध्यमिक शिक्षा परिषदबाट सञ्चालन हुन्थ्यो, त्यति बेला चाहिँ प्लस टू पनि 10 वर्ष मैले त्यति बेला पढाएँ। त्यस कारणले शिक्षणको अनुभवमा अहिले म नेरामारीमा प्रधानाध्यापक पदमा कार्यरत छु, म नेपाली विषयको शिक्षक हुँ, नेपाली विषयमा म स्थायी भएँ र अहिले माध्यमिक तह प्रथम श्रेणीमा कार्यरत छु। म चाहिँ शिक्षा क्षेत्रमा प्राविबाट प्रवेश गरे पनि मारीसम्म पुगेँ, संघर्ष गर्दै गर्दै
3: त्यसले सफलता
2: पुगियो र ठिकै छ। म चाहिँ म असन्तुष्ट पनि छैन, आफ्नै पेसाप्रति सन्तुष्ट नै छु।
3: त्यति बेला विभिन्न कारणले आफ्नो पारिवारिक जिम्मेवारी, काम, साना बालबच्चा भनेको समयमा सहजै पुग्न नसकिने बाटोघाटो न त संचारको नै सुविधा, यी विविध कारणले गर्दा आफूले चाहेको समयमा र आफूलाई मनमा लागेका केही कुराहरू आमासँग सँगै बसेर त्यस्ता कुराहरू पोख्न भने पाइएन।
2: कति मिलेन म्याडम, कति मिलेन, किन मिलेन भन्दाखेरि त्यो त मलाई एकदम, म पहिला पढ्ने बेलामा हाम्रो माथि पञ्चपुरीको वडा नम्बर 1 फार्सेकाँडा भन्ने ठाउँमा चाहिँ माथिको घर पर्थ्यो, त्यसरी तल हामी पलैटीमा बस्थ्यौँ। म पढ्न स्कुल तल भएको हुनाले म तलै नै बस्ने, दाई भाउजूसँग बस्ने, आमा प्राय कार्तिकको महिनामा तल झर्ने, चैतको महिनामा फेरि लेखतिर जाने हुन्थ्यो, त्यति बेला त्यो 5-6 महिना तल माथि बसिन्थ्यो। त्यति बेला बस्दाखेरि चाहिँ आमासँग बसियो, नत्र भने खास आमासँग पनि म बसिनँ। त्यसपछि घर छोडिसकेपछि 7 कक्षा पढिसकेपछि विद्यापुर पढ्न गएँ अनि सुर्खेत पढ्न आएँ। त्यसपछि आमासँग बस्ने मौका मिलेन, आमासँग बस्ने मौका मिलेन, आमासँग चाहिँ अन्तिम अवस्थामा पनि वास्तवमा आमासँग बस्ने मौका मिलेन। कति गते आमा चाहिँ 64 सालमा आमा बित्नु हो, 34 सालमा मेरो बुवा बित्नु भएको, 34 सालमा बुवा बितेपछि 30 वर्ष आमाले एक्लो जीवन बिताउनु भयो। 64 सालमा आमा बित्दाखेरि असारको महिना हो, 12-13 गते, फेरि असारको महिना म त्यति बेला स्रोत व्यक्तिमा कार्यरत थिएँ। अब असारको महिनामा अलिक अब सरकारी काममा चाहिँ व्यस्त भयो, चाप हुने, त्यसै गरी तालिम सञ्चालन गर्न थियो बाध्याचौरमा। त्यसै साँझ मलाई बस भन्नुभयो, साँझ आज यहाँ बस, फेरि कस्तो हुँदो रहेछ भन्दाखेरि आमासँगको सामिप्यता एक प्रकारको हुँदो रहेछ, त्यसपछि कामको जिम्मेवारी एकातिर हुँदो रहेछ, अनि दिदी बहिनीसँगको सामिप्यता फेरि अर्को हुँदो रहेछ। त्यसपछि म आमासँग बसे, असारको 12 गते हो जस्तो लाग्छ, आमासँग बसे, त्यसपछि अनि आज यहीँ बस भन्नुभयो। उहाँले के भन्नुभयो भन्दाखेरि मलाई के लाग्छ त्यहाँबाट मैले के बुझ्दछु भनेपछि, यो मान्छेलाई आफू जाने अवस्था पनि थाहा हुँदो रहेछ म्याडम। अब त्यो त त्यो अवस्थामा पुगियो भने अब के होला है। आमाले मलाई के भन्नुभयो भन्दाखेरि, मैले अहिले साउनको महिना काट्दिनँ, त्यसकारण त आज नजा, यहीँ बस भन्नुभयो। अनि मैले के भने भन्दाखेरि, आमा मेरो भोलि तालिम चलाउनु छ, म अहिले दिदीकोमा जान्छु, बसिहालियो, अब जति बसे पनि माया यस्तै हो, बसे अब एकछिन अहिलेसम्म बसे हजुरसँग, म जान्छु भनेर साँझ, फेरि आमाको माया, अनि साँझ म दिदीको घरतिर फर्किँदाखेरि भदैलाई पठाउनु भयो, एक्लै नजा भनेर, भदै जा फुपूलाई पुर्याएर आइज भनेर पठाउनु भयो। म साँझ आएर दिदीको घर बस्ने तल, अनि भोलिपल्ट गएर बाबियाजोर गएर तालिम चलाएर म फर्केर चाहिँ वीरेन्द्रनगर आएँ। वीरेन्द्रनगर आएपछि त्यति बेला डिग्री पढ्दै थिएँ मैले, त्यसपछि गएर असारको 12 गते हो जस्तो लाग्छ मलाई बुवा आमाले त्यसो भन्नुभएको, 30 गते आमा बिरामी हुनुभएछ बिस्तारी। त्यति बेला मोबाइल थिएन, पिसियो भन्ने चाहिँ फोन हुन्थ्यो, त्यसपछि मलाई फोन आयो। म साउन 1 गतेदेखि डिग्रीको टिचिङ गर्नको लागि नेवारे स्कुल गएको थिएँ, अनि मलाई 30 साउन 1 गतेको दिन आमा बेसरी बिरामी हुनुहुन्छ, ल अब हुनुहुन्न के हो, भेट्ने भए आउनु पर्यो भनेर मलाई खबर आएपछि म एकदम आत्तिएँ, र मलाई त्यो 12 गते आमाले भनेको कुरा एकदम सम्झना आयो। त्यसपछि सरले फेरि अब अहिले नै जाम भन्थ्यो भने पनि जाम ठिकै छ, नत्र भने अब दिदीहरू हुनुहुन्छ, दाईहरू सबै हुनुहुन्छ, भोलि बिहानै जाउँला भन्नुभयो। साउनको महिना लागेको फेरि, त्यसपछि साउनको 2 गतेको दिन हामी यहाँबाट बिहान 6 बजे गयौँ। 6 बजे गएपछि आमाको एकदम बोल्ने अवस्था बक्की बसिसकेको थियो, मलाई एकदम मलाई देखेपछि ज्वाइँलाई, छोरी टाढा गई, म मर्ने बेला तपाईँ आउनुहुन्न भन्नुहुन्थ्यो, एकदम 10-15 मिनटसम्म ज्वाइँलाई हेर्नुभयो। त्यसपछि मलाई चाहिँ उहाँ बोली आएन, केटा भन्ने एउटा शब्द निकाल्नु भयो, केटा कहाँ छोडिस भन्न खोज्नु भयो होला, केटा भन्नुभयो, त्यसपछि अरू के भन्नुभयो, त्यसपछि गएर म बिहान 10 बजेतिर पुगेँ, दिउँसो 1 बजेबाट आमा चाहिँ बोल्न छोड्नु भयो, रातिको 1 बजे आमाको प्राण भयो। आमासँग खासै जीवनमा बस्ने मौका मैले पाइनँ। थाहा छ भन्नु पर्दाखेरि मेरो तेरो आमा पश्चिम बिरामी छ, तेरो छोरो घर बिरामी छ भनेपछि म छोरातिर दुःख दिइरहेछु, किनभने माया भन्ने कुरो तल बग्छ भन्ने छ नि, त्यो त्यसलाई म विश्वास मान्छु म्याडम। किनभने माया छोराछोरीको माया आमातिर जाँदो रहन्छ, माया छोराछोरीतिर जाँदो रहेछ। तेरो आमा बिरामी हुनुहुन्छ भनेपछि छोराछोरी बिरामी हुनुहुन्छ भनेपछि आमा चाहिँ छोराछोरीतिर जाँदो रहेछ
3: है। त्यो पनि होला, अर्को कुरा जिम्मेवारीले पनि होला,
2: जिम्मेवारीले
3: बच्चाप्रति
2: जिम्मेवारीले पनि एकदम जिम्मेवारीले पारिवारिक जिम्मेवारी भनेको त महिलाको त साह्रै ठुलो ठुलो जिम्मेवारी हो। मलाई चाहिँ कस्तो लाग्छ भने हामी छ तेरो छोरो घर बिरामी छ भनेपछि म छोरातिर दुःख दिइरहेछु, किनभने माया भन्ने कुरो तल बग्छ भन्ने छ नि, त्यो त्यसलाई म विश्वास मान्छु म्याडम। किनभने माया छोराछोरीको माया आमातिर जाँदो रहन्छ, माया

0: पनि देख्नुहुन्न होला, मलाई चाहिँ कहीँ बाहिर देख्नुहुन्न होला, कतिपय म चाहिँ जानै भ्याउँदिन है, जानै भ्याउँदिन। त्यसपछि घर परिवारले अब एउटा त मान्छेको यो नेचर पनि होला, किनभने घर परिवार चेसिक होस् हिँडिहालौँ एकचोटि भन्ने नेचर भयो भने अब त्यो पनि हुन्थ्यो होला है। मलाई फेरि विद्यार्थी जीवनमा कस्तो लाग्थ्यो भने इन्टर पढ्ने बेला मैले सुर्खेत क्याम्पस यो उसमा म्यानेजमेन्ट पढेँ, त्यति बेला चाहिँ राम्रैसँग मैले म्यानेजमेन्टबाट चाहिँ आफ्नो फ्याकल्टी टप गरेँ। र यो भाषण सुन्न मलाई असाध्यै मन पर्थ्यो, आज भाषण सरे भनेपछि म भोकै बसेर पनि भाषण सुन्न जान्थे, त्यो पनि एउटा आफ्नो रुचिको कुरा पनि होला। तर घरबाट महिलाहरूलाई निस्किने कुरा विवाह गरिसकेपछि गाह्रै हुँदो रहेछ, जिम्मेवारी एकदम बढी हुँदो रहेछ, बच्चाको जिम्मेवारी हुँदो रहेछ, पारिवारिक जिम्मेवारी हुँदो रहेछ, त्यसपछि अब पेसा भएपछि पेसागत जिम्मेवारी हुँदो रहेछ, अनि अगाडि बढ्छु भन्यो भने फेरि अब पढ्न पनि मन लाग्दो रहेछ, साथीहरूले पढ्नुभयो त्यसपछि म पनि जानफा हुन्थ्यो भन्ने लाग्यो भने त्यो पनि जिम्मेवारी हुँदो रहेछ। अब मैले त मैले चार कक्षामा पढ्ने बेला एउटा म चाहिँ बिएसम्म पढ्ने भनेर चाहिँ मैले लेखेको अहिले पनि लेख्छ कि एउटा लेखेकी छु, मेरो योजना भनेको मैले चाहिँ वास्तवमा ब्याचलरसम्म पढ्ने हो, स्नातक पढ्ने हो,
1: त्योभन्दा
0: माथिको योजना थिएन। पछि एक दिन हामी एउटा मिटिङबाट फर्किँदा मलाई पितामह सरले के भन्नुभयो भने भूमिसराजी सुर्खेतमा बिएड आयो, सबै साथीहरू तपाईँको पढ्न के अरे डिग्री आयो, अनि सबै साथीहरू तपाईँको पढ्न थाल्नुभयो, तपाईँ पढ्नुहुन्न भनेपछि मलाई त्यसले चाहिँ छोयो, त्यसो मैले पढ्नुपर्छ, म पनि पढ्नुपर्छ भनेर फेरि अब छोराछोरीसँगै पढ्न लाग्दाखेरि त डिग्री गर्न पनि मलाई गाह्रै भयो। तर पनि अब मलाई
1: पढ्न जाऊ, घर आएर केटाकेटी हेर, स्कुल जाऊ,
0: स्कुल जाऊ, त्यो फुर्सदको समय सोच्ने समय भन्ने चाहिँ भएन भन्ने लाग्छ। अनि मेरो मसँग भदै बसे, भदैनी दिदीको छोरी भतिजी बसे, मलाई नानी बाबुहरूले पनि धेरै सहयोग गरे, यदि उनीहरूले सहयोग नगरेको भए म अहिले यो ठाउँमा हुन्थिन होला। त्यस कारण डिग्री गर्ने कुरा, पढ्ने लेख्ने कुरा पनि मलाई उनीहरूले घर भाइ बहिनी भाइ धान दिए भनौँ न, भाइहरू हेरे, घरमा बसे, आफूले पनि पढे, आफ्नो जीवन पनि बनाए, उनीहरू पनि अहिले सबै सरकारी सेवामै छन्, त्यस कारणले मलाई पनि सहयोग गरे। र सङ्घर्ष चाहिँ अब कसैलाई सङ्घर्ष नगर्दा पनि सहजै पनि प्राप्त हुन्छ होला केही चिज, तर मलाई त्यस्तो लाग्दैन, मलाई धेरै सङ्घर्ष गरेर मात्रै जीवनमा केही चिज प्राप्त हुन्छ भन्ने अनुभव मेरो।
1: आज मलाई फुर्सद छ, मेरो आमाले मलाई सम्झिनु भयो होला, म आज गएर त्यहाँ बसौँ भन्ने खालको दिन समय कहिले भएन।
0: एक त टाढा पर्यो, टाढा पर्यो, किन भन्दा अहिलेको जस्तो बाटो घाटो पनि थिएन, त्यस कारणले साधनको पनि थिएन। अब म त त्यति बेला त्यसरी आमा बितेको बेला गएँ, त्यसै यहाँ आफ्नै टिचिङ थियो, यहाँ आएर सरहरूसँग कुराकानी गरेर एक दिन मिलाएर जामला उता भनेको घन घोर पानी आएर खोलाहरू बढ्ने अवस्था भयो, बाटो थिएन, जानै पनि गाह्रो भयो, पछि बाटोघाटो पनि थिएन, एक दिनको बिदाले गएर आमालाई भेटेर पनि आइरहन्थ्यो। अब चाडबाडमा त्यसपछि माइत जाने बेलामा त्यसै जागिर त्यतैतिर भएको हुनाले, त्यति बेला स्रोत व्यक्ति भएको हुनाले अब त्यही त्यही फिल्ड थियो, पलान्टी स्रोत गाउँमा थिएँ, अनि आमासँग भेटघाट त हुन्थ्यो नै, तर पनि त्यस्तरी लामो समय आमासँग बस्ने मौका चाहिँ पाइएन, छोटै समय छोटै समय भयो।
1: कहिले काहीँ आमालाई मिठो चोखो बनाएर लैजाने अथवा आमाले यो म मिठो मान्नुहुन्थ्यो भनेर खुवाउन पाइयो,
0: त्यो त हुन्थ्यो। मलाई कस्तो लाग्छ भन्दाखेरि आमाले कपडा किन्न मलाई नै पठाउनुहुन्थ्यो, आमालाई कस्तो लाग्छ भने एकदम आमाले जस्तो जस्तो कपडा लाउनुहुन्थ्यो एकदम मन परेको कपडा हुनुपर्ने, त्यसपछि मैले मन पराउने कपडा यसैले छान्थे, मलाई यो कपडा ल्याइदिएस भन्नुहुन्थ्यो, मैले सधैँ आमा बाँचुन्जेलसम्म कपडाहरू चाहिँ आमाले भनेको अनुसार मैले यहीँबाट आफै लगिदिएँ, अनि खानेकुरा पनि मिश्री मन पराउनुहुन्थ्यो, पछि सुगर भएर अलिकति समस्या भयो, त्यसपछि खानेकुरा पनि मलाई यस्तो चिज ल्याइदिनु भनेपछि आमाले भनेको कुरा पुर्याइदिन पाए हुन्थ्यो भन्ने कुरो। अब पहिला त आफ्नो हातमा पैसा नहुँदाखेरि केही हुँदैन, त्यो समस्या अब हुन्थ्यो, तर आफ्नो हातमा अलिकति आर्थिक भइसकेपछि आमाको माग पूरा गर्न भए हुन्थ्यो भन्ने चाहिँ हुन्थ्यो, र मैले माग पूरा पनि गरेँ। र पहिला चाहिँ म एउटा त्यही पलेन्टेमा पढ्ने बेला सानो क्लासमा छ सात क्लासमा पढ्ने बेला नयाँ वर्षको दिन सधैँ नाटक सांस्कृतिक कार्यक्रम गर्ने विद्यालयमा, त्यसपछि मलाई कस्तो लाग्थ्यो भन्दाखेरि आमालाई नलिएर म आउँदै आउँदैन थिएँ, आमा जानुभयो भने आमाले पनि हेर्न पर्छ, त्यहाँ आमा जानुभयो भने जाने, अनि त्यहाँ घरमा बरू केही काम गर्न सकिन्छ, गहुँ काट्नु भएको छ भने त्यो गहुँ उठाउनु पर्ने हो कि त्यसपछि त्यो के सहयोग गरेर आमालाई चाहिँ काममा सहयोग गरेर पनि आमालाई लिएर जानुपर्छ भन्ने लाग्थ्यो। तर आमालाई फेरि अब किन आमालाई जिम्मेवारी धेरै हुँदो रहेछ, त्यस कारणले अब यो बरु गएको भए हुन्थ्यो, मेरो घर काम छ भने आमालाई त्यो हेर्नभन्दा उतातिर जिम्मेवारी धेरै हुँदो रहेछ थाहा भयो, त्यसपछि अहिले छोराछोरीले भन्दाखेरि आफूलाई त्यस्तै लाग्छ, त्यस कारण अब आमा आएको भए हुन्थ्यो भन्ने। आमा प्रति के हुँदो रहेछ भने म्याडम, छोराछोरी नहुँदासम्म आमाको माया

0: बचपनमा त आमाको माया सबैभन्दा बढी र पछि माया हुँदा हुँदै पनि बाध्यता हुँदो
1: रहेछ,
0: व्यवहारले मिल्दो रहेनछ। तर आमाको माया छोरीप्रति छोराछोरीप्रति आमाको माया र आमाप्रति छोराछोरीको माया बराबरै हो भन्ने लाग्छ, तर अझै बढी चाहिँ छोराछोरीप्रति आमाकै हुन्छ मेरो अनुभवमा। र के हुँदो रहेछ भन्नुहुन्छ भने व्यवहारिक भइसकेपछि आफूले चाहेर पनि सकिँदो रहेनछ। अब दुई ढाई महिनासम्म मैले यहाँ ल्याएर सुगर भएको थियो, आमालाई ढाई महिनासम्म यहाँ ल्याएर राखेँ, मेरो फिल्डको जागिर हुन्थ्यो। अनि छोरीले चाहिँ जति गर्छु भने पनि अलिकति गाह्रै हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो मलाई, त्यस्तो भयो। अनि समस्या के हुँदो रहेछ भने आफूले नपरेसम्म बुझिँदो रहेनछ। म सासूलाई पनि सम्झाउँछु, चारवटा बुहारी थियौँ, मिलाएर राख्न कति गाह्रो भयो होला, घर परिवार मिलाउन सबैको चित्त बुझाउनु पर्ने है। एकदम सहनशील हुनुहुन्थ्यो मेरो सासु, एकदम बुझेकी पनि हुनुहुन्थ्यो, पढलेख अक्षरले पढलेख नभए पनि व्यवहारले धेरै पढ्नु भएको थियो। त्यस कारणले हरेक कुरामा परिवारको अगुवाई गर्ने त्यस्तो सासु पनि मैले पाएँ। त्यसकारण म विवाह गरेर गइसकेपछि एउटा गाउँघर हो, यो बुहारी हो, त्यस कारणले बुहारीकै दर्जामा रहनुपर्छ, यसले सबै गर्नुपर्छ भन्ने त्यस्तो नभएर यो पढलेखेकी मान्छे हो, ठिक छ, यसले पढ्छ भने आफ्नो जीवन बनाउँछ भने बनाओस् भन्ने सोच चाहिँ त्यस्तो किसिमको थियो। आमाहरूमा महानता हुन्छ भन्ने लाग्छ।
1: एउटी आमाका लागि आफूले जन्म दिएका सबै सन्तान बराबर हुन्, उनका लागि माया बराबर अनि व्यवहार पनि बराबर हो, तर पनि कहीँ कतै कुनै सन्तान प्रति अलि बढी झुकाव र लगाव आमा बुवाको देखिने गर्छ। त्यो कारण जो अरू सन्तान भन्दा व्यवहारिक रूपमा कमजोर देखिन्छ ती प्रति अभिभावकको झुकाव बढी हुनु स्वाभाविक हो, उहाँ भन्नुहुन्छ।
0: आमाका काखमा खेल्छन् छोरा छोरी थरी थरी, तै पनि उनको माया सबैमा छ बराबरी, सिद्धान्तले यो भन्छ है। आमाको माया सबै सन्तानमा बराबर हुन्छ लाग्छ, तर मेरो अनुभवमा मलाई त मैले अनुभव गरेकी त छैन, तर मलाई कस्तो लाग्यो भने अहिलेसम्म भोगेको व्यवहारमा चाहिँ जो छोराछोरी कमजोर भयो त्यो प्रति आमा बुवाको अलिकति झुकाव हुँदो रहेछ। किन भन्दाखेरि मलाई के लाग्थ्यो, सबै बराबर हो नि छोराछोरी त आमा बुवाको लागि भन्ने सिद्धान्त त हो, तर व्यवहार त हेर्दाखेरि जसले राम्रोसँग गरी खान सक्यो, जो सक्षम छ, यो जहाँ गएर पनि गरी खान सक्छ भन्ने त्यो चाहिँ ढुक्क हुँदो रहेछ, यसले गरिन सक्छ नि भन्ने हुँदो रहेछ। र त्यस्तो किसिमको सक्षम भएको छोराछोरीले अलिकति कमजोर छोराछोरीलाई हेरिदिएको भए, यसलाई पनि हेरिदिएको भए, यसलाई पनि यसको यस्तो यसको स्तर पनि उठाइदिएको भए, छोराछोरी सबै बराबर देख्न चाहन्छ आमाको मनले, त्यसकारण कमजोर छोराछोरीप्रति झुका पक्कै पनि हुन्छ,
1: त्यो देखिन्छ। परिवार खुसी हुनका लागि सबै पक्षको उत्तिकै भूमिका रहन्छ, त्यसैले एउटा अभिभावकलाई खुसी राख्न छोराछोरी र परिवारका अन्य सदस्यले के कुरामा विचार पुर्याउनु पर्ला त?
0: खुसी बनाउन चाहिँ सन्तानले विचार पुर्याउनु पर्ने कुरा चाहिँ ठूलो रहेनछ म्याडम। मेरो अनुभवमा धेरै सम्पत्ति दिएर पनि आमा बुवा खुसी हुनुहुन्न, त्यसपछि काम नगरेर बसिरहनुहोस् भनेर पनि आमा बुवा खुसी हुनुहुन्न, तपाईँलाई अत्यन्त राम्रो घरमा म बसाल्छु भनेर पनि आमा बुवा खुसी हुनुहुन्न। खुसी त केमा हुनुहुँदो रहेछ भने उहाँसँग चाहिँ मुटु मिलाउन हृदय मिलाउन सक्नु पर्दो रहेछ। र मलाई मैले पनि अहिले के चाहन्छु भने मलाई एकचोटि एक्सिडेन्ट परे, म 2072 सालमा काठमाडौँमा मेरो छोराहरू बस्थे, त्यसपछि त्यति बेला म डेढ महिनासम्म बिहान बिहान उपचार गरेर बसेँ। मेरो छोराले छोरासँग त्यति कुरा मिल्दैन थियो मेरो, त्यति बेला मलाई मेरो छोराले बिरामी भएको बेला यस्तो राम्रोसँग सम्हार गरे, कलेजबाट आउने बित्तिकै मम्मीजी खाना खानु भयो कि भएन, ल खाना खानु भएछ भने म तताउँछु तताउनु पर्ने भयो, अनि आमा छोराले खाम्ला। त्यसै अहिले के हुँदो रहेछ भन्दाखेरि म अहिले आमा तपाईँ सन्चै हुनुहुन्छ, जस्तै बिहान जुरुको उठेर चिया खानुभयो अथवा केही खान मन लाग्छ, सन्चै हुनुहुन्छ, तपाईँलाई केही आवश्यकता छ, त्यति चाहिँ कुरा सोधिदियो भने पनि आमा बुवा चाहिँ एकदम मेरो सन्तानले मलाई धेरै कुरा हेर्छ है, याद गर्छ है। मेरो एउटा छोरो अमेरिका छ, एउटा छोरो अस्ट्रेलिया छ, एउटा छोरो युके छ, यो केही काम नपाएको मैसँग बसिरहेको छ भन्नुभयो, बुवाले औषधि उपचार गर्नला भनेर एउटा भनाइ छ नि। त्यस कारणले आमा बुवाले पनि छोराछोरीको प्रगति हेर्न चाहनुहुन्छ, राम्रो काममा नलाग्ने, त्यसपछि आर्थिक उपार्जन नगर्ने। अर्को कुरा, अहिलेको समाजमा आर्थिक उपार्जन गरेन भने पनि परिवारबाट मान्छे अलिकति तिरस्कृत हुन्छ नि, परिवारमा सम्मान पाउनको लागि पनि आर्थिकसँग जोडिनु पर्ने अवस्था पनि म देख्छु, अब सबैले देखेको कुरा हो यो है। त्यो त त्यत्रो त छँदैछ, पढ्ने लेख्ने राम्रो काम गर्दा छोराछोरी राम्रो होस् आमा बुवा खुसी गराउने कुरामा, जब आमा बुवा शक्तिमा हुनुहुन्छ छोराछोरीले आफ्नो प्रगति गरेर आमा बुवालाई खुसी गराउनु पर्छ। छोराछोरीको राम्रो प्रगति हुँदाखेरि मेरो छोरा यहाँ सफल भयो, मेरो छोरी यहाँ सफल भयो भन्दाखेरि आमाको छाती त्यति बेला एकदम गर्वले फुल्छ। तर जब आमा बुवा अशक्त हुनुहुन्छ, अशक्त हुँदाखेरि चाहिँ त्यो छोराछोरीको प्रगति भन्दा पनि उहाँहरूलाई के चाहिँदो रहेछ भने माया चाहिँ रहेछ।
1: कार्यक्रम आमाको आजको अंकमा हामीसँग आफ्नी आमालाई सम्झदै हुनुहुन्थ्यो वीरेन्द्रनगर निवासी भूमि सरा छपाई। कार्यक्रमको अन्त्यमा हामी आमासँग सम्बन्धित यो भेष सुन्छौं।

योगेशसँग आजको लागि कार्यक्रम आमाको समय सकिएको छ। अर्को शुक्रबार बिहान 7:30 बजे अर्की आमाका अनुभव लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भिरे हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सवारी दुर्घटनामा 123 जनाको मृत्यु, 702 जना गम्भीर घाइते। सशस्त्र द्वन्द्व पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्ने सरोकारवालाको जोड़ र फिफा विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको शानदार जीत, दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँड्यो। पौड़ी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका 11 सुब्बाकुनाका 21 वर्षीय मनोज ठाडा मगरको पौड़ी खेल्ने क्रममा डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले झुप्रा खोलामा पौड़ी खेल्ने क्रममा मनोज डुबेको बताउनुभयो। उहाँले अचेत अवस्थामा राति अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत्यु भइसकेको बताएको बताउनुभयो। सशस्त्र द्वन्द्व पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय र प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्ने सरोकारवालाहरूलाई उल्याएका छन्। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले द्वन्द्व पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राज्यको ऐतिहासिक दायित्व भएको बताउनु भएको छ। यिनसै कर्णाली प्रदेश कार्यालय र मानवाधिकारका लागि महिला समूह सुर्खेतको वीरेन्द्रनगरमा गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले सत्य निरूपण परिपूरण न्याय र पीड़ितको सम्मान सुनिश्चित हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्नुपर्ने बताउनुभयो। उहाँले सशस्त्र द्वन्द्वका क्रममा पीड़ित बनेका नागरिकले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै पीड़ित मैत्री शासन कानून र प्रभावकारी कार्यान्वयन मार्फत राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भनाइ राख्नुभयो। दिगो शान्ति र सामाजिक मेलमिलापका लागि सत्यको उद्घाटन पीड़ितको सम्मान र न्यायको प्रत्याभूति अपरिहार्य रहेको उहाँको भनाइ छ। कार्यक्रममा मानवाधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर पीड़ित केन्द्रित बनाउन आवश्यक रहेको बताउनु भएको छ। नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष विवास बस्नेतले संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड अनुरूप अघि बढ़नुपर्ने भनाइ राख्नुभयो। यस्तै हिंसक कर्णाली प्रदेशका कार्यालयका संयोजक नारायण सुवेदीले संक्रमणकालीन न्यायको वर्तमान अवस्था, कानूनी प्रगति र बाँकी चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै पीड़ितको अपेक्षा अनुरूप प्रक्रिया अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी राजेन्द्र नेपालले आयोगले द्वन्द्व पीड़ितको न्याय र मानवाधिकार संरक्षणका विषयमा निरन्तर अनुगमन तथा पैरवी गरिरहेको बताउनुभयो। मानवाधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय सदस्य रामकुमारी थापाले द्वन्द्वका कारण प्रभावित महिला एकल महिला र परिवारका सदस्यको पीड़ा अझै सम्बोधन हुन नसकेको भन्दै उनीहरूको न्याय र परिपूर्ण सुनिश्चित गर्न माग गर्नुभयो। यस्तै गैर कानूनी गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश थारूले शान्ति प्रक्रियाको पूर्णता र लोकतान्त्रिक सुदृढीकरणका लागि संक्रमणकालीन न्यायको सफल कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले द्वन्द्वको प्रभाव समाजमा अझै कायम रहेको उल्लेख गर्दै मेलमिलाप र मानवीयतामा आधारित दृष्टिकोण आवश्यक रहेको बताउनुभयो। मानवाधिकारका लागि महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले द्वन्द्व पीड़ितको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन यस्ता संवाद कार्यक्रम आवश्यक प्रभावकारी हुने बताउनु भएको छ। कार्यक्रममा द्वन्द्व पीड़ित पूर्ण प्रसाद पौडेल, ऋषि गिरी र विजय सरा शाहीले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेको पीड़ा सुनाउँदै घटनाको सत्य तथ्य जान्न पाउने, दोषीको जवाबदेही तर उचित परिपूरणको व्यवस्था राज्यसँग माग गर्नुभयो। कर्णालीमा चालू आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्म सवारी दुर्घटनामा 123 जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक मुकुन्दनाथ रिजालले यो जानकारी गराउनु भएको हो। कर्णाली प्रदेशमा प्रत्येक दिन 3-4 सवारी दुर्घटना हुने गरेको र हरेक दिन 3-4 दिनमा एकजनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष 11 महिनामा 1115 सवारी दुर्घटनामा परेका छन्। यस्तै आर्थिक वर्ष 1182-82 968 सवारी दुर्घटना भएकोमा 139 जनाको मृत्यु भएको छ भने 702 जना गम्भीर घाइते भएका छन्। कार्यक्रममा दुर्घटना न्यूनीकरण तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेल सहितले सामूहिक प्रतिबद्धता जनाउनु भएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रमुख जिल्लाधिकारी धर्मराज जोशी, प्रहरी प्रधान कार्य विभागका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र बहादुर गुरूङ, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटा लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा सामेल हस्ताक्षर गर्नुभएको थियो। र फिफा विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको शानदार जित दर्ता गर्दा दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँडेको छ। समय एमा रहेका दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग एक एक बराबरी खेल्दै अंक तालिकामा खाता खोलेका छन्। पहिलो खेल गुमाएका दुवै टोलीले समान दुई खेलबाट बराबरी अंक एक एक बनाएका छन्। यससँगै समय बीमा क्यानाडाले जोनाथन न्याभिसको ह्याट्रिकसँगै कतारले 6-0 गोल अन्तर हराउँदै शानदार जित निकालेको छ। पहिलो खेलमा बोस्नियासँग एक अंक बाँडेको क्यानाडाले दोस्रो खेलमा भने दबदबा कायम राखेको छ। यो जितसँगै क्यानाडाले दुई खेलबाट 4 अंक जोडेको छ। यो समूहमा रहेको स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले हराएको छ। यो जितसँगै स्विजरल्याण्डले दुई खेलबाट 4 अंकसम्म जोडेको छ। समूह बीमा स्विजरल्याण्ड र क्यानाडाले राउण्ड 32 पुग्ने लगभग बलियो बनेका छन्। प्रतियोगितामा अहिले समूह एका मेक्सिको र दक्षिण कोरिया बीच खेल भइरहेको छ भने पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेका छन्। हवस् त, बिहान 8 बजेको फेरि हाइलाइट सकियो। बिहान 11 बजेको फेरि हाइलाइटमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै जिलु राउत विदा हुन्छु। नमस्कार।
1: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: अब मेरो त जोड त के छ भने अब त्यो दुध उत्पादन गाउँबाट उत्पादन गरेको दुधलाई त्यसैलाई चिज बनाउने, त्यसैलाई पनिर बनाउने, त्यसैलाई खुवा घोट्ने। अब नेपाललाई मात्रै किन भने मैले 10-20 हजार लिटर दुध चाहिँ त्यहाँ कलेक्सन गरेर चाहिँ विदेशको चाहिँ अन्तर्राष्ट्रिय चाहिँ बजार चाहिँ नेपाल सरकारले ऊ गर्यो भने हामी चिज बनाएर चाहिँ अरू राष्ट्रमा दिन सक्छौ। अब इन्डियाकै त्यो कुहिया दुध ल्याएर चाहिँ हाम्रो बजार पाइँदैन, कहिले कहिले दुधै फाल्नुपर्ने हुन्छ। अब त्यो चाहिँ अलिकति गुनासै हो। काभ्रेले चाहिँ किनभने काठमाडौँलाई चाहिँ दुध आपूर्ति गरेछ, अब काभ्रेले नै दुध फाल्नु परेको छ। पोहोर परात दुधै फाल्यो, यसपालि चाहिँ छैन, होल्डे भएको छैन।
3: समस्या किन आउँदो रहेछ?
2: अब यो चाहिँ खास गरी चाहिँ किनभने अब राज्यले ध्यान दिनुपर्ने कुरो हेर्नुहोस्। अब राज्यको नीति कस्तो छ भने अन्तर्राष्ट्रियको चाहिँ बजारमा इन्डियाबाट दुध ल्याइदिने, इन्डियाबाट तरकारी ल्याइदिने। अहिले आलु बिकेन हेर्नुहोस्
3: काभ्रेमा
2: आलु सबै हाम्रो चाहिँ किनभने 10 रुपियाँ 15 रुपियाँ 20 रुपियाँ लगानी छ, 10 रुपियाँको भाउ आउँदा किलाको भनिसकेपछि किसान डुबे, तरकारीमा डुबे, असिनाले पीड़ित भइयो, बिमा छैन तरकारीमा, अनुदान केही छैन। त्यो भएको कारण चाहिँ किसान चाहिँ अलिकति पीड़ितै छन्। तैपनि किसानले चाहिँ हिम्मत हारेको छैन, किसानहरूले हिम्मत हारेको छैन। नीति र नियम कानून बनाइदिएर चाहिँ सरकारले चाहिँ एउटा चाहिँ कानून मात्रै चाहिँ राम्रो बनाइदियो भने नि किसान सधैँ धनी हुन्छ।
3: कुराकानीमा हुनुहुन्छ हजुर सेती देवी, कृषि फार्म धुलिखेल काभ्रेका हरिप्रसाद हुमागाई। तपाईँ कृषि विशेष कार्यक्रम बदलिएको नेपाल सुनिरहनु भएको छ। खास गरी उहाँले पशुपालन त्यसै अन्तर्गत चाहिँ आय आर्जनको पाटोमा चाहिँ काम गर्नु भएको छ। विशेष गरी दूधको क्षेत्र अनि तरकारी सँगसँगै पनि जोडिएका कुराहरू छन्। शुरूआती चुनौती चाहिँ के भोग्नु पर्यो?
2: अब चुनौती त अब यसमा चाहिँ पशुपालन र तरकारीमा चुनौती हरेक चुनौतीमा चाहिँ हामीले किसानले चाहिँ भोगेका छौँ। तपाईँको तरकारी उत्पादन गरौ टमाटर तपाईँको किलाको 10 रुपियाँ हेर्नुहोस्। अब त्यसमा लगानी चाहिँ हाम्रो 20 रुपियाँ परे हुन्छ। निम्न चाहिँ 50 रुपियाँ चाहिँ किलाको टमाटर जुनसुकै तरकारी नै 50 रुपियाँ किलो हुनुपर्ने हेर्नुहोस्। अब दुधको हकमा चाहिँ के हुन्छ भने तपाईँको नेपाल सरकारले अहिले 5 वर्ष 6 वर्ष भयो वृद्धि गरेको छैन हेरी। अब त्यसको चाहिँ त्यो पशुहरूले चाहिँ खाने पशु आएर चाहिँ वृद्धि भइरहेको छ। 1 किलो बराबर चाहिँ तपाईँको दाना झनै 100 रुपियाँ तपाईँको 50 किलोको दानालाई झनै 25 रुपियाँ पर्न जान्छ। कति पर्छ? 100 पनि मास्तिरै पर्छ हेर्नुहोस्। अब दुधको चाहिँ मूल्य वृद्धि भएको छ भने 100 रुपियाँ लिटरमा दुध पाइन्छ। गाईको 100 रुपियाँ, भैँसीको 150-130 तपाईँको 6 फाट बराबरको दुध हामी खान पाउँछौँ। हेर्नुहोस् है, अब दुधको वृद्धि छैन, अब पशुलाई खुवाउने आहारा चाहिँ वृद्धि भयो, दुधको चाहिँ वृद्धि गर्नुपर्ने सरकारले, अब त्यो गरे होइन 5-7 वर्ष भइसक्यो। नेपालमै उत्पादन गरेर चाहिँ नेपालमै खपत गर्ने गरी सरकारले नियम र नीति ल्याइदिनु पर्यो, विदेशको भर पर्नु भएन। हरेक चिज चाहिँ नेपालमै तपाईँको चाहिँ उत्पादन चाहिँ धानदेखिबाट हरेक चिज नेपालमा उत्पादन हुन्छ। नेपालको माटो त विश्वको भन्दा नि राम्रो माटो छ। हेर्नुहोस् सुन फलाउने माटो, नेपालको माटो सुन फलाउने विश्वमै छैन। हामीले जे विश्व बजारबाट चाहिँ बिरुवा ल्याएर रोप्यो भने नेपालमा जे रोप्यो त्यही उत्पादन गरेर चाहिँ हामी खान सक्छौँ भने नेपालको माटो कति राम्रो रहेछ त। त्यो चाहिँ सरकारले पनि पहिचान गर्न सके छैन, किसानले त पहिचान गरे जे उत्पादन गरे त्यही फलाएको छ नि त। हामीले सरकारले त्यो माटोलाई पहिचान गरेर किसानलाई माया गर्ने एउटा नीति नियम कानुन चाहियो कि नेपालमा। कानुन छैन, जसले जे गर्दैन हुने जसले जे बोल्दै पनि हुने, अब त्यो नीतिमा चाहिँ हामी लाग्नु भएन। कानुन
3: किसान पनि त्यसबाट मर्कामा
2: मर्कामा लागेको, एकदम एकदम मर्कामा, किनभने उत्पादन उनीहरू गर्छन्। तपाईँको चाहिँ उत्पादन भनिसकेपछि म एउटा चाहिँ 100 रुपियाँ जग्गामा टमाटर काउली सिमी हरेक चिज उत्पादन गर्यो भने एउटा चाहिँ धुलखेलवासीहरूलाई चाहिँ 12 वटालाई चाहिँ भनौँ न त्यसलाई पूर्ति गर्न सक्छु होइन, तर बजार छैन कि। अनि इन्डियाबाट सामान ल्याइदिन्छ, हाम्रो बजार डामाडोल हुन्छ, दुध पनि त्यही
3: हो। दुधकै कुरा मैले जोड्न खोजेँ, तपाईँले दैनिक 2000 लिटर भन्दा बेसी चाहिँ बजारमा जान्छ भनेर, त्यो तपाईँको आफ्नै उत्पादन कि छरछिमेकी
2: सबै गाउँमा
3: कसरी मिलाउनु भएको छ?
2: अब त्यो चाहिँ खास गरी किनभने हाम्रो 2टा शाखा छ बडाल गाउँमा, अनि एउटा चाहिँ एरिया भनौँ न एउटा डाँडै एरिया चाहिँ तपाईँको 20-50 घरको चाहिँ हामीले त्यहाँ 10 क्यान छाकमा दुध उत्पादन गरेको चाहिँ एकजना बराबर किसानलाई हामीले आफैले लगानी गरेको छ। उसलाई चाहिने गोठ, त्यो पशुलाई चाहिने आरा सम्पूर्ण व्यवस्था गरेर चाहिँ ऊ दिनकै 2 क्यान दुध चाहिँ हामीलाई बुझाउँछ। बिहान 2 क्यान
3: कति हुन्छ? 2 क्यानमा
2: 2 क्यान 80 लिटर भने चाहिँ 160 लिटर दुध बिहान बेलुका गरेर उसले उत्पादन गर्छ
3: एउटा किसानले।
2: अब त्यो
3: यस्तो किसान कति हुनुहुन्छ तपाईँसँग?
2: अब त्यहाँ चाहिँ तपाईँको 150-150 जना किसान छन्। हेर्नुहोस् अब सबैलाई लगानी गर्नु पर्दैन, इमान्दार त म गर्छु भन्नेलाई। अब जस्तो सरकारले चाहिँ अब म कृषि ब्याङ्कमा आएँ म यस्तो यस्तो गर्छु मलाई ऋण चाहियो भनिसकेपछि उसले हेरेर ऊ गरेर चाहिँ पूर्जा राखेर दिन्छ नि त, ल तपाईँ व्यवसाय गर्नु तपाईँलाई हामी ऋण दिन्छौँ भनेर त्यस्तै गरी चाहिँ हामीले लगानी गरेका छ। अब हामीले किसानलाई चाहिँ धितो लिया छैन केही पनि, मुखा हिसाबमा त्यो माइन्डिनमा लेख्या भरमा उनीहरूका पैसा नि त्यहाँ महिनाको 3-4 लाख रुपियाँ दुध बिक्री गरेका हुन्छ, ऋण पनि 10-20 लाख रुपियाँ हामीले भैँसी किन्न दिया हुन्छ, त्यसैबाट कटाउँदै जाने पूर्ति भइरहने जीविकोपार्जन के जीविकोपार्जन मात्रै हो।
3: तपाईँहरूसँग जोडिने किसानहरू के भन्नुहुन्छ?
2: होइन उहाँहरू अब अब अब के हुन्छ भने अब त्यहाँ हरेक डेरीहरू हुन्छ, कम्पिटिसनमा गएको डेरीहरू हुन्छ। अब त्यो अर्को डेरीले चाहिँ म कहाँ आऊ न मलाई दुध कम भयो दुध लिएर आउँदैन भने त्यो इमान्दार छ यो युवराजले जम्मै पूर्ति गरेर चाहिँ हामी कहाँ जानु पर्यो र यहीँ दिन्छ हामी जाँदैनौँ। अब जे चाहियो नि दिया छ, दुध पनि ल्याएको छ, पैसा चाहियो नि दिया छ, बिहे वर्तमान जे चाहियो नि उसले पूर्ति गरेका छ। अब सम्पूर्ण गर्नुपर्छ गाउँमा बसेपछि सम्पूर्ण त्यो ठेकेदारले जम्मै थोक पूर्ति गरिदिनुपर्छ किसानको। हेर्नु भोलि गएर चाहिँ डुब्न नि सक्ला होइन, अब जन्मिनु नि मर्नुपर्छ। हेर्नुहोस् अब हामीले पनि कति ठाउँबाट ऋण काटेर ल्याएको छ, हेरी
3: ब्याङ्कमै ऋण छ,
2: ब्याङ्कमै करोडौँ ऋण छ, त्यसै गरी चलिया छ। अब उनीहरू नि खुसी छौँ हामी पनि खुसी।
3: 50,000-1 लाख रुपियाँ लगानीबाट सुरु भएको व्यवसाय अहिले
2: करोड हाम्रो आफ्नै फर्ममा लगानी चाहिँ तपाईँको त्यो 30 वटा गाई भैँसी राख्ने ठाउँ अलिक भिरालो भिरालो थियो त्यसमा चाहिँ झनै 2 करोड जति चाहिँ हाम्रो फार्ममै लगानी गरेको छ। तपाईँको कार्बेट हालेको छ, चिसो तातो छ त्यसमा वस्तु बाहिर
3: पशु वस्तुलाई चाहिँ मापदण्ड
2: अनुसार राखेर हामीले गरेका छौँ। हाम्रो छाकमा बिहान बेलुका गरेर 4 क्यान दुध उत्पादन हुन्छ, 150-160 लिटर बिहान बेलुकाको उत्पादन हाम्रै आफ्नै छ। हामी 3 जना छोरो, अब बुढी अलिकति सन्ध छैन, म आफै बिहान 4 बजे उठेर खट्छु। त्यो पशु जति त मैले ठेकेको छ, दुनी बेला मात्रै छोरो आउने, त्यसलाई दाना पानी खुवाउने सबै मै हो।
3: कुराकानीमा हुनुहुन्छ काभ्रे धुलिखेलका व्यवसायी किसान हरिप्रसाद हुमागाई। उहाँसँग पशुपालन सँगसँगै अरू खेती कर्मका कुराहरू छन्। तरकारी सिजन अनुसारको उत्पादन अर्को पाटो छ। पशुपालन र यो तरकारी विभिन्न व्यवसाय जोड्नु भयो नि, जोड्नुको कारण
2: अब यसमा चाहिँ पशुको मात्रै अब दुधको वृद्धिले चाहिँ अलिकति नै उनी रहेछ हामी ग्राम खाले पहाडीय क्षेत्रको किसानहरूलाई। तरकारी पनि उत्पादन गर्यो भने एकतिर दुधबाट चाहिँ बच्चाहरू पढाउने अनि त्यो तरकारीबाट चाहिँ जीविकोपार्जन हुने, यो दुईटा भयो भने किसानहरूलाई चाहिँ जीविकोपार्जन चाहिँ उनलाई चाहिँ हुने रहेछ। त्यो दुई थरी भयो भने, एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि चाहिँ नपुनी। अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले चाहिँ उबर टाइम पाए नै हुन्थ्यो नि, मलाई दुई चार घन्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी चाहिँ एउटा उबर ट्याङ भनौँ न, दुधको चाहिँ दैनिक तरकारी चाहिँ उबर ट्याङ गरे जस्तै त्यसले चाहिँ अलिकति हेल्प गर्ने बच्चाहरू पढाउनदेखि उपचारसम्म। अहिले अब बिहान बेलुकाको चाहिँ राशन पानी भन्दा नि उपचार गर्न चाहिँ एकदम कठिन छ। ठुल्ठुलो रोग लगायो भने मान्छे अकालमा नि मर्या छन्, धनुहुने मात्रै बाँचेका छन्, धनुहुने मृत्युको उसमा परेका छन्। अब नेपाल सरकारले चाहिँ बिमा सीमा जम्मै हटाइसक्यो, त्यो बिमा चाहिँ अलिक चाँडो चाहिँ बिमा आइदियो
3: भनेको पशु बिमा मात्र होइन, किसान नागरिकको
2: बिमा पनि सहज हुनुपर्छ।
3: तपाईँले म हामीसँग जोडिएका किसानको चाहिँ बिमा गरेको छ पशुहरूको भनेर भन्नुभयो, यो कसरी सुरुवात गर्यो?
2: अनि यो चाहिँ के भयो भने अब किसान आफै नगर्ने पैसा नहुने उनीहरूसँग होइन, भोलि गएर चाहिँ होला खातामा लेखिन्छ त्यो किसानको तेरो बिमा चाहिँ यसरी गरेका छ 1200-1,00,000 गाई, दुईटा गाईलाई 2400 रुपियाँ पर्ला, 10 गाईलाई चाहिँ कति हजार पर्ला, उसको खाना लेखे उसले उसले तिर्ला बिस्तारै तिर्ला, त्यो पशु मर भने त उसले त ओहो त्यो डेरीले बिमा गर्दैछ है, त्यो चाहिँ नि शुल्क भन्दा नि ठुलो चाहिँ उनीहरूले चाहिँ माने कि, तर उनीहरू पैसा चाहिँ हराइ भयो होला, कटाइन्छ नि कटाउँ त, किनभने उसले चाहिँ बिमाको रात पनि पाउने 1,80,000-90% पाउँछ, यता निशुल्कै भन्दा त अलिकति धनी नै भएर गएको चाहिँ ठेगार छ भने त गर्दा नि केही फरक पर्दैन त्यो लाग्छ। उपचार चाहिँ उसले निशुल्कै गरिदिन्छ, पाडो पाडी निकाल्ने अनि सानोतिनो औषधिहरू चाहिँ किसानलाई लेख्ने होइन। मै पनि उहाँ जिल्ला पशु कार्यालय नगरपालिकामा गयो भने एक ढोक्रो औषधि बोकेर ल्याउँछु, मलाई 150 किसानहरू छन् दिनौँ औषधि माग्छन् ल ल्या, मलाई पनि हुने उनीहरूलाई नि हुने गरेर म लिएर जान्छु औषधि, किनेर लिएर जाँदा नि उनीहरूलाई त्यो औषधि निशुल्क पनि हामीले बाँडे।
3: एउटा व्यवसायमा लागेको किसान तपाईँ आफैले नेतृत्व गरेको फार्मले चाहिँ किसानका लागि यति काम गरेको छ, नजिकमा चाहिँ पालिकाहरू जोडिएका छन्, पशु कृषिका चाहिँ शाखाहरू छन्, उहाँहरूले चाहिँ कस्तो सहयोग पुर्याउनु भएको छ तपाईँहरूलाई?
2: उहाँहरूले चाहिँ अलिकति कृषि र पशुमा चाहिँ अलिक सुझाव चाहिँ अलिक कमै छ, उहाँहरूले कमै गर्ने, अब किन गर्नुभयो कम गर्नुभयो त्यो चाहिँ अब उहाँहरूको कुरो हो। अब हामी चाहिँ अब अहिलेको चाहिँ हिसाबमा तपाईँको मोबाइलको नेटवर्कबाट चाहिँ थाहा पाउने सिस्टममा छ, उहाँहरू त्यतिमा चाहिँ कन्ज्युस गर्नुहुन्छ, जानकारी गर्नुहुन्न। अब कहिलेकाहीँ गएको बेला चाहिँ अनुदान खुलेको छ भन्ने थाहा पाएर चाहिँ हामी किसानहरूलाई भनिदिन्छौँ अनुदान भर्छन्, अब त्यो मोबाइलमा हाल्या छ भने पत्ता लगाउने हो, मोबाइललाई नहालिकन हामी पत्तै लगाउँदैनौँ, पाउँदैनौँ पनि,
3: सूचना
2: कमी छ, जानकारी कमी छ हरेक निकायमा, नगरपालिकामा त केही पनि पाइँदै पाइँदैन, उनीहरू हाल्दै हाल्दैनन्, कृषिमा नि हाल्दैनन्, पशुले चाहिँ अलिअलि हाल्छन्, अनि केटाहरू चाहिँ यस्तो हेर्छन् हेऱ्यो भने ल अनुदान खोलेको छ है जानुहोस् तपाईँहरू, अहिले अहिले पनि तपाईँको यो गोठ सुधारको लागि 70,000-75,000 4-5-6 किसानहरूलाई परेको छ हाम्रो, मलाई नै परो 70,000 पोहोर मैले त्यो 2,00,000 रुपियाँ चिसियन एउटा ल्याउन नसकेर ठाउँको अभाव गरेर त्यो नेपाल सरकारलाई छोडिदिएँ, ल्याउन सकिएन, 2,00,000 उहाँहरूले दिए त्यो 1,000 लिटर जाने चिसियन
3: अनि
2: भण्डारण, अनि अब हामीले 2,00,000 रुपियाँ हाल्नुपर्ने अब ठाउँको कमी गरेर छोडियो, यसपालि 70,000 चाहिँ स्वीकारियो, किनभने छानु चुहिया थियो फर्मको त्यो छानु ल्याएर हाल्यौँ।
3: भनेको धेरथोर
2: रात दिएछ, मैले भने नि त्यहाँ हजुरले सुन्नुभयो नि, नेपाल सरकारले नि दिएछ 2 रुपियाँ अनुदान पनि दिएको थियो, अब अहिले धेरैजनाले भरे, अहिले 1 रुपियाँ 1.5 रुपियाँ पर्यो सबै किसानले, हामीले भरिदिएर सबैले पाउनुभयो यसपालि।
3: भनेको दुध उत्पादनमा त सरकारले पनि किसानका लागि केही भर्थे गरेको अवस्था छ, तपाईँहरूको पहुँचमा छ कि छैन, पाउनु भएको छ कि छैन?
2: यो दुधको बोनस चाहिँ सबै किसानले पाएको छ, सबैले 100 लिटर चाहिँ छाकमा बेच्नेले नि पाएको छ, 2 लिटर छाकमा बेच्नेले नि पाएको छ।
3: त्यो कस्तो छ प्रावधान?
2: त्यो राम्रै भनौँ न, अब अहिलेसम्म अब अहिले अहिले यो सालसम्म पाए, आगाउँ पाउँछन् नपाउँदैन, अब त्यो त आगाउँ त अब हेर्नु बाँकी नै छ,
3: नयाँ बजेट
2: कार्यान्वयन, अब त्यो चाहिँ अहिलेसम्म लिइसके किसानहरूले, मेरो पनि आयो 30-40 होला, एक रुपियाँले कति आउनु, एक रुपियाँले 40
3: भनेको लगानी गर्दाखेरि 2-3 करोडसम्मको चाहिँ लगानी, तपाईँले हिसाब ऋण धन सहितका कुरा गर्नुभयो, दैनिक आय आमदानी,
2: आय आमदानी भनेको चाहिँ यस्तो यस्तो, अब यो खास गरी किनभने
3: तपाईँ जस्तै अरू लाग्न चाहने
2: लाग्न चाहने, अब यो व्यवसाय चाहिँ कस्तो छ भने तपाईँको प्रष्ट भन्नुपर्छ, किनभने आमदानी चाहिँ लुकाउने होइन अनि खर्च पनि लुकाउने मान्छे त्यो राम्रो हुँदैन, किनभने आमदानी नि देखाउने खर्च पनि देखाउने हो भने त्यो राम्रो हुन्छ नि त। अब हाम्रो आमदानी चाहिँ कस्तो भने तपाईँको अब दुधबाट चाहिँ आफ्नै फर्मबाट चाहिँ महिनाको 3-4 लाख रुपियाँ हुन्छ, अब हामी दुईजना बाउ छोरा खट्ने बुहारी खट्ने भनिसकेपछि 2 लाख रुपियाँ त्यो पशुलाई लगानी गरेर 3 लाख लगानी गरौँ भने त 1 लाख रुपियाँ त आयो नि हामीलाई तलब, 3 दिन 3 दिन 3 दिन महिनाको 30,000 त आयो नि तलब,
3: तिनजनाको हिसाबमा
2: 1 लाख त आयो नि। हो त्यस्तै गरी तपाईँको दुध बिक्री हुँदाखेरि चाहिँ हामीले 18 रुपियाँ 19 रुपियाँ 18 रुपियाँ भनौँ न 18.5 शुभारम्भमा 18 बेचेको छ, त्यो पसलमा चाहिँ दैनिक बिहान बेलुका बेच्दाखेरि चाहिँ हामीले 19 रुपियाँमा नि बेचेको छ, कुनैमा 2 रुपियाँ प्रति लिटरमा हुन्छ होइन, फाइटमा 500 आयो भने 10 रुपियाँ भयो नि लिटरको भयो होइन, अनि कुनैमा 18 रुपियाँ नि बेचेको छ होइन, त्यसबाट अलिअलि आय आर्जन हुन्छ, हामीलाई मेकअप गर्छ, हाम्रो फटेको गाडी चलाएको छन् तेल हाल्नु पर्यो, दुनियाँ भएर बिरामी हुन्छ पशुहरू आफै बिरामी हुन्छ, अनि त्यो किसानलाई चाहिने सामान जति जम्मै दिँदा नि तपाईँको चाहिँ सैकडा 1% हामीले फाइदा गरौँ भने उसले 1,000 सामान लिएर जाँदाखेरि नि 10 रुपियाँ, 10,000 सामान लिएर जाँदा 100 रुपियाँ होइन, 1,00,000 सामान लिएर जाँदाखेरि 1,000 त भयो नि, दैनिक हो त्यसरी जोडिने जान्छ हामीहरूको फाइदा, थोरैमा धेरै हुने हेर्नुहोस् है, अनि त्यसरी म्यानेजमेन्ट गरेर चाहिँ सबै पारिवारिक बिहान बेलुकाको गुजारा चढेको छ। यही
3: भनेको ती पालिएका पशु वस्तु चाहिँ उन्नत जातकै गाई
2: एकदम
3: कि के छ,
2: भैँसी जम्मै मलिसी हुन्, गाई चाहिँ तपाईँको जर्सीमा क्रस भएको,
3: कसरी छ अब तिनको चाहिँ प्रतिदिन पाउने उत्पादन, के खुवाए धेरै हुन्छ, के खुवाउन सक्दा राम्रो हुन्छ, नसक्दा चाहिँ कस्तो हुन्छ,
2: अब
3: मौसमले के फरक पार्छ,
2: अब त्यो उत्पादन चाहिँ कस्तो हुन्छ भने कुनै गाईले चाहिँ 2 वर्षसम्म दुध दिने हुँदैन हेर्नुहोस् है,
3: एक बेत भइसकेपछि
2: 2 वर्षसम्म अनि बाली जाने 6-7 महिना दुध दिने हुन्छ, त्यसले धेरै फाइदा निकाल्छ, अनि कुनै गाई चाहिँ तपाईँको बिहाको 1 महिना 2 महिना 6 महिनामा बाली गइहाल्छ, अब दुधको उत्पादन चाहिँ हामीले जस्तो खुराई खुवाउन सक्यो त्यस्तै उनले दिने हो होइन, हामी जस्तो
3: खान्छ खुवाउनुहुन्छ, त्यसरी
2: दाना गोटी दाना खुवाइन्छ अनि पिना खुवाइन्छ, मकैको पिठो अनिवार्य हुन्छ अनि ढुटो
3: हरियो घाँस,
2: हरियो घाँस हुन्छ हामीहरूको, मकै घाँस हुन्छ अनि डाले घाँस हुन्छ पिरपिरे घाँस हुन्छ, सबै हिजाब चाहिँ हरियो अनिवार्य हुन्छ, अब घरमा भ्याइएन भने खेताला लाएर नि काटेर घाँसमा चाहिँ एकदम बढी जोड दिन्छौँ हामी परालमा भन्दा, पराल चाहिँ हामी यहाँ भक्तपुर रोडे लिएर जान्छौँ, हाम्रो परालको सिजनमा झनै 50 लाखको पराल किन्छौँ हामी, किसानलाई शुद्ध किनिदिनु पर्ने हुन्छ,
3: आफ्ना किसानलाई जो तपाईँले संरक्षण गरिराख्नु भएको तपाईँहरूसँग हुनुहुन्छ,
2: अब त्यहाँ चाहिँ ठुलो फर्म गरेका किसानहरू चाहिँ अब उहाँहरूलाई चाहिँ अब एउटी टिपले हुँदैन, 10 टिप 15 टिप पराल चाहिने हुन्छ, हामीले क्या हो गर्नुपर्छ,
3: उनीहरू चाहिँ
2: बेलैमा साझेदारी भएन भने त कामै छैन नि, उहाँहरूलाई पीडा परेको पीडा चाहिँ मलाई नै पर्या भनेर चाहिँ हामीले चाहिँ गर्नुपर्छ, किसानलाई धेरै माया गर्नुपर्छ किसानलाई,
3: तपाईँले बोराले चाहिँ अब तपाईँहरूसँग जोडिएका किसानहरूको बाली वस्तु पशु चौपाया बिरामी हुँदाखेरि चाहिँ सहयोग गर्ने कुरा जोड्नुभयो, उहाँलाई त्यो ज्ञान कसरी आयो अथवा के छ यो
2: छोराको, मैले किसानलाई कडा लगाएँ नतिरोस् न उसकै पैसा हो कमाएको कहाँ हो, त्यति ज्ञानी उसलाई सहयोग गर्नुपर्छ, त्यो किसान आपतमा परेको छ भने उसलाई कसरी उद्धार गर्ने हो, उसले गर्ने कर्तव्य गर्ने, भोलि तिरोस् नतिरोस् त्यो सरकारको विषय, उसलाई उद्धार भइसकेपछि त ऊ त अटोमेटिक ज्ञानी भइहाल्छ नि,
3: त्यो त सरकारले पनि सम्बन्धित कृषिका निकायहरूले पनि किसानलाई हेर्नुपर्ने
2: छैन छैन, त्यो विषयमा त अब त्यसरी त सरकारले अब अहिलेसम्म चाहिँ भनौँ भने अब सरकारलाई गाली गरिराख्दै हुन्छ है, हजुर ज्ञानी म ज्ञानी हजुर बुद्धिजीवी म बुद्धिजीवी मात्रै भएर भने निकायको मान्छे बुद्धिजीवी हुनु पर्यो कि ज्ञानी हुनु पर्यो, त्यो किसानको पिर मर्का बुद्धि चाहिँ निकायको मान्छेले चाहिँ ओहो यो किसानलाई त साह्रै मर्का परेको छ, केही न केही चाहिँ मैले नेपाल सरकारको तलब खाएर केही न केही चाहिँ गर्नुपर्छ है भनेर उहाँहरूले भन्ने चाहिँ, अब यो नेपालमा यो छैन, यो कहिले होला, अब कुन बेला जन्मेर यो नेपाललाई चाहिँ सिङ्गापुर भनेपछि नेपाललाई राम्रो बनाउने, त्यतिकै राम्रो छ नेपाल,
3: जे होस् किसानलाई चाहिँ
2: माया चाहियो मा अब केही निकै अब अहिलेको सरकारले गर्ला कि भन्ने आशमा छौँ हामी. अब हेरौँ, अब एक दिवस हेर्दै जाँदा थाहा होला होइन. तैपनि अझै पनि नेपालमा चाहिँ त्यस्तो मान्छे जन्मे छैन, जन्मिनु बाँकी नै छ.
3: तपाईँ व्यवसाय किसान हरिप्रसाद हुमागाई जस्तो तपाईँ जस्तो चाहिँ किसानहरू अरू पनि हुनुहुन्छ जिल्ला बाहिर. काभ्रेको कुरा फरक रह्यो, दुध उत्पादनकै एउटा क्षेत्र हो, चितवन त्यस्तै क्षेत्र हो, देशभर अरू यसै गरी किसानहरू लाग्नु भएको छ. उहाँहरूलाई केही तपाईँलाई भन्न लागेको अथवा केही छ कि?
2: किसानले चाहिँ दुध बेचेको ठाउँमा त्यो ठेकेदार होस्, त्यो डेरी होस्, त्यो पसल होस्, त्यसलाई धेरै माया गर्नुपर्छ किसानले चाहिँ. त्यो दुध लिने चाहिँ अथवा त्यो पसले अथवा ठेकेदार डेरी मास्टर भन्छ नि हाम्रो चाहिँ, पहिला डेरी मास्टर, पहिला बच्चा पढाउने मास्टर भन्थे, अहिले दुध भन्नेलाई मास्टर पनि भनिन्छ. उसले त्यो किसानलाई धेरै माया गर्नुपर्छ, किनभने त्यो एउटा गाई मरेर चाहिँ भोलि गएर चाहिँ त्यही एउटा गाईको चाहिँ जीविकोपार्जन भएको छ, उसको बोटै सिद्धियो भने त्यो त भोकै मर्ने भयो नि. त्यसलाई फेरि अर्को गाई किनिदिने, उसले गर्छु भने फेरि अर्को किन्ने, दुइटै किनिदिने. जीविकोपार्जन चाहिँ बनाएरै छोड्नुपर्छ त्यो व्यवसाय गर्ने मान्छेले. त्यो चाहिँ हाम्रो डेरीमा चाहिँ त्यो सिस्टम छ, अरूले पनि गरून् हेरी, किनभने त्यो डेरीमा चाहिँ दुध बेचेर चाहिँ धेरै सहयोग गर्छ डेरी मास्टरले. भोलि गएर चाहिँ नतिरिने हुन्छ भनौँ भने त्यो डेरी मास्टर पनि टुङ्गिन्छ, त्यो किसान पनि भोकै हुन्छ होइन. माया चाहिँ दुईजनाले बराबर हुनुपर्छ.
3: इमान्दारी
2: त छोड्नु हुँदैन ल, इमान्दारी त पेसामा लाग्नु पर्यो. एउटा मात्रै पाल्ने होइन, पाँच सातवटा पाल्नु पर्यो. त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले पनि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई पनि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ.
3: हो अब बर्खा लाग्दैछ, कतिपय अवस्थामा चाहिँ बर्खामा दुध धेरै हुने, त्यसपछि चाहिँ बजारको चाहिँ समस्या हुने, पहिला जुन समस्याहरू थिए अब चाहिँ के त्यस्तो अवस्था होला कि नहोला?
2: अब
3: छ कि छैन?
2: अब त्यो चाहिँ अब हेर्ने बाँकी नै छ, किनभने राज्यको नीति अब पोहोर चाहिँ होल्डे भयो, दुध पोखे. अब यसपालि चाहिँ अब हामीले हेर्न बाँकी नै छ. अब हेरौँ, अब बजारमा पोहोर किनभने तपाईँको त्यो एउटा रोग आइदियो नि त, नि लम्पी सम्पी दुध बिकेन, खाइदेन. अब त्यो लम्पीले गर्दा चाहिँ हामीलाई नै लम्पी लाग्ने हो कि भन्ने चाहिँ दुध किनेर खानेहरूको चाहिँ त्यो महसुस भयो. अब अहिले चाहिँ सरकारले अलिकति दुध चाहिँ ढुक्क साथले खानुहोस्, मही खानुहोस्, चिसो नखानुहोस्, कोक नखानुहोस्, स्वास्थ्यको लागि हानिकारक छ. अब मही नै खाइदिनु हो भने त हाम्रो दुध बिक्री गयो नि, अर्थ त खाइदिनै भएन नि. मही खाइदिए सहरमा बहिनीहरूले भने त दुध बिक्री गयो नि, दही फिटेर मही बनाउने होइन, किनभने हामीले उत्पादन गरेको चिज चाहिँ दुधबाट चाहिँ दही भन्छ, दहीबाट मही भन्छ. मही मात्रै चाहिँ बिक्री भइदियो भने नि होल्डै हुँदैन. तपाईँ हामीले सबैले मही खाइदिनु पर्यो, दुध त परै जास.
4: उहाँ हुनुहुन्थ्यो काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक एवं उद्यमी किसान हरिप्रसाद हुमागाई. अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
3: यसअघि सुन्नुभयो दूध उत्पादन तथा तरकारी खेतीबाट सफल उद्यमी किसान हरिप्रसाद हुमागाईको अनुभव। हालै नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले खुमलटारमा उद्यमी किसान र कृषि वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा किसान हुमागाई जस्तै उद्यमी किसान र कृषि वैज्ञानिक सहभागी हुनुहुन्थ्यो, जहाँ एक आपसमा अन्तर्क्रिया समेत भएको छ। यो कार्यक्रमको मुख्य उद्देश्यबारे मैले नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईलाई सोधेको छु।
4: यो हाम्रो यो उद्यमी किसान र कृषि वैज्ञानिक बीच अन्तर्क्रिया कार्यक्रम गर्नुको मेन उद्देश्य भनेको छ भन्दा उद्यमी किसान र कृषि वैज्ञानिक बीच ज्ञान, सिप, प्रविधि तथा अनुभवको आदान प्रदान गरी कृषि प्रधान उत्पादकत्व र आय वृद्धि गर्दै दिगो तथा व्यावसायिक कृषि विकासमा टेवा पुर्याउने हो। यस सम्बन्धमा मेन कुरो भनेको कृषकका समस्याहरूको पहिचान गर्ने र अब कृषकका समस्याहरू भनेका रोग किराका हुन सक्छन्, होइन, उत्पादनका कुराहरू हुन सक्छ, उत्पादकत्वका कुराहरू हुन सक्छ, त्यस्तै गरेर विभिन्न अब यो पशु पक्षी अब माछामा आएका समस्याहरू हुन सक्छन्, तीहरूको चाहिँ पहिचान पनि हुने भयो र ती समस्याहरूलाई कसरी अब सुझाउन सकिन्छ, तिनीहरूलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ, हाम्रा चाहिँ विभिन्न क्षेत्रका विज्ञहरूबाट चाहिँ त्यो अब समाधानका उपायहरूको बीचमा पनि चाहिँ अन्तर्क्रिया हुने भयो र अनि त्यहाँबाट चाहिँ उहाँहरूको आफ्नो एउटा पेसालाई कसरी चाहिँ अगाडि बढाउने त्यो पनि एउटा समस्याको समाधानको कुरा आउने भयो भने अर्को चाहिँ कृषक र वैज्ञानिक बीचको सम्बन्धमा पनि अलिकति सुदृढ आउने भयो हुन कसरी सम्बन्ध सुधार गर्ने र यस्ता कार्यक्रमहरू निरन्तर रूपमा भयो भने अब नारकले निकालेका विभिन्न प्रविधिहरूको प्रचार प्रसार गर्न पनि सहयोग पुग्ने भयो र अर्को कुरो यो कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रमबाट अहिलेसम्म नारकले कस्ता कस्ता प्रविधिहरूको विकास गरेको रहेछ ती प्रविधिहरूलाई अब कसरी चाहिँ किसानसम्म पुर्याउन सकिन्छ कसरी किसानले चाहिँ अनुसरण गर्न सक्छ भन्ने कुरामा पनि यस्ता चाहिँ कार्यक्रमले चाहिँ अब फाइदा पुर्याउँछ। हाम्रो चाहिँ मेन उद्देश्य यही नै
3: हो। तपाईँले भने जस्तै विज्ञ वैज्ञानिकहरू त अब नार्कसँगै हुनुहुन्छ, किसानहरूलाई चाहिँ कसरी समेट्नुभयो, कसरी जोड्नुभयो?
4: ए हाम्रो चाहिँ किसानलाई जोड्नको लागि कस्तो छ भन्दा नि अब देशभरिको किसानलाई जोड्नको लागि अलिकति अब समस्या नै हुँदो रहेछ। कस्तो भन्दा विज्ञलाई चाहिँ बोलाउन सजिलो, कार्यालयमा अब चिठी पठायो आयो, तर अब किसान समेट्ने क्रममा हामीले कसरी समेटियो भन्दा पहिल्यैदेखिबाट हामीसँग जोडिएका किसानहरू, किन भन्दा नेपाल कृषि अनुसन्धान परिषद या राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले अब किसानसँग हामी पुग्छौं योभन्दा अगाडि पनि, किन हाम्रो अब किसानलाई समेटेर हामीले तालिम गरिरहेका हुन्छौं, नयाँ प्रविधिहरूको हामीले त्यहाँ आएर प्रचार प्रसार गरेका हुन्छौं, त्यो प्रचार प्रसार गर्ने माध्यम भनेको कुनै पनि प्रविधिलाई प्रदर्शन गरिएको हुन्छ, कुनै पनि बिउ चाहिँ वितरण गरिएको हुन्छ, कुनै पनि हामीले गरेका तालिममा किसानहरूलाई पहिलेदेखि बोलाइएको हुन्छ, यो समग्रमा हामीसँग जोडिएका कृषक प्लस हामीले चाहिँ नेपाल सरकारका अब गाउँपालिका अब तपाईँको भनौँ न यो कृषि विकास कार्यालयबाट पनि उहाँहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ उद्यमी किसान चाहिँ पहिचान गर्ने र अर्कोतर्फ हाम्रै चाहिँ नेपाल कृषि अनुसन्धान अन्तर्गतका विभिन्न कृषि अनुसन्धान केन्द्रहरू, जस्तै अब राष्ट्रिय मकैबारी अनुसन्धान केन्द्र हुनसक्छ, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम हुनसक्छ, यहाँबाट चाहिँ उहाँहरूले सिफारिस गरेका उद्यमी किसानहरूलाई नै हामीले चाहिँ यसमा बढी यो समेट्न खोजेको हो। र त्यसमा पनि हामीले अर्को चाहिँ पाटो के रह्यो भन्दा नि अब यसमा सकेसम्म सबै क्षेत्रका कृषकहरू परुन्, जस्तै धानको पर्न सक्छ, धान गहुँ मकै गाई भैँसी पशुपन्छी माछा सबै किसान च्याउ सबै किसानलाई चाहिँ अब समेट्ने हिसाबले चाहिँ हामीसँग पहिलोदेखिबाट चाहिँ जोडिएका किसान प्लस अब विभिन्न क्षेत्रबाट अब सिफारिसको आधारमा चाहिँ हामीले ल्याएको
3: हो। तपाईँहरूले उद्यमी किसान भनेर जोड्नु भएको छ, यसको पनि उद्देश्य केही छ कि अथवा
4: यसो अब उद्यमी किसान भन्नुको अर्थ के छ, जो किसान अलिकति कृषिको क्षेत्रमा पशुको क्षेत्रमा व्यावसायिक रूपमा चाहिँ लागिरहनु भएको छ त्यस्तो किसानलाई हामीले बढी चाहिँ अब छनौट गर्न खोजेको हो, ताकि अब उहाँहरूबाट उहाँको चाहिँ अचाडि अनुभव पनि हामीले लिने भइयो र भविष्यमा कृषि भनेको के हो भन्दा नि एउटा सामान्य निर्वाहमुखी भन्दा पनि व्यावसायिकमुखी चाहिँ गराउन खोज्ने हिसाबले यस्ता किसानहरूलाई ल्याइयो भने अझ बढी चाहिँ प्रभावकारी हुन्छ कि भन्ने एउटा हिसाबले पनि हामीले उद्यमी किसान चोइस गर्यो।
3: हो, तपाईँहरूले जो छनौट गर्नुभयो किसानहरू चाहिँ विभिन्न क्षेत्रगत हिसाबले हुनुभयो, पशुपालनको तपाईँले भन्नुभयो, खाद्यान्न बालीतर्फका चाहिँ उद्यमी किसान भनेर भन्नुभयो, च्याउ भन्नुभयो, नगदे बालीका फलफूलका त्यस्तै किसानहरू समेटेको चाहिँ तपाईँले चर्चा गर्नुभयो, खास गरी उहाँहरूबाट अन्तर्क्रिया कार्यक्रममा चाहिँ कस्ता कस्ता कुराहरू चाहिँ आए त
4: उहाँहरूबाट चाहिँ आएको कुराहरूमा जस्तै अब फलफुलकोमा आउने हो भने अब फलफुलको अब यो विशेषत धेरै चाहिँ आएको कुराहरू भने किवीको कुराहरू भयो, ड्रागन फ्रुटका कुराहरू आएर यो फलफुल तरकारीमा प्रायःसो रोग र किराको समस्याहरू उहाँहरूलाई सबभन्दा बढी यो रोग र किराको समस्या हुँदो रहेछ एउटा। अर्को कुरो अब यो जातको छनौटका कुराहरू बढी आए, त्यसपछि यो बिउका कुराहरू आयो, अब गुणस्तरीय बिउ चाहिँ हुनुपर्ने जस्ता कुराहरू देखियो भने अन्त धान गहुँ मकैमा पनि यस्तै रोग किराका नै अब बढी र अहिले आएर विशेष त यो पछिल्लो दिनमा चाहिँ यो हाम्रो धानमा लाग्ने यो नेक ब्लास्टका कुराहरू पनि कुन त्यहाँ अब अन्तर्क्रिया भयो भने त्यस्तै अब माछामा चाहिँ माछाका दानाका कुराहरू चाहिँ बढी अनि त्यस्तै गरेर अरू यो पशुपालनमा चाहिँ प्रायः अब रोग नै होइन रोग भयो अब त्यसको अब दुधका कुराहरू होइन यस्तै यस्तै कुराहरूमा चाहिँ प्रायः यो प्राविधिक कुराहरू नै उहाँहरूले आफूले भोगिरहेका चाहिँ प्रायःसो अब प्राविधिक समस्याका कुराहरू कहीँ अब बिउका अब गुणस्तरीय कुराहरू यस्तै यस्तै एउटा अब सामान्य चाहिँ होइन उत्पादनमा असर पर्ने कुराहरू नै बढी आए चाहिँ
3: तपाईँले भने जस्तै धेरै जसो समस्याका चुनौतीका किसानले चाहिँ दुःख नै गर्नुपर्ने जस्ता चाहिँ कुराहरू धेरै आयो भनेर भन्नुभयो। कतिपय त उद्यमी किसानहरूले राम्रो पनि गरेको सुनिन्छ, त्यसतर्फको चाहिँ चर्चा परिचर्चा अथवा त्यस्ता चाहिँ अनुभव साटा
4: एकदम भयो त्यो चाहिँ अब उहाँहरूले उद्यमी किसानहरूले चाहिँ अब आफ्नो चाहिँ यो पेसामा भएका सफलताका कुराहरू पनि उहाँले सुनाउनु भयो। त्यो मध्येमा एउटा अब यो माछाको कुरा सुनियो सबभन्दा बढी होइन, जस्तै अब रेनबो ट्राउट माछा जुन हाम्रो गण्डकी यो ट्राउट फार्म छ त्यहाँको एउटा सुनियो भने त्यस्तै गरेर च्याउको हाम्रो चाहिँ यो नवलप्रासीबाट आउनुभएको एउटा वृहत रूपमा व्यावसायिक रूपमा उहाँले चाहिँ च्याउ खेती गर्नुभएको रहेछ यी कुराहरू पनि हामीले पायौँ। त्यस्तै गरेर मकैमा जुन यो राष्ट्रिय मकैबारी अनुसन्धान कार्यक्रमबाट अब सञ्चालित हुने जुन चितवनको माडीका एकजना मकैका चाहिँ एकदम व्यवसायिक किसान उहाँले आफ्नो मकैको बिउको व्यापारका कुरादेखि लिएर होइन मकै कार्यक्रमसँग गरेका कुराहरू पनि एकदम साटासाट गर्नुभयो र हामीले चाहिँ अब बोलाएको किसानहरूमा प्रायः धेरै कृषकहरू त्यस्तै आलु किसानहरू हेर्ने भने काभ्रेबाट आउने हाम्रो चाहिँ यस्ता किसान हुनुहुन्छ कि उहाँ आलुको उहाँ आफै तन्तु प्रजनन प्रयोगशाला पनि खोल्नु भएको छ र देशभरि 700-800 टन आलु बिउ उत्पादन गरेर हो र देशभरिका चाहिँ विभिन्न क्षेत्रमा चाहिँ अब वितरण गर्नुभएको त्यस्तै गरेर यो अब तरकारीको कुरा गर्ने हो भने गोलेमडाको बिउ वृहत रूपमा उत्पादन गर्ने गोलेमडाको बिउ अनि तपाईँको अब यो गोलेमडाको चाहिँ कार्यक्रम गर्ने थार नगरपालिकाका किसानहरू पनि आउनु भएको थियो उहाँहरूले पनि यो गोलेमडाको बिउदेखि लिएर टनेलमा छ नि तपाईँको अब 50-60 टनेल एकैजनालाई उत्पादन गर्ने किसानहरू त्यस्तै गरेर काभ्रे किसानहरू हुनुहुन्छ उहाँले वृहत रूपमा यो आलुको व्यवसायी किसान त्यस्तै काँक्रोको गोलमेडाको किसानहरू भनेपछि हामीले बोलाएका किसानहरू एकदम व्यावसायिक रूपमा उहाँले आफ्नो पेसाहरू सञ्चालन गरेका किसानहरूले नि हामीले अब बोलाएका थियौँ र उहाँहरूले आफ्ना सफलताका कथादेखि लिएर सफलताको कथा हुनुमै केही उहाँहरूले चाहिँ भोग्नु परेका समस्याहरू पनि उहाँहरूले हामीसँग सेयर गर्नुभयो र त्यसको चाहिँ भनौँ न अब त्यो समाधानका उपायहरू हाम्रो विज्ञबाट यथासक्दो दिने काम भयो।
3: हामीसँग कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई. उहाँले भने जस्तै हामीले पनि सेती देवी कृषि फार्म धुलीखेलमा रहेको काभ्रे धुलीखेलमा रहेको जुन फार्मका चाहिँ प्रमुख हरिप्रसाद हुमागाईसँग चाहिँ कृषि विशेष कार्यक्रममै हामीले चर्चा परिचर्चा उहाँको चाहिँ पशुपालन सँगसँगै तरकारी व्यवसायको चाहिँ अहिले भइरहेको प्रगति र त्यही देखिने चुनौतीहरू पनि केन्द्रित रहेर चाहिँ कुराकानी चर्चा गर्यौं जोड्यौं. यसरी चाहिँ कार्यक्रमहरू भइरहेका छन् विगतमा चाहिँ अलि धेरै यसरी किसानसँग जोडिनु पर्नेमा चाहिँ जोडिन नसकेको भनेर चाहिँ किसानहरूले पनि गुनासो गर्नुहुन्छ. तपाईँहरूलाई त्यस्तो अनुभूति छ कि छैन अथवा यो कतिको चाहिँ उहाँहरूको गुनासो जायज छ?
4: यो गुनासो चाहिँ केही हदसम्म जायज नै हो. किन भन्दा जति चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित भएका प्रविधिहरू छन् ती प्रविधिहरू अब उहाँहरूको अनुसार चाहिँ कृषकसँग नपुगेकै हो. जति चाहिँ पुग्नुपर्ने थियो त्यो नपुगेको हो. र यसमा के छ भन्दा नि यो कृषि हाम्रो चाहिँ पहिलेदेखिको यो नेपालको कृषिको सिस्टम कस्तो भयो भन्दा नि कृषिको अनुसन्धान गर्ने नार्कले हो र अनुसन्धान गरेका प्रविधिहरू चाहिँ हाम्रो यो डिपार्टमेन्ट अफ एग्रिकल्चर जुन कृषि विभागबाट प्रविधिहरू चाहिँ किसानसम्म पुर्याउनु पर्ने एउटा पाटो भयो. त्यसमा हाम्रो र उहाँको समन्वयमा थोरै कमी नै हो. पहिलेदेखि आएको कुरा नै हो यो चाहिँ भनौँ न यो अब नेसनल लेभलमा नै कुरा उठेको कुरा हो र अहिले आएर चाहिँ नार्कमा के छ भन्दा नि अलिकति एउटा नयाँ सिस्टमबाट हामी चाहिँ गएको छौँ. किन भन्दा नेपाल कृषि अनुसन्धान यो परिषदमा कृषि अनुसन्धान तथा प्रविधि प्रवर्तन कार्यक्रम भन्ने छ. यो एउटा अलग प्रोजेक्ट हो. यो प्रोजेक्ट नेपालभरि करिब यो कृषि अनुसन्धानका 22 चाहिँ अफिसहरूमा लागू भएको छ. सम्पूर्ण चाहिँ कमोडिटी कार्यक्रम, त्यसपछि कृषि अनुसन्धान निर्देशालय र राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र. र हाम्रो कार्यक्रम त्यसमा के छ भन्दा नि यो कृषिको प्रविधिलाई कसरी प्रचार प्रसार गर्ने, कसरी प्रवर्धन गर्ने, कसरी कृषक सामु चाहिँ पुर्याउने भन्ने कार्यक्रम नि हो. त्यसमा हामीले के गरेका छौँ भन्दा नि एउटा तालिमको कार्यक्रम गरिरहेका छौँ. हामीले विभिन्न गाउँपालिकाहरूमा नगरपालिकाहरूमा हाम्रा चाहिँ तालिमका कार्यक्रमहरू हामीले लिएर गर्छौँ. र अर्को चाहिँ कृषकहरूलाई यो भ्रमण कृषक भ्रमण गराएका छौँ भनेको विभिन्न प्रविधिहरूको कहाँ कहाँ प्रदर्शन भइरहेछ, कृषि अनुसन्धान केन्द्र, निजी फार्महरू, त्यस्तै गरेर यो कृषि विभागका फार्महरूमा पनि हामीले चाहिँ भ्रमण गराउने किसानहरूलाई त्यहाँ गएर यो यो प्रविधि छ भनेर देखाउने, त्यहाँ अब क्लासहरू लिने सबै काम पनि भएको छ भने अर्को कुरो हामीले चाहिँ नाकले निकालेका प्रविधिहरू जस्तै अब यो विभिन्न धान गहुँ मकैका बिउहरू वितरण गर्ने नयाँ जातका जसलाई उभन्ज त्यो मिनी किटहरू वितरण चाहिँ गरेर किसानहरूलाई के भयो भन्दा अब नाकले यो जात निकालेको रहेछ, यो जात तपाईँलाई राम्रो लाग्छ कि लाग्दैन, लगाइसकेपछि लायो भने यही जात नै अनुसरण गर्नु पर्यो भनेर यो पनि हामीले यस्ता कार्यक्रमहरू पनि हामीले गरिरहेका छौँ. भनेपछि कसरी भन्दा हाम्रो चाहिँ अहिले यो कार्यक्रम कस्तो छ भन्दा नि अनुसन्धान मात्र नभएर अब हामीहरू प्रचार प्रसारमा पनि हाम्रो पनि रोल हुन सक्छ है, हामीले पनि गर्नुपर्छ भनेर हामी चाहिँ लागेका छौँ.
3: यसरी कामहरू भइरहँदाखेरि किसानहरूका गुनासा आफ्नो पक्षमा छन्. खास गरी राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र आफैको कुरा गर्ने हो भने समस्याहरू के छन्, चुनौतीहरू के छन् र राम्रा पक्ष पनि छन् भने
4: यस्तो छ. अब यो राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र भनेको लगभग 1995 सन् त्यसदेखिबाट यो राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र चाहिँ काम गरि नै रहेको छ. र यसको चाहिँ मेन उद्देश्य भनेको कस्तो भन्दा नि अहिले आएर हो राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले हाम्रो नेपालभरि हामीसँग 112 आउटी साइजहरू छ बाह्य अनुसन्धान स्थलहरू, त्यो बाह्य अनुसन्धान स्थलको अनुगमन गर्ने, समन्वय गर्ने र हामीले के छ भन्दा प्रविधि प्रचार प्रसारमा चाहिँ हाम्रो पनि आफ्नो हिसाबको चाहिँ अरूसँग यो समन्वय गरेर प्रविधि प्रचार प्रसारमा यसले चाहिँ सहयोग गर्ने काम हो. र अहिले पनि म्यान्डेट के छ भन्दा नि आफ्नो प्रविधिहरू राष्ट्रिय धान बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ, मकै बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ भने सबैलाई प्रचार प्रसार गर्ने चाहिँ म्यान्डेट छ. र अर्को हाम्रो चाहिँ अर्को चाहिँ मेन उद्देश्य पनि यो कस्तो भन्दा राष्ट्रिय स्तरका गोष्ठीहरू हामीले सञ्चालन गर्ने, जस्तै राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठक राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले आयोजना गर्छ र देशभरिको तपाईँको ग्राउन्ड लेभलबाट आएका प्रदेश लेभलबाट आएका समस्याहरू यहाँ सम्पूर्ण समस्याहरूको बारेमा छलफल हुन्छ र राष्ट्रिय स्तरमा अब नयाँ अनुसन्धान के गर्नुपर्छ भनेर त्यो गोष्ठी चाहिँ हामीले चाहिँ गर्छौँ र त्यहाँबाट चाहिँ अब केमा अनुसन्धान गर्ने त नाकेले भन्ने कुरो हामीले यो सिफारिस गर्ने काम गर्छौँ. राष्ट्रिय स्तरका कार्यक्रमहरू भए, तालिमहरू भए, अनुगमनहरू भए, हाम्रो चाहिँ जुन प्रचार प्रसारका कामहरू छ यो चाहिँ गरि नै रहेछ. र अहिले आएर पछिल्लो तपाईँले भन्नुभयो यहाँ समस्या के छ भन्दा एउटा मेन समस्या भनेको मेन बारको वैज्ञानिकहरू कोही पनि हुनुहुन्न, अहिले सौर्य हुनु भएको छ, जनशक्तिको एकदम कमी. र अर्को मेन कमी भनेको यसको प्रोपर म्यान्डेट पनि छैन अहिले आएर. कार्यक्षेत्र के हो त अहिले हेर्ने भन्दा भन्दै पहिला कस्तो कस्तो भन्दा म्यान्डेट तालिमको म्यान्डेट थियो योभन्दा अगाडि होइन तालिम चाहिँ राष्ट्रिय तालिम केन्द्रले गर्छु आवासीय तालिमहरू गर्छु अहिले आएर यसलाई तालिमको म्यान्डेट छैन यो कार्यक्रम छैन भनेपछि अब समस्याहरू पनि त्यो जनशक्तिका कुरा म्यान्डेटका कुरा कार्यक्षेत्रका कुरा होइन किनै हुन् समस्या
3: भनेको अरू निकायमा जे जस्ता समस्याहरू देखिन्छ ती समस्या त छँदैछन् थप चाहिँ तपाईँको चाहिँ जनशक्ति क्लियर म्यान्डेट चाहिँ एउटा चाहिँ अभाव छ भनेर भन्नुभयो भनेपछि अझै वृहत बनाएर अझै म्यान्डेट अनुसार चाहिँ अगाडि बढ्ने उद्देश्य चाहिँ छ
4: त्यो चाहिँ एकदम यसलाई अब क्लियर म्यान्डेट नागरिक बनाउनु पर्यो होइन उद्देश्यहरू अब राख्नु पर्यो र हामीले चाहिँ अब नारबाट कार्यक्षेत्र आएपछि नयाँ जनशक्ति आएपछि अब विशेष त के हो भन्दा राष्ट्रिय वायु अनुसन्धान केन्द्रको विशेष त के हो भन्दा देशभरिका वायु अनुसन्धान स्थललाई एकदम सबलीकरण गर्ने त्यसलाई स्ट्रङ बनाउने र तपाईँको अब हामीले चाहिँ जुन नारबाट निक्लेका विभिन्न प्रविधिहरू हुन्छन् विभिन्न तपाईँको अब अनुसन्धानका चाहिँ प्रतिफल हुन्छन् तिनलाई सकेसम्म बढी रूपमा कसरी चाहिँ कृषक समक्ष पुर्याएर उहाँहरूको उत्पादक चाहिँ बढाए आगे बनाउनु पर्यो होइन उद्देश्यहरू अब राख्नु पर्यो र हामीले चाहिँ अब नारबाट कार्यक्षेत्र आएपछि नयाँ जनशक्ति आएपछि अब विशेष त के हो भन्दा राष्ट्रिय वायु अनुसन्धान केन्द्रको विशेष त के हो भन्दा देशभरि

0: उद्देश्य नै हो, त्यसमा हामी लाग्छौं।
1: हो भनेपछि किसानसँगको अन्तर्क्रियामा कुराहरु आए भनेर भन्नुभयो, किसानहरूले सके छ महिनामा एकपटक, नसके पनि वर्षको एकपटक यस्ता तालिमहरु गोष्ठीहरु भउन गरून हुनुपर्छ भन्ने जस्तो चाहिँ चाहना पनि राखेको पाइयो, यसतर्फ केही छ
0: तपाईँ? यसमा यसमा चाहिँ मेरो एकदम यो सकारात्मक छ यसमा चाहिँ यो टिप्पणी, किनभने हामीले अब यो एकचोटिमा त नभएर अब वर्षमा दुई पटक यस्ता गर्न सकियो भने यसबाट चाहिँ बढी लाभ दिन सकिन्छ। त्यसको लागि अलिकति कन्सर्न्ड अब रिसोर्सको पनि कन्सर्न्ड छ होइन, हामीले अब रिसोर्स अनुसार नै काम गर्ने हो। र मेरो अर्को सुझाव त के छ भन्दाखेरि यसमा हामीले पनि गर्छौँ, अझ यस्ता कार्यक्रमहरू परदेशमा जस्तै कृषि अनुसन्धान निर्देशालयले यस्ता कृषि कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम राख्ने र आफ्नो प्रदेशभरिया किसानलाई बोलाउने
1: अर्को आवश्यकता पर्दो रहेछ।
0: जस्तै तपाईँको अर्को प्रदेशले आफ्ना प्रदेशभरिका किसानहरूलाई बोलाइयो भने धेरैभन्दा धेरै बढी किसानहरू समेट्न सकिन्छ। तर केन्द्रीय स्तरमा गर्दा के हुन्छ भन्दा देशभरि छ पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्मका भनिएको किसानहरू समेट्न गाह्रो हुन्छ।
1: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र नार्कका चाहिँ प्रमुख डाक्टर प्रकाश भट्टराई। विशेष गरी राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले हालै गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया, किसानबाट आएका कुरा र अब समेट्न सक्ने प्रयासबारे केन्द्रित रहेर यो कृषि विशेष कार्यक्रममा हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले प्रादेशिक सरकारले चाहिँ गर्नुपर्ने एउटा क्षेत्रलाई चाहिँ जोड्नुभयो, खास गरी तपाईँहरूले गरेका काम र किसानले पाउनुपर्ने कामको एउटा समन्वयको तह हेर्ने हो भने पालिकाहरू छन् 753 पालिकाले गर्नुपर्ने, त्यो एउटा सहजीकरणको पाटो पनि छ। तपाईँले पालिकाहरूतर्फ हेरेर के भन्न सकिन्छ अथवा गर्नुपर्ने के छ?
0: यस्तो छ, अब पालिकाहरूसँग त हामी जोडिनै पर्छ होइन। अब अहिले अर्कैसँग यो स्थानीय सरकार भयो, प्रदेश सरकार भयो, यो केन्द्रीय सरकारबाट अब जाने हो भने हामीले गर्ने चाहिँ कार्यक्रमहरू आएर अहिले के छ भन्दा नेपाल कृषि अनुसन्धान परिषदमा एउटा के चाहिँ हामीले चाहिँ एउटा ऊ गरेका छौँ भन्दा प्रत्येक कार्यालयले कम्ती हामी 10 गाउँपालिकासँग चाहिँ जोडिनुपर्छ, 10 गाउँपालिकामा कार्यक्रम लानुपर्छ भनेर हामीलाई माथिबाट निर्देशनै छ होइन। र हामीले के गरिरहेका छौँ, अहिले पनि जति हामीले कार्यक्रम गरेका छौँ अहिले यो आउटरिचले हामीले पालिकामै गरेका छौँ। जस्तो तालिम गर्दा हामीले यो तपाईँको पनौती गाउँपालिकामा गऱ्यौँ, बनेपामा गऱ्यौँ, धुलीखेलमा गऱ्यौँ, गल्छी गाउँपालिकामा गरेका छौँ। हामी त करिब करिब भन्ने हो भने वर्षमा 1500 गाउँपालिकासँग हामी जोडिरहेछौँ। अब कुरो के छ भन्दा यहाँमा जोडिएर भएन, प्रदेश छ हाम्रोमा के छ भन्दा कृषि अनुसन्धान निर्देशालय भन्ने प्रदेशको एउटा अनुसन्धान केन्द्र छ, त्यहाँबाट यस्ता कार्यक्रमहरू छ नि उसले पनि पालिकासँग जोडिने, यस्ता कृषक वैज्ञानिक अन्तर्क्रिया उहाँहरूले राख्ने र आफ्ना प्रदेशभरिका चाहिँ किसानहरूलाई समेटेर चाहिँ राखियो भने बढी हुन्छ, इफेक्टिभ हुन्छ के हुन्छ?
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। अन्तर्क्रिया कार्यक्रममा किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग किरा व्यवस्थापन, बजार पहुँच तथा जलवायुजन्य चुनौतीबारे साझा समस्या राखेका थिए। साथै किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको गुनासो पनि छ। गुनासोपछि नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ,
2: हामीहरूको वैज्ञानिक र हाम्रो उद्यमी किसानहरूको बीचको जुन अन्तर्क्रिया छ यसको मुख्य उद्देश्य चाहिँ हामीले के अहिलेसम्म विकास गर्यौं भन्ने कुराको पनि जानकारी दिनु हो, र अर्को कुरा महत्वपूर्ण कुरा उद्यमी किसानहरूको आवश्यकता के हो त्यस सम्बन्धी अब हामीले गर्नुपर्ने आगामी दिशामा गर्नुपर्ने अनुसन्धान के विषयमा हामीले गर्नुपर्छ त भन्ने कुरा एक आपसमा जान्नु, एक आपसमा बढी कुरामा छलफलमा गएर खास आवश्यकता के हो। हामीले गर्ने अनुसन्धान भनेकै उद्यमी, अब पहिला त हामी निर्वाहमुखी कृषिमा अप्नाउँथ्यौं, अहिले हामीहरूको व्यावसायिक रूपबाट जुन कृषकहरू यहाँहरूले गरिरहनु भएको छ उद्यमीहरूको लागि नै हाम्रो मेजर टार्गेट हो। उद्यमी भन्ना साथै हामीले के बुझ्नु पर्यो त भन्दाखेरि तपाईँले आफ्नो ठूलो लगानी गर्नुभएको छ कृषिमा र यसमा ठूलो जोखिम पनि छ। कृषि अरू पेसा भन्दा यो कृषि गर्ने उद्यम चाहिँ धेरै जोखिमयुक्त छ। एउटा अघि सुनिहाल्नुभयो हामीहरूको जलवायु परिवर्तनको, कहिले बढी पानी पर्छ, कहिले हाम्रो खडेरी पर्छ, कहिले बढी अतिवृष्टि हुन्छ, त्यसको जोखिम छ। अनि त्यस्तै अघि मुख्य यहाँ छलफलको विषय जोखिमको विषय रोग किराको यहाँ देख्यो, त्यसको पनि ठूलो जोखिम छ। अर्को ठूलो जोखिम बजारको छ, बजारमा हामीहरू साना उद्यमीहरूले कसरी हामीहरूको यो व्यवसायलाई फाइदाजनक रूपबाट अगाडि बढ्ने भन्ने कुरा यो जोखिम छ। र अर्को कुरा नयाँ प्रविधि, किन भन्दाखेरि परम्परागत रूपबाट त भइआएको थियो, व्यावसायिक रूपबाट गर्नको लागि नयाँ प्रविधिमा यहाँहरू उत्सुक भएर नै यो यस्तो किसिमको अन्त

0: क्रिया हामीहरूले अब पनि हामीहरूको निरन्तर वर्षको दुई पटक हामीले गर्ने जुन यहाँहरूको डिमान्ड छ त्यसलाई हामीहरूले अब आगामीमा हामीले प्रयास गर्नेछौ। नेपालमा कृषि अनुसन्धानको धेरै वर्ष अगाडि हामी सुरु गर्यौं र यस 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद एन स्थापना भएपछि मुख्यतया यो संस्थाको काम चाहिँ कृषि अनुसन्धानमा विशेष गर्ने र विशेष गरेर तपाईँ जस्तै उद्यमीहरूको के समस्या छ त्यो समस्यालाई समाधान गर्नको लागि अध्ययन गर्ने अनुसन्धान गर्ने र साथसाथै नेपाल सरकारलाई उपयुक्त नीतिको लागि पनि सुझाव दिने कतिपय नीतिगत कुराहरू पनि उठेको थियो र एकदमै महत्वपूर्ण नीतिगत कुराहरूमा पनि हामीसँग अलिअलि एउटा नीति कृषि नीति अनुसन्धान को राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र छ ती नीतिहरूमा पनि हामीहरूले काम गरेर नेपाल सरकारलाई जुन मुख्य नीतिगत ब्यारियरहरू छ त्यसलाई चाहिँ हामीहरूले एड्रेस गर्छौ। मुख्यतया हामीहरूले चार पाँचवटा महत्वपूर्ण कुरामा हामीहरूले काम गरिरहेका छौं। एउटा महत्वपूर्ण कुरा चाहिँ हामीले खाद्य सुरक्षा अहिले हामीहरूले पहिला हामीहरू सबै खाद्यान्नमा हामी आत्मनिर्भर थियौं आत्मनिर्भर बन्नुपर्छ हामी हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हिसाबबाट हामीले मुख्य बालीहरू धान गहुँ मकै आलु यी बालीहरूमा हामी अनुसन्धान गरिरहेका छौं। यसको उत्पादकत्व अभिवृद्धि गरेर हामी यी बालीहरूमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराहरूमा हामी अगाडि बढ़िरहेका छौं। अर्को चाहिँ हामीहरूले कतिपय हामीहरूले आयात गरिरहेका छौं यो जुन आयातलाई प्रतिस्थापन गर्नलाई के गर्न सकिन्छ स्थानीय रूपबाट नै अब जस्तै फलफूलको कुरा अहिले विशेष गरेर हामीहरूको अण्डा मासुमा अलमोस्ट हामीहरूको आत्मनिर्भर जस्तै हामी बनिसकेका छौं भने अब फलफूल तरकारी यिनीहरूमा पनि हामीहरू आयातलाई हामीले प्रतिस्थापन गर्ने हो त्यसमा हामी काम गरिरहेका छौं। र अर्को अहिले टाढो समस्या चाहिँ यो जलवायु परिवर्तनबाट हाम्रो कृषिलाई असर परेको छ। जलवायु परिवर्तनले गर्दाखेरि सबै सेक्टरमा यसपालि अब आउने हाम्रो मनसुन हामीहरूको एकदमै ड्राई सुक्खा हुने छ भनेर हामीले छ त्यसको लागि तयारी हामीहरू कुन कुन प्रविधि उपयुक्त प्रविधि हुन्छ त यो हामीहरूको सुक्खामा झेल्न सक्ने नेपालमा विशेष गरेर यो धान खेतीमा सुक्खामा झेल्न सक्ने के प्रविधि हुन्छ त्यसमा हामीहरू काम गरिरहेका छौं। र एउटा महत्वपूर्ण कुरा अघि पनि हाम्रो कतिपय उद्यमीज्यूहरूले महसुस गर्नुभएको के हो भन्दाखेरि अनुसन्धानबाट विकास भएको प्रविधिहरू कृषक स्तरसम्म पुगेन यो कुरा चाहिँ हामी पनि महसुस गरेका छौं। किन त भन्दाखेरि एउटा समस्या के भयो त भन्दाखेरि जब नेपालको संविधान बन्यो त्यसमा मुख्य जिम्मा चाहिँ हामीहरूको स्थानीय निकाय र प्रदेश सरकारलाई दियो तर प्रदेश सरकार र स्थानीय निकाय त्यही अनुसारले सक्षम प्राविधिक रूपमा प्राविधिक नै छैन अघि कुरा उठ्यो हामी अनुदान मात्र बाँध्नेमा हामीहरूको केन्द्रित छ भन्ने कुरा त्यहाँ प्राविधिक नपुगेकै हो। यो कुरा हामीले राष्ट्रिय स्तरमा पनि उठिरहेको छ किन भन्दाखेरि हामीले विकास गरेको कतिपय प्रविधिहरू उत्तम हुँदा हुँदै पनि पुग्न सकेन भन्ने कुराहरू हामीले महसुस गरेर अब हामीले विभिन्न माध्यमबाट अब यसलाई चाहिँ पुर्याउनको लागि विशेष गरेर हामीहरूको जम्मा 63 वटा अफिस छ 63 वटा कार्यालय छ उसका बाह्य अनुसन्धान भन्नाले किसानहरूसँग मिलेर हामीहरूले किसानहरूकै थलोमा हामीले अनुसन्धान गर्छौँ हामीले विकास गरेको प्रविधिहरू प्रवर्तन गर्ने काम गर्छौँ। त्यसकारण हामीले आगामी आर्थिक वर्षमा हामीले हरेक कार्यालयले कम्तीमा पनि 10 वटा पालिकाको सँगको समन्वयमा त्यस एग्रो इकोलोजिकल त्यस हावापानी माटो उपयुक्तको लागि उपयुक्त प्रविधिहरूको प्रवर्धन गर्नको लागि चाहिँ स्थानीय निकायहरूसँगको समन्वयमा हामीले कार्यक्रम सञ्चालन गर्छौँ। केन्द्र यस अनुसन्धान परिषदले मुख्यतया अहिले हामीहरूले गरिरहेको काम भनेको नयाँ नयाँ जातहरूको विकास प्रविधिहरूको विकास अनि त्यस्तै कतिपय हामीहरूले स्रोत बिउहरू पनि उत्पादन गर्छौँ विभिन्न हामीले उन्नत प्रविधिहरूको हामीले रेसिडेन्सियल ट्रेनिङ जुन हामीहरूले गरिरहेका थियौँ अब त्यो यसपालि चाहिँ गर्न सकिँदैन तर हामीले कसरी सकिन्छ हामीसँग भएका प्रविधिहरूलाई कसरी तपाईँहरू मार्फत पुर्याउने त्यो काम चाहिँ हामी अगाडि बढाउँछौँ। र अर्को कुरा हामीले गरिरहेको चाहिँ यो हामीसँग भएका प्रविधिहरू सानो लेभलमा भए पनि विभिन्न माध्यमहरू थ्रु हामीहरूले किसानतर्फ पुर्याउनको लागि हामीसँग भएका फेसबुक पेज भयो अघि भयो वीकली हाम्रो बुलेटिन भयो अनि त्यस्तै किसान कल सेन्टर मार्फत हामीले गरिरहेका छौं। अब यसमा यो कुरा चाहिँ यहाँले पनि अन्य अरु किसानहरूलाई यो नाकले गरिरहेको प्रविधिहरूको बारेमा चाहिँ जानकारी गराइदिनु भयो भने बढी चाहिँ बढी किसान चाहिँ यो हामीहरूको यो इन्फर्मेसन सिस्टममा आबद्ध हुन सक्यो भने हाम्रो प्रविधिहरू किसान लेभलसम्म पुग्न सक्छ भन्ने कुराहरू हामीले अपेक्षा गरेका छौं।
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी ₹230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-6-78-84-566।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: कोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब विरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-40-519 र 98-585-51-715।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने विवरण रोजगारी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध। चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी संकटमा कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन। महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने। तनहुको शुक्ला गण्डकीमा हलगोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण। कंगोमा इबोला महामारी तीव्र, 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 नाग्यो। र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा। नेपाल खबरमा अब पूरा खबर। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट citizenportal.doenidcr.gov.np मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम, नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय पत्र नम्बरको निस्ता हेरी सेवा प्रवाह गर्ने गरेकामा अब कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्तामा रहेका विवरण रुजू गरी सेवा प्रवाह गर्न समेत विभागले अनुरोध गरेको छ। भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनैतिक पहल अघि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा हिजो गएको प्रतिनिधि मण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भई उद्योगमा गम्भीर संकट परेको भन्दै तत्काल समाधानको माग गरेको थियो। उद्योगीहरूले वार्षिक झण्डै 12-14 अर्ब रूपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौं श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। परराष्ट्र मन्त्री खनालले समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढ़िसकेको र छिट्टै समाधान निस्कने अपेक्षा गरिएको जानकारी दिनुभयो। भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्। असार 1 गतेदेखि इलामका 56 उद्योग बन्द भएकामा हिजोदेखि झापाका 30 भन्दा बढ़ी चिया उद्योग र झण्डै 2 दर्जन चिया बगानहरू पनि पूर्ण रूपमा बन्द भएका छन्। महोत्तरीको बर्दिवास नगरपालिकाले 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो। नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो। यसले कानूनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको यसअघि 2080 चैत 5 गते नगरले मुसहर समुदायलाई लक्षित गरी उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई 50,000 रूपियाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। यस्तै तनहुको सुखला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरु 5,000 रूपियाँका दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अनुसार रकम सम्बन्धित किसानलाई वितरण गरिएको ओडाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा तातो लहर र बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ लगायत जिल्लामा गर्मी अत्यधिक बढ़ने अनुमान छ। केही ठाउँमा तातो लहर चल्ने महाशाखाले जनाएको छ। देशभर पश्चिमी न्यूनतापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले विभिन्न भूभागमा मौसम बदली भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, त्यसै गरी लुम्बिनी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशका पहाड़ी भूभाग र मध्य प्रदेशका तराई क्षेत्रमा आंशिक बादल रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै 2 अर्ब रूपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। कृषि वन तथा वातावरण मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगको कोइका बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हिज हस्ताक्षर समेत भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहे अन कोङ र मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ। यो वर्षे परियोजनाका लागि 1 अर्ब 81 करोड़ रूपियाँ रकम उपलब्ध गराउने सहमति भएको छ। अब विदेशको खबर। कंगोमा इबोला भाइरसको प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयको पछिल्लो प्रतिवेदन अनुसार अहिलेसम्म 808 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 192 जनाको ज्यान गएको छ। यससँगै ज्यान गुमाउने दर झण्डै 23.8% पुगेको छ। यस्तै स्वास्थ्य संकटलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हालसम्मको विवरण अनुसार 363 बिरामी अहिले आइसोलेशनमा उपचाररत छन् भने 48 जना निको भएर घर फर्किएका छन्। इबोला भाइरसको प्रकोप मुख्य रूपमा इटोरी, उत्तरी किभु र दक्षिण किभु प्रान्तमा फैलिएको छ। स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा संक्रमण नियन्त्रणका लागि आइसोलेशन, सम्पर्क ट्रेसिङ र आपतकालीन स्वास्थ्य टोली परिचालन गरेका छन्। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। केही बेर अघि सम्पन्न समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा आफ्नो पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। यो गोल नै खेलको एक मात्र तथा निर्णायक गोल बनेको छ। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको थियो। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको हो। यस्तै गैराती अमेरिकाको सफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यस्तै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबदेखि राष्ट्रिय परिचय पत्र आफैले डाउनलोड गर्न सकिने विवरण रुजू गरी सेवा प्रवाह गर्न सार्वजनिक निकायहरूलाई विभागको अनुरोध. चिया निर्यात बन्द हुँदा 60,000 श्रमिक कर्मचारी र किसानको रोजी रोटी संकटमा. कूटनीतिक संवाद भइरहेकाले छिट्टै समस्या समाधान हुने सरकारको आश्वासन. महोत्तरीको बर्दिवास नगरपालिकाले उमेर पुगेर विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ दिने. तनहुको शुक्ला गण्डकीमा हलगोरू पाल्ने 39 किसानलाई प्रोत्साहन रकम वितरण. कंगोमा इबोला महामारी तीव्र बन्दै 192 जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या 800 नाग्यो. र विश्वकप फुटबलमा दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा.
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो.
5: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन स्ट्यान्ड्स अ प्लेस अफ एक्सलेन्स चाणक्य पाठशाला प्रिभियसली नोन एज बीएससी कलेज. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु,
4: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुले को डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. गर्ने गर्ने मलाई बिस्तार भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो.
6: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
7: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
7: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत.
8: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
4: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौ। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत सम्पर्क व्यक्ति रुद्र घरती मोबाइल नम्बर 98025-24-200।

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: हाल्नु लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेषाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: रेडियो भेरी एफएम 98.6 MHz।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइरोइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइरोइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
1: सूचना।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
6: रेडियो भेरी एफएम

0: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: एफई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइने जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: me a extreme energy drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
5: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 फजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
8: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 11 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कक्षा 12 को नतिजा यसपालि 69% भन्दा विद्यार्थी उत्तीर्ण हुन सफल, पहिलाका तुलनामा केही बढ़्यो। सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ़ने, नेपालगंज र भैरुवाको अधिकतम तापक्रम आज 41 डिग्री सेल्सियससम्म पुग्ने र सहआयोजक मेक्सिको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश, क्यानाडा र स्विजरल्याण्डको शानदार जीत। कक्षा 12 को परीक्षाको नतिजा सार्वजनिक भएको छ। यसपालि कक्षा 12 मा नियमिततर्फ 69% भन्दा बढ़ी विद्यार्थी पास भएका छन्। बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर आर्यले नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका जानकारी दिनुभएको छ। यसै यसपटक नियमिततर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयभन्दा अगाडि नै सार्वजनिक गरिएको जनाएको छ। गत वैशाख 14 बाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा 4,18,170 परीक्षार्थी सहभागी भएका थिए। सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ़ने अनुमान गरिएको छ। विशेष गरी पश्चिम र मध्य तराईमा अझ गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज नेपालगंज र भैरुवा देशकै सबैभन्दा तातो शहर बन्ने भन्दै महाशाखाले अधिकतम तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्ने जनाएको छ। यी दुई शहरसँगै धनगढ़ीमा 38 देखि 40 डिग्री सेल्सियस पुग्ने र दिउँसो तातो हावाको लहर चल्ने बताइएको छ। यसै गरी वीरेन्द्रनगर, घोराई लगायतका ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेर तातो दिन महसुस हुने पनि महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ 32 पुग्ने पहिलो टीम पनि बनेको छ। मेक्सिको समूह एको विजेताको रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। रोमोले 50 मिनटमा गरेको गोललाई मेक्सिको जीतका लागि प्राप्त भयो। खेलभर बल पोजिशनमा मेक्सिको भन्दा बढ़ी भए पनि दक्षिण कोरियाले गोल गर्न भने सकेन। समूह एबाट 6 अंक जोड्दै मेक्सिको 1 खेला अगावै विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्दा 3 अंक जोडेको दक्षिण कोरियाको सम्भावना पनि बलियो रहेको छ। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए। यस्तै क्यानाडा र स्विजरल्याण्डले प्रतियोगितामा शानदार जीत दर्ता गरिदिएका छन् भने दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँडेको छ। समूह एमा रहेको दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग 1-1 बराबरी खेल्दै अंक तालिकामा खाता खोलेका छन्। पहिलो खेल गुमाएका दुवै टोलीको समान 2 खेलबाट बराबरी 1-1 अंक भएको छ। समूह बीमा रहेको क्यानाडाले भने जोनाथन डेभिसको ह्याट्रिकसँगै कतारलाई 6-0 को फराकिलो अन्तरले हराउँदै शानदार जीत दर्ता गरेको छ। पहिलो खेलमा बोस्नियासँग अंक बाँडेको क्यानाडाले दोस्रो खेलमा भने दबदबा कायम गरेको छ। जीतसँगै क्यानाडाको 2 खेलबाट 4 अंक भएको छ। यसै समूहमा रहेको स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले हराएको छ। योसँगै स्विजरल्याण्डको पनि 2 खेलबाट 4 अंक भएको छ। हस्त हरिलाई बिहान 11 बजेको भेरी हाइलाइट सक्यो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: चाहिन्छ।
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: वैदेशिक रोजगारमा जानेले घरमा छोड्नु पर्ने कागजातहरू, राहदानी र नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि, निरोगीताको प्रमाण पत्रको प्रतिलिपि, अभिमुखीकरण तालिम लिएको प्रमाण पत्रको प्रतिलिपि, म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई, रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि, बिमा गराएको कागजातको प्रतिलिपि, कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाण पत्रको प्रतिलिपि, विदेशमा काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।

0: really hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta haru le tapai ko man jitcha barambar.
2: यही असार 6 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
3: डाक्टरद्वारा दिइने सेवाहरू तन्नो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तन्नो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा.
2: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98550-13956.
4: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौं. कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ. साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ.
5: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत.
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर. मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
8: नेपाल टेलिकम, राष्ट्रको संचार.

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
8: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखिरहने मन आत्तिने छारे रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
0: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश
10: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क या गर्न मन गर्दछौ मुखभित्त
2: क या हुन्छियो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क याहरू त आफै भन्दिन क या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489540576
7: सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
7: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायुगोला बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586654555

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी ए सेभेन मा 5200 mAh तथा रेडमी ए सेभेन प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: रेडियो भेरी एफएम

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
3: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपैयाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपैयाँले घट्यो, तोलाको 2,86,700 रूपैयाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमित तर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यसै गरी आंशिक तर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिक तर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। परीक्षा भएको 35 दिनमै नतिजा कक्षा 12 को नतिजा आएको हो। नतिजा राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np वा नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर हेर्न सकिन्छ। साथै SMS-बाट NEB टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा *1601# पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। सरकारले भुक्तानी लगायतका समस्या झेलिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने काम शुरू गरेको छ। पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारी सहित स्वास्थ्य कर्मी तथा अधिकारीसँग बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पुर्याउने र बीमाको दावी रकम भुक्तानीलाई समस्या रहित बनाउने उपायबारे छलफल गरेको छ। सिंहदरबारमा हिजो भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले बीमा कार्यक्रमको पुनर्संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभएको छ। बीमा कार्यक्रम वार्षिक 6,75,000,000,000 रूपियाँ घाटामा छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपैयाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन भाव तोलाको 2,97,200 रूपैयाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपैयाँले घटेको छ। सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200 रूपैयाँमा कारोबार भएको थियो। यसै गरी मंगलबार 300 रूपैयाँले बढ़ेको थियो भने बुधबार 1,200 र बिहिबार 100 रूपैयाँले घटेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 305 रूपैयाँले घटेको तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,945 रूपियाँ रहेको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ़ेर 313 पुगेको छ। संरक्षण कार्यक्रम शुरू भएको करिब 1.5 दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ़दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। निकुञ्जको पछिल्लो तथ्याङ्क अनुसार कृष्णसारका वयस्क भाले 81, अर्धवयस्क भाले 20, वयस्क पोथी 102, अर्धवयस्क पोथी 26 र लिंग पहिचान हुन बाँकी देखि 84 पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिनुभयो। वहाँका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या पनि निरन्तर बढ़िरहेको छ। वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। निकुञ्जको हिरापुर फाटामा अहिले 58.8 हेक्टर क्षेत्रफलमा तारबार लगाएर कृष्णसार संरक्षण गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दादुराको उच्च जोखिम रहेको जिल्लामा खोप अभियान चल्दै रासायनिक मलमा कालो बजारी नियन्त्रण गर्न सरकारको पहल लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले कक्षा 12 को नतिजा सार्वजनिक स्वास्थ्य बीमा कार्यक्रम पुनः संरचनाको तयारी शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका जिल्लामा दादुरा विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको हो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। यो अभियान यही हप्तासम्म सञ्चालन हुनेछ। यसैगरी सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकेको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्न नपरेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। दादुरा अत्यन्तै संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ। त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बाल बालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास गरिरहेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मल सम्बन्धी गुनासो उजुरी तथा जानकारी संकलनका लागि 97000991113 नम्बर तोकेको जनाएको छ। यो नम्बरमा किसान तथा सरकारवालाले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सृजना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्। मल सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोड मार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजासहित विभिन्न शुभ कार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरी अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। अब विदेशको खबर। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको हो। उत्तरी इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक रहेको र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ। इजरायलले लेबनानको सरकारी सेनालाई पनि चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्व बीच भएको शान्ति सम्झौतामा लेबनान सहित विभिन्न मोर्चाहरूमा लड़ाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गोल नै खेलको एकमात्र तथा निर्णायक साबित भयो। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जीत हासिल गरेको छ। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको छ। गैराती अमेरिकाको सोफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यसैगरी चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकपमा आज राति नेपाली समय अनुसार पाउने 1 बजे अमेरिकाको सियाटल रंगशालामा अमेरिका र अस्ट्रेलिया खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपियाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो, तोलाको 2,86,700 रूपियाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1,225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1,350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1,925, अरुवा मध्यम चामल प्रति बोरा 1,350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी ₹230 र सूर्यमुखी तेल प्रति पेटी 2,860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
9: एसई सक्यो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
13: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: Mania.
1: Extreme energy drink.
2: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
2: सम्पर्क सुपर मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल भित्र टिकट काउन्टर देखि पश्चिम पत्ति। मोबाइल नम्बर 98-480-44-631।
6: यो रोगले पनि मर्न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
7: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: रेडियो भेरी एफएम

0: hello.
1: Let's go.
2: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharu le tapai ko man jitcha barambar.
3: Aba sunnuhos Sri Steve's Radio Katha Bhag 2. Sarvaji ko parivar sabai haraeka huncha tar tyati thulo bhukampa aera hallaeko tyo ghar lai kehi hudaina. Yesari nai din mahina barsha biddai jancha. अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो CFE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्ला छ. रेडियो सुन्दै गर्नुस्. अब बाँकी कथा अर्को भागमा. CFE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
4: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ.
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98550-13956.
6: Radio Bheri FM.

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
2: यही असार 6 गते पहिलो शनिबारका दिन
3: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनाश नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
4: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
1: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
9: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
1: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
9: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
1: या त मदिरा चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
9: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
1: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
9: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
10: रेडियो भेरी एफएम 98.6 / 102.7
11: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: گروه کوه دیا
1: خوردنی برو منی با
0: خوردنی کم برنی
1: خوردنی

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586556455।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0383521179, मोबाइल नम्बर 98584549 र 97679044443।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्य रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के कसो।
5: लटिपिराक फोन नम्बर 98202993048, 98202993048।
7: रेडियो भेरी एफएम।
8: मेला छिटो सक्न पर्ने भएको छ, तिमीहरू कता हो कता हो? पानी धेरै भइसक्यो मेलामा, ल खेतालीहरू पनि छिटेर गर, आज त मेला सकेर छिटै

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: सूचना।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083521250, 083523755, मोबाइल नम्बर 98480502727।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: रेडियो भेरी FM।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लगाएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन

0: जस्ता समस्या छन्।
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: मोबाइल र क्रेडिटमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प लगिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यो यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 x 102.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: 6.9 inch standard display, AI powered camera, 2 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ नि. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. अनि गर्ने गर्नुमा दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाई मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि.
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
2: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
4: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ. उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ.
6: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860.
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ. साथै यहाँ पौष्टिकत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है.
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत.
7: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
8: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
7: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
8: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत.
9: एसई सक्यो, अब रमाइलो सुरु भयो.
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB bonus data, 50 minute bonus voice, 50 SMS bonus.
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: सबैको मन सुने
11: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: California.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोफिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 98484461.
5: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकायमेन्ट पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: नकिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुआ, चिकन सेकुआ, मटन सेकुआ, छोइला, बुटन, बुटुआ लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
5: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
8: भर्ना खुल्यो
9: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
10: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
11: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
12: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाई छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ। यस्तै पूँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्लेले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो। सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदमनिधि सोती र डाक्टर रेहाना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेकोले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोसवाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निरसाले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो। अब विदेशको खबर, स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेन स्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः संचालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सके रहेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वागलेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय। सार्वजनिक परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति वार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-6031।

0: Sonia.
1: Extreme energy drink.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई.
6: सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
7: Radio Veri FM. Radio Veri FM.
8: Radio Veri FM. 98.6 Rexy 2.7 MHz.

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्र नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है सिरिस एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: के तपाई वा तपाईको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर संजय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586556455।
3: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।
5: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मन्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा स्टिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 0383521987 र मोबाइल 98550139956।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840 44631।

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कक्षा बाह्रको नतिजा सार्वजनिक, यसपालि नियमिततर्फ 69.75% परीक्षार्थीहरू उत्तीर्ण, सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ़ने, नेपालगंज र भैरवाको अधिकतम तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्ने सम्भावना, र सहआयोजक मेस्कीको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश, क्यानाडा र स्विजरल्याण्डको शानदार जीत। कक्षा बाह्रको परीक्षामा यसपालि नियमिततर्फ 69% भन्दा बढ़ी परीक्षार्थीहरू उत्तीर्ण भएका छन्। बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अरियालले नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो। यसपटक नियमिततर्फ 3,32,241 जना विद्यार्थीहरूले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 जना विद्यार्थीहरूले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,170 जना विद्यार्थीहरूले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीहरूको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समय अवधि अगावै नतिजा सार्वजनिक गरेको हो। वैशाख 14 बाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा 4,18,170 परीक्षार्थीहरू सहभागी रहेका थिए। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीहरूका लागि मौका परीक्षा अर्थात पूरक परीक्षाको समय तालिका समेत सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 देखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले सबै र 2 विषयमा परीक्षा दिनेको लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीहरूको लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूले यो परीक्षामा सामेल हुन पाउनेछन्। यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले 2 चिकित्सकसहित 5 जनालाई पक्राउ गरेको छ। सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीप सिंह राठौरले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक सहित बिचौलियाको नाम गोप्य राखिएको बताउनु भएको छ। सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ़ने भएको छ। विशेष गरी पश्चिम र मध्य तराईका जिल्लाहरूमा गर्मी अझै बढ़न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज नेपालगंज र भैरवा देशकै सबैभन्दा तातो शहर बन्ने भन्दै महाशाखाले अधिकतम तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ। यी दुई शहरसँगै धनगढ़ीमा 38 देखि 40 डिग्री सेल्सियससम्म पुग्ने र दिउँसो तातो हावाको लहर चल्ने जनाइएको छ। यसैगरी वीरेन्द्रनगर घोराईमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियसको बीचमा रहने, तातो दिन महसुस हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। तराईका पश्चिमी र मध्य शहरहरू अत्याधिक गर्मीले आक्रान्त भन्दा पहाड़ी र पूर्वी शहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ। र लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै सह आयोजक मेस्कीको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदान ग्वाडा लाजारा स्टेडियममा आज बिहान भएको संघर्षपूर्ण जीतपछि मेस्कीको राउण्ड अफ 32 पुग्ने पहिलो टीम बनेको हो। मेस्कीको समूह 1 को विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। रोमोले 50 मिनटमा गरेको गोल नै मेस्कीको जीतका लागि पर्याप्त भएको छ।
यस्तै क्यानाडा र स्विजरल्याण्डको शानदार जीत दर्ता गर्दा दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अंक बाँडेको छ। समूह एमा रहेका दक्षिण अफ्रिकाले चेक रिपब्लिक एक एक बराबरी खेल्दै अंक तालिकामा खाता खोलेको हो। पहिलो खेल गुमाएका दुवै टोलीको समान दुई खेलबाट बराबरी एक एक अंक भएको छ। यसैगरी समूह बी को क्यानाडाले जोनाथन डेभिसको ह्याट्रिकसँगै कतारलाई 6-0 गोल अन्तरले हराउँदै शानदार जीत दर्ता गरेको छ। हवस् त दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।

0: California.
1: Extreme energy drink.
2: रोगले पनि मर्नुमा बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भयो
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुकबित
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सन्साहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
8: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
5: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्थान चारबाइनी रोड नेपालगंज सम्पर्क मोबाइल नम्बर 98455368894

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: सूचना,
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
6: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
6: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
6: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
4: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
5: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
9: रेडियो भेरी FM।

0: 6.9 inch display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik vishesta harule, tapai ko man jitcha barambar.
1: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा.
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98550-13956.
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ. विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
3: हो,
4: त्यही गएर सूर्जन रोकाईलाई भेट.
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
4: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना.
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606.
7: रेडियो भेरी एफएम.

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-419 र 98-585-115
4: यो रोगले पनि मरुमा बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
8: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कक्षा बाह्रको नतिजा सार्वजनिक, नियमित तर्फ करिब 70% विद्यार्थी उत्तीर्ण, सुर्खेत सहित विभिन्न जिल्लामा अझै केही दिन गर्मी बढ़ने, नेपालगंज र भैरवाको अधिकतम तापक्रम आज 41 डिग्री सेल्सियससम्म मापन, र सह आयोजक मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश, क्यानाडा र स्विजरल्याण्डको पनि शानदार जीत। कक्षा बाह्रको परीक्षामा यसपालि नियमित तर्फ करिब 70% विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका हुन्। यसपटक नियमित तर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यस्तै आंशिक तर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना विद्यार्थी उत्तीर्ण भएका छन् भने 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको पनि बोर्डले जनाएको छ। सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयभन्दा अगावै नतिजा सार्वजनिक गरेको जनाएको छ। यसैबीच मौका परीक्षा साउन 2 र 3 गतेका लागि तोकिएको पनि बोर्डले जनाएको छ। यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले 2 जना चिकित्सक सहित 5 जनालाई पक्राउ गरेको छ। सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 रूपियाँ लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ। बाँकेका डीएसपी प्रतीत सिंह राठौरले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक सहित बिचौलियाको नाम पनि गोप्य राखिएको बताउनु भएको छ। सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ़ने भएको छ। विशेष गरी पश्चिम र मध्य तराईमा गर्मी अझ बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज नेपालगंज र भैरवा देशकै सबैभन्दा तातो शहर भएका छन्। महाशाखाले यी ठाउँमा आज अधिकतम तापक्रम 41 डिग्री सेल्सियससम्म मापन भएको जनाएको छ। यी दुई शहरसँगै धनगढ़ीमा 40 डिग्री सेल्सियस पुगेको छ भने तातो हावाको लहर पनि चलेको छ। यसै गरी वीरनगर घोराईमा अधिकतम तापक्रम 35 देखि 38 सम्म मापन भएको छ भने तातो महसुस समेत गरिएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। पश्चिम तराईका र मध्य शहरहरू अत्याधिक गर्मीले आक्रान्त भन्दा पहाड़ी र पूर्वी शहरहरूमा भने मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ। लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै आयोजक मेक्सिको फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ 32 पुग्ने पहिलो टोली पनि बनेको छ। मेक्सिको समूह एकको विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। रोमोले 50औं मिनटमा गरेको गोल नै मेक्सिको जितका लागि पर्याप्त बन्यो। खेलभर बल पोजिशनमा मेक्सिको भन्दा बढ़ी दक्षिण कोरियाले लिए पनि गोल गर्न भने सकेन। समूह एबाट 6 अंक जोग्दै मेक्सिको नकआउट चरण पुग्दा 3 अंक जोड़ेको दक्षिण कोरियाको सम्भावना पनि बलियो रहेको छ। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए। हस्तारीलाई साँझ 5 बजेको फेरि हाइलाइट सकियो। साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी क्यापिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: प्रदूषण नियन्त्रण स्वास्थ्यको आधार, धुवा धुलो त्यागौं, सफा हावामा सास फेरौं, स्वास्थ्य स्वस्थ, स्वस्थ वायु स्वस्थ जीवन, प्लास्टिक प्रयोग बन्द गरौं, वातावरणलाई स्वच्छ राखौं, प्लास्टिक जन्य प्रदूषण निर्मल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं, नदी नाला सफा राखौं, भविष्यलाई सुरक्षित बनाऊ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
5: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
6: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
6: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
6: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
7: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यगरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
7: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: मलाई त कस्तो भोक लाग्छ टिका कहीँ जाम न खाजा खान
1: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
2: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
0: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498640
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
3: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ सम्पर्क मानेकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत फोन नम्बर 083-520-045
4: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखी रहने मन आत्तिने छारे रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
5: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा आएको छैन विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
8: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
7: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
7: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
8: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
7: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
7: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
8: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
9: रेडियो भेरी FM

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी यत्रो भेटमा गएर आएँ के। यो देखेनौ, यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: रेडियो भेरी एफएम

0: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
1: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12 देखि 16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
2: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
0: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385 22 360।
3: रेडियो भेरी एफएम
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत। विद्युतीय राहदानी सफाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह।
2: आफूलाई आवश्यक नपर्ने लिंकहरू कुनै पनि हातमा क्लिक नगर्नुहोस्। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान जटिल हुन्छ।
0: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको बैठक आउँदो 11 गते बिहान 11 बजे र राष्ट्रिय सभाको 11 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। आज बसेको बैठकले 4 अध्यादेशलाई स्वीकृत गरेको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। त्यो अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकृत गरेको हो, जसमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाब समेत दिनुभएको छ।
1: प्रतिनिधि सभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक भएको विषयबारे चासो व्यक्त गर्नुभएको छ। सभाको आजको बैठक प्रारम्भ भमै विपक्षी दलका सबै सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख टोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारको बारेमा स्पष्ट पार्न माग गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युतीय राहदानी छपाई सम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले उपकुलपति छनौट प्रक्रियालाई राजनैतिक प्रभाव मुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्न काम कसैबाट पनि हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले दुई देश बीचको सीमाका सम्बन्धमा गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो। त्यस्तै सम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने अडान दोहोर्याउनु भएको छ। त्यस्तै आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ।
0: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी छ।
1: यस्तै अर्थमन्त्री वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढ़ावबारे स्पष्टीकरण दिनुभएको छ। आज शुक्रबार प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनुभयो। हालै 1 खर्ब रूपियाँ भन्दा बढ़ीको विगत दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढ़ेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। साथै उहाँले शेयर बजारको दैनिक उतार चढ़ावलाई लिएर सरकार चिन्तित नरहेको समेत बताउनुभयो।
0: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा र रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए।
1: सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद न्यौपाने, पदम निधि सोती र डाक्टर रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ।
0: यसैबीच सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेर अघि सम्पन्न आजको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्ने सहित विभिन्न छवटा निर्णय गरेको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी आउने एप तथा लिंक नखोल्न आग्रह बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। कर तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
9: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न चारवटा अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो, अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी, लामिछाने विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाडौँ जिल्ला अदालतको अनुमति, परीक्षा को अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत गरिने, धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल चलिरहँदा निशुल्क हेर्न मिल्छ भनी विभिन्न एप तथा लिंक मोबाइलमा फैलिरहेका छन्। यसरी प्रचार गरिएका एप तथा लिंकबाट नचिनेको मानिसको पहुँचमा आफ्नो व्यक्तिगत विवरण पुगेर चोरी तथा बैंकिङ दुरूपयोगको जोखिम बढ़िरहेको छ। अनधिकृत एप डाउनलोड गरेर र भ्रमपूर्ण लिंक खोलेर पैसा ठगीमा परि ब्यूरोमा उजुरी लिएर आउने क्रम बढ़न थालेको छ। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। थप जानकारी साथी विकास थापाकाहीँबाट।
10: अहिले विश्वकप फुटबल चलिरहँदा प्रतियोगिताका खेलहरू निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा तपाईंलाई भ्रमपूर्ण अर्थात स्क्याम विज्ञापन आउन सक्छ। आकर्षक अफर देखाएर बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक खोल्दा र अनधिकृत एप डाउनलोड गर्दा मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुन सक्छ। प्रहरीको साइबर ब्यूरोमा यस्ता उजुरी पर्न थालेको छ। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
11: एप डाउनलोड गर्ने जस्तो .exe, .bat, .ss लेखेको जुन छ हामीले सूचना पनि जारी गरेका छौँ। लिंकहरू क्लिक गर्न लाउने र उक्त लिंकहरू क्लिक गरिसकेपछि उक्त लिंकमा भएका जुन टर्म्स एण्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ सर्वसाधारणको ब्याङ्कमा चाहिँ ह्याकर्सहरूको एप्रोच पुगेर ब्याङ्क एकाउन्ट नै खाली गरिदिएको छ।
10: विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण धेरैले तुरन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोज्छन्। विश्वकपकै बहानामा गएको जेठ 8 गतेदेखि अहिलेसम्म विद्रोहमा 115 जनाको उजुरी परेको छ। उनीहरूको झण्डै 2,29,00,000 रूपियाँ ठगी भएको छ। प्रहरीका अनुसार कारोबार सीमा धेरै हुने मध्ये कतिपयको 15,00,000 रूपियाँसम्म अनलाइनबाट चोरी भएको छ। ठगी गर्नेहरूले जो कोहीलाई सजिलै जालमा पार्न सक्छन्।
11: लाइभ टिभी एप विश्वकप फ्री हेर्नको लागि यो एप डाउनलोड गर्नुहोस् भन्ने जस्तो सामाजिक सञ्जाल प्रयोगकर्ताको वाट्सएपमा फेसबुकमा आउँछ। उक्त लिङ्क क्लिक गर्ने बित्तिकै उक्त एपहरू डाउनलोड गर्ने बित्तिकै कुनै पनि एप डाउनलोड गर्न त्यसको टर्म्स एन्ड कन्डिसन त हुन्छ। त्यस्तो टर्म्स एन्ड कन्डिसन चाहिँ एलो गर्दै गइसकेपछि चाहिँ हाम्रो मोबाइलहरू 81 बन्द भइदिने, ह्याङ भइदिने र त्यो अवधिमा चाहिँ ह्याकर्सहरूले चाहिँ ब्याङ्कमा एप्रोच पुर्याउने र खाली गरिदिने काम यसरी नै भइरहेछ।
10: प्रहरीले अहिले ब्याङ्कहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ। एकैसाथ धेरै उजुरी परेको र ससाना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा पहिचान गर्न चुनौती रहेको साइबर ब्युरोका प्रवक्ता गिरी बताउनुहुन्छ।
11: ह्याकर्सहरूले विभिन्न व्यक्तिहरूको खातालाई पनि प्रयोग गराइदिया हुन्छ। खातालाई चाहिँ यसरी ह्याक गरेका पैसाहरू, ठगी गरेका पैसाहरूलाई चाहिँ जम्मा गर्ने र त्यहाँबाट विथड्र गर्ने काममा प्रयोग भएको हुनाले कहिलेकाहीँ चाहिँ नोइङली अनोइङली पनि मान्छेहरूको खाता प्रयोग भइरहेको अवस्था हुन्छ। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान चाहिँ जटिल हुन्छ।
10: डिजिटल ठगी गर्ने गिरोहले फुटबल प्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै लाखौं रूपियाँ ठगी गरिसकेकाले अपरिचित लिङ्कहरू खोल्नु हुँदैन। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्छ। फेरि साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
11: शंकास्पद लिङ्कहरू अथवा आफूलाई आवश्यक नपर्ने लिङ्कहरू चाहिँ कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कुनै पनि एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला एकचोटि सोच्नुहोस् उक्त एप्लिकेशनको आफूलाई प्रयोग के हो र उक्त एप्लिकेशन डाउनलोड गर्दाले त्यसबाट चाहिँ गलत प्रभाव के पर्छ भन्ने कुरा सोच्नु पर्यो। अब विश्वकपको ठगी भन्ने मात्र होइन, अरू विभिन्न अनलाइन ठगीका घटनाहरू घटाएछन् जसमा चाहिँ आफ्ना ओटिपी कोडहरू, ब्याङ्क डिटेलहरू, पिन नम्बरहरू कसैसँग सेयर गर्नु भएन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई इन्टरटेन गर्नु भएन।
0: फेरि पनि खबरकै सिलसिला, कक्षा बाह्रको परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,169 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिक तर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यस वर्ष विगतको तुलनामा नतिजामा केही सुधार पनि देखिएको छ। परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँको दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
1: एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेकाले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर अर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ।
0: ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। चिड़ियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि चिड़ियाखाना अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिड़ियाखानामा दैनिक अवलोकन गर्नेको भीड़ लाग्ने गर्छ। संक्रमण थप फैलन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिड़ियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। आजदेखि लागू हुने गरी चिड़ियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनुभयो। अन्य दिनको तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राको दिन चिड़ियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको र मरेका जीव जन्तु थप परीक्षण समेत गरिएको शाहले जानकारी दिनुभएको छ। चिड़ियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि संक्रमित भएका छन्।
1: राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 को उत्कृष्ट चलचित्र घोषणा भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले तीन विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले नै प्राप्त गर्नुभएको छ। यो चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसे ढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसे ढुंगा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाक मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
14: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
15: भर्ना खुल्यो
16: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
16: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9858-51960 र 97-678-84-566।
1: क्षेत्रमा आज 353 वटा कम्पनीका 1,09,00,000 किता शेयर 4,53,00,000,000 रूपियाँमा किनबेच भएका छन्।
0: यस्तै हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। आज चाँदीको भाव पनि घट्यो। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
1: ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले आज आयोजित 9 नगर सभामा आउँदो आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। यसअघि हिजो काठमाडौँ महानगरले पनि वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। सड़क ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग 72,000 रूपियाँ घुस लिएको अभियोगमा यादवमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा श्रीदेव यादवलाई नियन्त्रणमा लिएको थियो।
1: ललितपुरको जावलाखेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावलाखेलमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई अस्ति बुधबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको हो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथ यात्रा औपचारिक रूपमा समापन हुनेछ।
0: नेपाल दर्पणमा अब केही विदेशका खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय समेत भएको थियो। मन्त्रालयका अनुसार बर्गेन्स्कमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई हालै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः संचालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफलहरू छिट्टै शुरू गर्ने तयारी छ। सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टा छुट्टी हस्ताक्षर भएको दावी पनि गरिएको छ, जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता आयातुल्लाह मोजाताबा खामेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितको कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
1: जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आगलागी भएपछि झण्डै 300 जना विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउन टाउन क्षेत्रमा रहेको टाकी नोगावा नम्बर 3 प्राथमिक विद्यालयमा आग लागि भएको हो।
0: अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलियाले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार मध्यराति 1:15 अमेरिकाको सियाटन रंगशालामा हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई 4-1 हराएको थियो। भोलि बिहान 4:15 स्कटल्याण्ड र मोरक्को बीच खेल हुनेछ। त्यस्तै समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाडेल्फिया रंगशालामा 6:15 शुरू हुनेछ। भोलि बिहान 9:00 टर्की र पाराग्वे बीच खेल हुनेछ। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। आज बिहान भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-1 पराजित गरेको हो।
1: यसैबीच ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैतीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। यो खेलमा पनि नेमारले खेलेका थिएनन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत। विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो।
0: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी।
1: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी। अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह।
0: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई।
1: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Extreme energy drink.
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: कर्णालीका जिल्ला तहका केही अस्पतालको सेवा प्रवाह न्यूनतम सेवा मापदण्डमा निकै कमजोर, 11 मध्ये 3 वटाले मात्र मापदण्ड अनुसार सेवा दिएको सरकारी तथ्याङ्क।
1: कक्षा 12 को नतिजा सार्वजनिक, यसपालि नियमिततर्फ 39.75% परीक्षार्थी उत्तीर्ण, मौका परीक्षा आउँदो साउन 2 र 3 गते हुने।
0: सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अझै बढ्ने, नेपालगंजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुग्यो।
1: र सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश, क्यानाडा र स्विजरल्याण्डको शानदार जित।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा जिल्ला तहका केही अस्पतालहरूको सेवा प्रवाह न्यूनतम सेवा मापदण्डमा निकै कमजोर रहेको पाइएको छ। न्यूनतम सेवा मापदण्ड अनुसार कर्णालीका 11 वटा अस्पताल मध्ये 3 वटाले मात्रै मापदण्ड अनुसार उत्कृष्ट सेवा प्रवाह गरेको, 2 वटाको सन्तोषजनक रहेको र 6 वटाको अत्यन्तै कमजोर सेवा प्रवाह देखिएको बताइएको छ। मापदण्ड कार्यान्वयनको अवस्थामा उत्कृष्ट देखिएका प्रदेश अस्पताल कालीकोट अस्पताल र सल्यान अस्पताल गरी 3 वटा अस्पताल रहेको। स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य प्रशासक भानुभक्त बस्यालले डोल्पा अस्पताल, रूकुम पश्चिम अस्पताल, जाजरकोट अस्पताल, सुर्खेतको मेहलकुना अस्पताल, हुम्ला अस्पताल र दैलेखको दुल्लु अस्पताल भने मापदण्ड अनुसार निकै कमजोर रहेको पाइएको बताउनुभयो। मापदण्ड कार्यान्वयनको अवस्थामा डोल्पा अस्पतालको 74%, रूकुम पश्चिम अस्पतालको 73%, जाजरकोट अस्पतालको 64%, मेहलकुना अस्पतालको 60% र हुम्ला अस्पतालको 64% तथा दुल्लु अस्पतालको 62% मात्र रहेको छ। कमजोर अवस्थामा रहेका अस्पतालको सबै पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। यस्तै मुगु अस्पताल र दैलेख अस्पतालको अवस्था सन्तोषजनक रहेको छ। मुगु अस्पतालले न्यूनतम सेवा मापदण्ड 83% र दैलेख अस्पतालले 82% कार्यान्वयन गरेका छन्। प्रदेश अस्पतालको 88%, कालीकोट अस्पतालको 87% र सल्यान अस्पतालको 87% कार्यान्वयन अवस्था रहेको पाइएको निर्देशनालयका जनस्वास्थ्य प्रशासक बस्यालले बताउनुभयो। मापदण्डमा सुशासन, व्यवस्थापन, स्वास्थ्य सेवा प्रदान गर्ने तौर तरिका र अस्पताल सहयोग कार्यक्रम मुख्य तत्व मानिएको थियो। निक साइमन इन्स्टिच्युटका वरिष्ठ कार्यक्रम प्रबन्धक डाक्टर कासिम शाहले मापदण्ड कार्यान्वयनमा कर्णालीका आधा जति नै अस्पताल सुधार गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो। उहाँले जिल्ला तहका अस्पतालहरूमा मात्र होइन, अबका स्थानीय तहका अस्पतालमा पनि न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ।
0: सुर्खेतको चिङगाड गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि कुल 44,46,33,000 रूपियाँ बजेट र 59 बुधे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष बोध विक्रम जीशीको अध्यक्षतामा बसेको 21 गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष मीना कुमारी रोकायले बजेट वक्तव्य र अध्यक्ष जीशीले पालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। कृषि, पर्यटन, पूर्वाधार र रोजगारी, समृद्ध चिङगाड हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ दीर्घकालीन स्रोतका साथ सार्वजनिक गरिएको बजेटमा चालुतर्फ 33,81,000 र पुँजीगततर्फ 11,44,52,000 रूपियाँ विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि गाउँसभामा प्रस्तुत बजेटको स्रोतमा आन्तरिक राजस्वबाट 35 लाख रूपियाँ, संघीय सरकारबाट प्राप्त हुने सशर्त 19 करोड, वित्तीय समानीकरण 8,37,00,000, राजस्व बाँडफाँड 9,04,53,000, समपूरक र विशेष अनुदान 2 करोड़ रूपियाँ स्रोतका रूपमा उल्लेख गरिएको छ। यस्तै कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण र 1,05,50,000, राजस्व बाँडफाँड तर्फ 14,30,000, सशर्त कार्यक्रम 50 लाख, समपूरक र विशेष अनुदान 3 करोड़ रूपियाँ र गत आर्थिक वर्षको अनुमानित मौजदात 1 करोड़ रूपियाँ रहेको छ। सभा बैठकबाट नीति तथा कार्यक्रम पारित भएको र बजेटमा छलफल गरी असार 29 गते पारित गरिने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभएको छ।
1: कक्षा 12 को परीक्षामा यसपाली नियमिततर्फ 69% भन्दा बढ़ी परीक्षार्थी उत्तीर्ण भएका छन्। बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव जंग बहादुर अर्यालले नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 उत्तीर्ण भएका छन्। यस्तै आंशिकतर्फ 85,929 विद्यार्थीले परीक्षा दिएकोमा 36,420 उत्तीर्ण भएका छन्। 40 विद्यार्थीको परीक्षा रद्द गरेको बोर्डले जनाएको छ। वैशाख 14 गतेबाट 27 गतेसम्म सञ्चालन भएको परीक्षामा 4,18,170 परीक्षार्थी सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा बढ़ीमा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड बीडी परीक्षामा सहभागी हुन विद्यार्थीले असार 19 गते भित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाउनु पर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकाले असार 26 गते भित्र विलम्ब शुल्क सहित 1,600 रूपियाँ बनाई बुझाइ सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपि सहितको बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ।
0: जाजरकोट प्रहरीले प्रहरी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। छेडाघाट नगरपालिका 12 बस्ने वर्ष 30 का धर्मराज चनारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। जाजरकोट प्रहरीका निरीक्षक सुधीर कुमार खड्काले चनाराले साबित सविता फुनलाई प्रहरी बनाइदिन्छु भन्दै रकम ठगेको बताउनुभयो। सविताले आफूलाई प्रहरी बनाइदिन्छु भन्दै पटक पटक गरी 3,50,000 ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो। चनारालाई अदालतबाट 5 दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लभन यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
6: सूचना। वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन सुने
10: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका जिल्ला तहका केही अस्पतालको सेवा प्रवाह न्यूनतम सेवा मापदण्ड भन्दा निकै कमजोर, 11 मध्ये 3 वटाले मात्र मापदण्ड अनुसार सेवा दिएको सरकारी तथ्याङ्क, कक्षा 12 को नतिजा सार्वजनिक, यसपालि नियमिततर्फ 69.75% परीक्षार्थीहरू उत्तीर्ण, मौका परीक्षा आउँदो साउन 2 र 3 गते हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सल्यानले जेठ महिनामा जिल्लाका विभिन्न जिल्लाबाट विभिन्न आरोपमा 27 जनालाई पक्राउ गरेको छ। बलात्कार, ज्यान मार्ने कसुर जस्ता गम्भीर अपराधको आरोपमा 4 र सामान्य अपराधको आरोपमा 23 गरी 27 जनालाई प्रहरीले पक्राउ गरेको छ। गम्भीर अपराध अन्तर्गत जबरजस्ती गरिनेको आरोपमा 3, ज्यान मार्ने उद्योगका 1 तथा सामान्य अपराध अन्तर्गत बहुविवाहमा 2, लागू औषधमा 4, अभद्र व्यवहारमा 7 र बैंकिङ कसुरमा 11 गरी 24 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं निरीक्षक देवराज भट्टराईले बताउनुभयो। पक्राउ का मध्ये फरार प्रतिवादी कारागार चलान भएका छन् भने अन्यलाई कार्यवाही प्रक्रिया अघि बढ़ाइएको छ। जेठ महिनामै जिल्लाको बनगा खुप्रे नगरपालिका 12 चौरी स्थित सिधा गुफा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा 3, निगाल चुलोको बस्नेउरा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा 3 र त्रिवेणी गाउँपालिका 5 डाँडा सल्लेको शान्ति सुरक्षा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा 2 गरी 8 थान भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो। जेठ महिनामै जिल्लाका विभिन्न स्थानमा खोलाबाट अवैध रूपमा गिट्टी बाला उत्खनन गर्ने 7 ट्रयाक्टर, एउटा टिप्पर र एउटा जेसीबी गरी 9 सवारी साधन तथा अवैध रूपमा डजीबुटी र काठ ओसारपोसार गर्ने मिनी ट्रक र जीपलाई नियन्त्रणमा लिए आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उहाँको भनाइ छ।
0: हुम्लामा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा 21 जना बालबालिकामा शीघ्र कुपोषणको समस्या रहेको पाइएको छ। स्वास्थ्य सेवा कार्यालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउने अभियान सञ्चालन गर्दा यो संख्या पत्ता लागेको हो। अभियानको क्रममा जिल्लाका 7 गाउँपालिकामा 3252 जना बालबालिकामा परीक्षण गर्दा 21 जना बालबालिकामा शीघ्र कड़ा कुपोषणबाट ग्रसित देखिएको कार्यालयका पोषण कार्यक्रमका सम्पर्क व्यक्ति पालजोर तामाङले बताउनुभयो। गत कार्तिक महिनामा यो अभियान महिला स्वास्थ्य स्वयंसेविकाबाट सञ्चालन गरिँदा 13 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको थियो। अभियान अन्तर्गत जाँचका क्रममा 21 जनामा कड़ा शीघ्र कुपोषण, 21 जनामा मध्यम शीघ्र कुपोषित बालबालिका रहेको पाइएको अस्पतालले जनाएको छ। यी मध्ये 42 जना बालबालिका अस्पताल भर्ना भएका छन्। ती मध्ये 31 जना बालबालिका जिल्ला अस्पतालको निगरानीमा रहँदै आएको छन् भने 11 जना जुम्लाको पोषण सुधार पुनस्थापना केन्द्रमा उपचारमा रहेका छन्। स्वास्थ्य सेवा कार्यालयले गत वैशाख 15 जेठ 15 गतेसम्म 6 महिनादेखि 59 महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समस्या पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको थियो।
1: जाजुकटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरेको छ। डिभिजन वन कार्यालय जाजुकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको समक्षमा बसेको बैठकले अतिक्रमण नियन्त्रणका लागि ठोस कार्ययोजना अघि सारेको छ। डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपेश केसीले हाल जिल्लाभर करिब 1552 हेक्टर वन क्षेत्र विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण गरेको बताउनुभयो। वन क्षेत्र संरक्षण र अवैध अतिक्रमणलाई निरुत्साहित गर्ने उद्देश्यले कार्यालयले हटाउने अभियानलाई तीव्रता दिने निर्णय पनि गरेको छ। समितिको निर्णय अनुसार पहिलो चरणमा सरकारी तथा वन क्षेत्र अतिक्रमण गरेर बसेकालाई 35 दिने सार्वजनिक सूचना जारी गरिनेछ। संरचना तोकेको समयभित्र अटेर गरी संरचना नहटाएमा नियम अनुसार बल प्रयोग गरी सरकारी जग्गा खाली गराइने प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले वन तथा सार्वजनिक जग्गाको संरक्षणमा सहयोग पुर्याउन सबैलाई आग्रह गरेको छ। यस्ता दैलेखमा भने अतिक्रमणको चपेटामा परेको वन क्षेत्र खाली गराउन जिल्ला स्तरीय अभियान शुरू भएको छ। डिभिजन वन कार्यालय दैलेखका प्रमुख अमर शाहले जिल्लाभर 420.19 हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको बताउनु भएको छ।
0: फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
11: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
12: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक सुर्खेत। फोन नंबर 083-520-402 र 522-148।
14: पारस्परिक साथ सहयोग र दृढ़
15: कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।

0: साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: चाहिन्छ।
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले 2 चिकित्सक सहित 5 जनालाई पक्राउ गरेको छ। सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200ले निरोगीताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतिनिध सिंह राठौड़ले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक सहित बिचौलियाको नाम गोप्य राखिएको बताउनुभयो। प्रहरीले 200 लिएर निरोगीताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
2: सुर्खेत सहित विभिन्न जिल्लामा

0: गर्मी अझै बढ्न भएको छ। विशेष गरी पश्चिम र मध्य तराईका जिल्लामा गर्मी अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज नेपालगंज र भैरवा देशकै सबैभन्दा तातो शहर बन्ने भन्दै महाशाखाले अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको जनाएको छ। यिनी दुवै शहरसँगै धनगढ़ीमा 38 देखि 40 डिग्री सेल्सियससम्म पुगेको छ भने दिउँसो तातो हावाको लहर चलेको छ। यसै गरी वीरनगर घोराईमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियसको बीचमा रहेका छन् भने तातो दिन महसुस भएको महाशाखाले जनाएको छ। तराईका पश्चिमी र मध्य शहरहरू अत्यधिक गर्मीले आक्रान्त बन्दा पहाड़ी र पूर्वी शहरहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
1: बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रबाट दुई दिनको अन्तरालमा ठूलो परिणाममा लागू औषध ब्राउन सुगर सहित पाँचजनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुर र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजको संयुक्त टोलीले विभिन्न स्थानमा चेक जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
0: भेरी खबरको अन्त्यमा अब खेल खबर। लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै सह आयोजक मेक्सिको फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदान ग्याडालाजारा स्टेडियममा बिहान भएको संघर्षपूर्ण जीतपछि मेक्सिको राउण्ड अफ 32 पुग्ने पहिलो टीम बनेको छ। मेक्सिकोसम्म एक विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। रोमोले 50 मिनट मा गरेको गोल नै मेक्सिको जितका लागि प्राप्त भयो। खेल भर बल पोजिशनमा मेक्सिको भन्दा बढ़ी भए पनि दक्षिण कोरियाले गोल गर्न सकेन। समय एबाट 6 अङ्क जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा 3 अङ्क जोडेको दक्षिण कोरियाको सम्भावना कायमै रहेको छ। पहिलो खेलमा मेक्सिकोलाई दक्षिण अफ्रिकालाई 2-0 र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए। दुई खेलबाट समान 1 अङ्क जोडेको चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जीवितै रहेको छ। यसपालि नकआउट चरणमा 32 टोली पुग्नेछन्। प्रत्येक समूहबाट शीर्ष 2 टोली र तेस्रो हुने मध्येबाट 8 टोली राउण्ड अफ 32 प्रवेश गर्नेछन्।
1: यस्तै क्यानाडा र स्विजरल्याण्डको शानदार जीत दर्ता गर्दा दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग अङ्क बाँडेको छ। समूह एमा रहेको दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग 1-1 अङ्कको बराबरी गरेको हो। यो जितसँगै क्यानाडाको 2 खेलबाट 4 अङ्क भएको छ। यसै गरी भोलि बिहान 4 बजे समूह सी का स्कटल्याण्ड र मोरक्को तथा बिहान 6:15 बजे ब्राजिल र हाइटी भिड्दैछन्। विश्वकप फुटबलमा अमेरिका र अस्ट्रेलिया समेत पौने 1 बजे आमने सामने हुने भएका छन्।
0: र वीरेन्द्रनगरमा हुन लागेको तेस्रो एक्सट्रीम ताके बिहार राष्ट्रिय हाफ म्याराथनले पुरस्कार राशि बढ़ाएको छ। दौड़िन्छ कर्णाली नारासहित आयोजना हुने म्याराथनमा पुरस्कारको राशि यसअघि निर्धारण गरिएको भन्दा बढ़ाइएको हो। अब 21 किलोमिटर हाफ म्याराथनमा प्रथम धावकले 1,50,000 र दोस्रो धावकले 75,000 रूपियाँ पुरस्कार पाउनेछन्। महिला म्याराथन र छात्र छात्राको प्रतिस्पर्धामा पुरस्कार राशि बढ़ाइएको छ। प्रतियोगिताको मस्कट टी शर्ट सार्वजनिक गर्दै आयोजकले जानकारी दिएको। ब्रेनचोकबाट मंगलगढ़ी एयरपोर्ट धुल्याबीट र सुब्बाकुना हुँदै पुनः सुब्बाकुनाबाट मंगलगढ़ी बांगेसिङ हुँदै वीरेन्द्र चोक आउने दौड़ समापन हुनेछ। आयोजक मध्यपश्चिम फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालले 21 किलोमिटर दौड़मा पुरूष महिलालाई 10 किलोमिटर र स्कूले छात्र छात्राका लागि 5 किलोमिटर निर्धारण गरिएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा तथा मेड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको यो तेस्रो संस्करण हो। दौड़िन्छ कर्णाली नारालाई मूर्त रूप दिन कर्णाली खेलकुद विकास परिषदको अनुरोधमा विगत 2 वर्षदेखि फिटनेस सेन्टरले प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। परिषदले कर्णालीमा दौड़िन्छ संस्कृतिको विकास गर्ने उद्देश्यसहित जुम्ला संचालित रारा म्याराथन र सुर्खेतमा काँक्री बिहार म्याराथनलाई वार्षिक बजेट उपलब्ध गराउँदै आएको छ।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: कर्णालीका जिल्ला तहका केही अस्पतालको सेवा प्रवाह न्यूनतम सेवा मापदण्डमा निकै कमजोर। 11 मध्ये 3 वटाले मात्र मापदण्ड पूरा अनुसार सेवा दिएको सरकारी तथ्याङ्क।
1: कक्षा 12 को नतिजा सार्वजनिक। यसपालि नियमित तर्फ 69.75% परीक्षार्थीहरू उत्तीर्ण। मौका परीक्षा आउँदो साउन 2 र 3 गते हुने।
0: सुर्खेत विभिन्न जिल्लामा गर्मी अझै बढ़ने। नेपालगंजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुग्यो।
1: र सह आयोजक मेस्किको फिफा विश्वकप 2026 को नट आउट चरणमा प्रवेश। क्यानाडा र स्विजरल्याण्डको शानदार जित। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: Radio Bheri FM
3: Extreme Energy Drink Time Check अहिले ठीक 7 बजेको छ।
4: Extreme Energy Drink Taste the difference Feel the energy
5: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence Chanakya Pathshala previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
7: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
7: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
6: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
9: यही असार 6 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
11: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
11: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए, रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
11: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
12: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
11: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
12: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
11: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
12: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
13: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
14: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: the
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-688-84-566।
4: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
4: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
4: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
5: रेडियो भेरी एफएम

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असार 6 गते पहिलो शनिबारका दिन
2: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन छुने।
2: Radio Meri FM।
3: आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
4: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
3: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
5: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
3: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न समिति गठन।
6: मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
3: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्यांकन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्यांकन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेशाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
7: सरकारले 10 वर्षसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
6: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भनेर विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टी हुन सक्छ भन्ने पाटो, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
7: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। चारवटै अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोरप्रसाद आर्यले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
4: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
7: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
8: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन, इन्कम ट्याक्स फ्री। यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
7: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
9: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
7: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। वहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
10: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
7: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
5: नेपाल विशेष सेवा ऐन 2042 साबितको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
7: ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
11: अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेसीमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ नि हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको योहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर र हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिनुपर्छ भनेर प्रिकसनरी स्टेप अन्तर्गत हामीले चाहिँ नि यो दुई चाताको लागि जू बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले दुई चाताको लागि बन्द गरेको हो।
7: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौं सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह एको शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
3: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
16: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
13: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत देख्दै भर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान, समानताको अभियान,
16: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसमविदहरूले बताएका छन्। यसपटक मनसून भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
19: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था भयो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ। अब प्युठान भनेपछि मध्यपश्चिम, त्यस कारणले अबको चार पाँच दिन कुरो भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसपट्टि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
7: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभएको।
19: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआई को प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त्यो भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
7: एकरो हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो, तर तपाईँहरूले फिर्ता गर्ने
19: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ नै विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछ।
7: चट्याङ, भूकम्प, बाढ़ी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बस्न सकिन्छ?
19: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
7: धेरैवटा विपदको कुरा गर्नुभयो।
19: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यस कारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यस कारणले हामी चनाखो हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौ। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही क्षण अगाडि नै भए पनि भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ शुरू भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढ़ी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम,
19: यस वर्षको मनसुन कमजोर हुने भनेको समग्र मनसुनको अवस्था भत्र
20: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउँदा चाहिँ अलिकति चुनौती भयो
3: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमीन बाढ़ी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू कृषि पुनर्स्थापना कार्यक्रम बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ
21: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी
2: सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ कृषि तथा विपद व्यवस्थापन सम्बन्धी

0: अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत: बाढ़ी, पहिरो, डुबान, असिना, खडेरी, हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग, निशुल्क वा सहुलियत दरमा बिउबिजन वितरण, कृषि सामग्री, मल, उपकरण, प्लास्टिक टनेल आदि सहयोग, पशु चौपाईको क्षतिमा सहायता, कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली, फलफूल, तरकारी, पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप, रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण, सिंचाई योजना, कृषि उपकरणमा अनुदान, व्यावसायिक खेती प्रवर्धन कार्यक्रम, हरित गृह टनेल निर्माण सहयोग, पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान, युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा। किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण, ब्याज अनुदान युक्त कृषि कर्जा, कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श, रोग किरा नियन्त्रण, तालिम तथा क्षमता विकास, बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
1: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
2: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
3: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि, अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
2: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने, राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
3: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ,
2: विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा, ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने, यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू

0: सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
1: हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने। अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने। यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
0: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत लिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभगाई कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभगाई कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
2: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिडियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। अवस्था आजलाई साझा खबरको समय सकियोस्। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई
4: सर्वजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। खाने गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840-44-631।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
8: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369484।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98851715।
4: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
5: के तपाई वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा चूर्ण तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: रेडियो भेरी एफएम।

0: Bonilla. Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाणपत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर।
5: मेलोनीले आफूसँग फोटो खिचाउन बिन्ती भाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटालीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णत बनावटी हो, म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन, यो पहिलो पटक भएको पनि होइन। इटालीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा दुईजना पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 वर्ष र अर्का रूमेनियाली व्यक्तिलाई 2 वर्षको सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ, तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लड़ाकूहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र छुवावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
6: साझा पखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दवाबपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दवाब दिएको भनिएको घटनाको आलोचना गरे।
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रणाम तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सृजना गरिएको, विशेष व्यक्ति विरूद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वेच्छाचारता देखेर अचम्मित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अंग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इच्छामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमाशी गर्दा कसले छानबिन गर्ने?
6: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
8: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञमाथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
6: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले घटनाबारे सरकारले तत्काल प्रश्न पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
9: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढ़ेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
6: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन।
9: राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
6: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमा

0: खानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
1: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर।

0: नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
1: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं, स्वायत्त छौं र आफ्नो कामकाज र निष्ठाप्रति हामी सचेत छौं भनेर।
2: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गएराति दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजरायलको डिफेन्स फोर्सले हिजबुल्ला र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिङले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौं, आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गएराति कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द यता लेबननमा कम्तीमा 3,912 मारिएका र 11,699 घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: औषधी सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
1: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
2: लौ है हजुर, सिरिज एग्रोभेट है सिरिज एग्रोभेट।
3: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: नमस्कार अनि गजलमय अभिवादन छ। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नवीनतम श्रृंखलामा
1: प्रविधिका पूर्ण र विनोदको साथमा
0: तपाईँकै नजिकको साथी महेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यस्तै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकै साथ गुञ्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.2/7 मेगाहर सँगसँगै इन्टरनेट अनलाइनमा radiobheri.com.np हामी तपाईँको छेउमा तपाईँकै गाउँ बस्तीमा उपस्थित हुने गर्दछौ। लामो समयपछि म फेरि तपाईँको माझमा गीत गजलका भिन्न श्रृंखलाहरू प्रस्तुत गर्नको लागि उपस्थित भइसकेको छु। तपाईले सुनेर साथ दिनुहुन्छ। विशुद्ध गजल प्रधान कार्यक्रम हो यो गीत गजल, त्यसैले हामी गजलका कुराकानी गर्छौं, गजलमै रमने रमाउने प्रयत्न गर्छौं र यो बसाईलाई गजलमय बनाउने कोसिस गर्छौं। आजको बसाईमा पनि केही गजलका साथमा तपाईँको माझमा म उपस्थित भइसकेको छु। आज म गजल मन लक्ष्मण संगमका गजलहरू उहाँकै आवाजमा प्रस्तुत गर्नेछु। अछामका गजलमन लक्ष्मण संगमले मेहफिलमा प्रस्तुत गर्नुभएका गजलहरूलाई जस्ताको तस्तै तपाईँको माझमा राख्ने अनुमति म चाहन्छु। आजको बसाईमा लक्ष्मण संगमका गजलहरू तपाईँको माझमा रहनेछन्। तपाईँले सुनेर साथ दिनुहुनेछ, विश्वास मैले मनभरि सँगालिरहेको छु। अब म ढिला नगरिकन अछामका गजलमन लक्ष्मण संगमलाई यहाँनिर जोड्छु। तपाईँ सुनेर साथ दिनुहोला। लक्ष्मण संगमको गजल यसरी शुरू हुन्छ। भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ, भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ, यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ।
2: भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ, भनिरहन्छौ भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ, यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ। भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ, यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ। हरेक दिन लगाउँछौ हरेक दिन पखाल्छौ, हरेक दिन लगाउँछौ हरेक दिन लगाउँछौ हरेक दिन पखाल्छौ, र पनि तिम्रै आँखाको गाजल हुने मन छ। हरेक दिन लगाउँछौ हरेक दिन लगाउँछौ हरेक दिन पखाल्छौ, र पनि तिम्रै आँखाको गाजल हुने मन छ। दुश्मनका खुट्टाबाट यो भूमि नकुल्चियोस्, दुश्मनका खुट्टाबाट यो भूमि नकुल्चियोस्, दुश्मनका खुट्टाबाट यो भूमि नकुल्चियोस्, बरु मलाई दुश्मनकै खुट्टाको चप्पल हुने मन छ। बरु मलाई दुश्मनकै खुट्टाको चप्पल हुने मन छ। भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ, यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ। यो जुनीमा छोड्नेहरू पनि छायामा बस्नु, यो जुनीमा छोड्नेहरू पनि छायामा बसुन्, यो जुनीमा छोड्नेहरू पनि छायामा बसुन्, अर्को जुनीमा दो बाटोको पिपल हुने मन छ। यो जुनीमा छोड्नेहरू पनि छायामा बसुन्, विद्यालय यो जुनीमा छोड्नेहरू पनि छायामा बसुन्, अर्को जन्ममा अर्को जुनीमा दो बाटोको पिपल हुने मन छ। जुन होटेलको भुइँ पुस्ने काम गर्छौ तिमी, अन्तिम शेर, जुन होटेलको भुइँ पुस्ने काम गर्छौ तिमी, सधैँभर त्यहाँकै भुइँको मार्बल हुने मन छ। साँचो प्रेममा सफल हुने मन छ, यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ। जुन होटेलको भुइँ पुस्ने काम गर्छौ तिमी सधैँभर, जुन होटेलको भुइँ पुस्ने काम गर्छौ तिमी सधैँभर त्यहाँकै भुइँको मार्बल हुने मन छ, यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ। भनिरहन्छौ साँचो प्रेममा सफल हुने मन छ। धन्यवाद। दोस्रो गजल, सिमानामा रगत चढाएपछि देश भेटिएको हो, बा हराएपछि प्रचार प्रसार नगरे चाहिँ लाग्यो
3: प्रचार प्रसार नगरे चाहिँ लाग्यो
2: त्यो कार्यक्रमको प्रचार प्रसार नगरे चाहिँ लाग्यो नयाँ फिल्ममा उनी नआएपछि प्रचार प्रसार नगरे नै लाग्यो प्रचार प्रसार नगरे नै लाग्यो नयाँ फिल्ममा उनी नआएपछि यसले स्वास फेर नै लाग्छ यसले स्वास फेर नै लाग्छ राष्ट्रिय झण्डा फर्काएपछि यसले स्वास फेर नै लाग्छ राष्ट्रिय झण्डा फर्काएपछि शालिक बोल्न नसकेर बोल्दैन
3: शालिक बोल्न नसकेर बोल्दैन
2: शालिक बोल्न नसकेर बोल्दैन शालिक बोल्न नसकेर बोल्दैन तिमी किन बोल्दिनौ बोलाए शालिक बोल्न नसकेर बोल्दैन शालिक बोल्न नसकेर बोल्दैन तिमी किन बोल्दिनौ बोलाएपछि धन्यवाद
3: तेस्रो
2: गजल बरु देवता बनिसक्थ्यो ढुङ्गालाई आकार दिँदा बरु देवता बनिसक्थ्यो ढुङ्गालाई आकार दिँदा तर तिमी ढुङ्गा जस्ती भइदियो जीवनभर प्यार दिँदा बरु देवता बनिसक्थ्यो ढुङ्गालाई आकार दिँदा तर तिमी ढुङ्गा जस्ती भयो जीवनभर प्यार दिँदा तस्विर माग्नेहरूलाई अनुहार दिने मन थियो तस्विर माग्नेहरूलाई अनुहार दिने मन थियो अनुहार दिने मन थियो फेरि मेरो अस्तित्व नरहने भयो अनुहार दिँदा अनुहार दिँदा त्यति दुःख लागेन कसैले आँखा फुटाउँदा पनि त्यति दुःख लागेन कसैले आँखा फुटाउँदा पनि जति दुःख लाग्यो तिमीले ऐना उपहार दिँदा बरु देउता बनिसक्थ्यौ ढुङ्गालाई आकार दिँदा तर तिमी ढुङ्गा जस्ती भइदियौ जीवनभर प्यार दिँदा अन्तिम शेर जिन्दगीमा एकपटक हो कसैलाई माया दिने जिन्दगीमा एकपटक हो कसैलाई माया दिने हरेक चिजको मूल्य कम हुन्छ बार बार दिँदा जीवनमा एकपटक हो कसैलाई माया दिने हरेक चिजको मूल्य कम हुन्छ बार बार दिँदा बरु देउता भनिसक्थ्यौ ढुङ्गालाई आकार दिँदा तर तिमी ढुङ्गा जस्ती भयो जीवनभर प्यार दिँदा धन्यवाद कसको आँच छ यहाँ मृत्युसँग सवाल को गर्छ कसको आँट छ यहाँ मृत्युसँग सवाल को गर्छ उर्लेको समुद्रको एक छाल अर्को छाल को गर्छ कसको आँट छ यहाँ मृत्युसँग सवाल को गर्छ उर्लेको समुद्रको एक छाल अर्को छाल को गर्छ म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले कसको आँट छ यहाँ मृत्युसँग सवाल को गर्छ उर्लेको समुद्रको एक छाल अर्को छाल को गर्छ म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले उनका आँखा भनिरहेथे मेरो ख्याल को गर्छ म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले उनका आँखा भनी रहे थे मेरो ख्याल को गर्छ एउटा बच्चा बोल्छ पागल बोल्छ र म बोल्छु
3: एउटा बच्चा बोल्छ पागल बोल्छ
2: एउटा बच्चा बोल्छ पागल बोल्छ र म बोल्छु एउटा बच्चा बोल्छ पागल बोल्छ एउटा बच्चा बोल्छ पागल बोल्छ र म बोल्छु यस भन्दाहरू तस्विरसँग बोल्छ को गर्छ एउटा बच्चा बोल्छ पागल बोल्छ र म बोल्छु यस भन्दाहरू तस्विरसँग बोलचाल को गर्छ उर्लेको समुद्रको एक छाल अर्को छाल को गर्छ अन्तिम शेर राम्रो कुरा पनि किन नभनेको भनेर सोध्नुहुन्छ राम्रो कुरा पनि किन नभनेको भनेर सोध्नुहुन्छ राम्रो हो भन्दैमा सबैसँग अङ्कमाल को गर्छ राम्रो कुरा पनि किन नभनेको भनेर सोध्नुहुन्छ राम्रो हो भन्दैमा सबैसँग अङ्कमाल को गर्छ उनीहरूको समुद्रको एक छाल अर्को छाल को गर्छ कसको आँट छ यहाँ मृत्युसँग सवाल को गर्छ
3: राम्रो धन्यवाद

हजुर, निकै मीठा गजलहरू हामीले सुनिरहेका छौं। त्यो गजल माहौलको त्यो परिवेशको आवाज पनि हामी सुन्दैछौ र निकै मीठा गजलहरू पनि सुनिरहेकै छौं, अगाडि बढ़िरहेकै छौं। यस बीचमा एउटा मीठो गीत तपाईँका लागि भनेर हामी राख्दैछौ, गीत राख्छौ। गीत राखिसकेपछि हामी छोटो विश्राममा जानेछौ, तत्पश्चात फेरि म लक्ष्मण संगमलाई जोड्ने गरेर उपस्थित हुनेछु यहाँनिर यो मीठो गीत।

0: Mahindra.
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
3: यही असार 6 गते पहिलो शनिबारका दिन
4: नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
6: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
6: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।

0: अछामका गजलमान लक्ष्मण संगमको गजल उहाँकै आवाजमा प्रस्तुत गर्ने जमर्को मैले गरिरहेको छु। महफिलमा प्रस्तुत गजलहरू तपाईँको माझमा मैले प्रस्तुत गरिरहेको छु। फेरि ढिला नगरीमा जोड्न चाहन्छु लक्ष्मण संगमलाई।
1: के रोपिन्छ जस्तो लाग्छ, के रोपिन्छ जस्तो लाग्छ तिम्रो विचारमा बन्द गरेर, के रोपिन्छ जस्तो लाग्छ तिम्रो विचारमा बन्द गरेर, के रोपिन्छ जस्तो लाग्छ तिम्रो विचारमा बन्द गरेर, लामखुट्टे पो रोप्न खोज्दैछौ काँडे तारमा बन्द गरेर, के रोपिन्छ जस्तो लाग्छ तिम्रो विचारमा बन्द गरेर, लामखुट्टे पो रोप्न खोज्दैछौ काँडे तारमा बन्द गरेर, गरेर निकाल्ने बित्तिकै झन् पानी पानी भनेर करायो, निकाल्ने बित्तिकै झन् पानी पानी भनेर करायो, प्यासीलाई राखिएको थियो इनारमा बन्द गरेर, निकाल्ने बित्तिकै झन् पानी पानी भनेर करायो, एउटा प्यासीलाई राखिएको थियो किनारमा बन्द, किनारमा बन्द गरेर, के रोकिन्छ जस्तो लाग्छ तिम्रो विचारमा बन्द गरेर, किनारामा भेटिएकाहरू त रोकिएनन् कहिल्यै, किनारमा किनारमा भेटिएकाहरू त रोकिएनन् कहिल्यै, एउटा समुद्र के रोकिन्थ्यो किनारमा बन्द गरेर, किनारमा भेटिएकाहरू भेटिएकाहरू त रोकिएनन् कहिल्यै, किनारमा भेटिएकाहरू त रोकिएनन् कहिल्यै, एउटा समुद्र के रोकिन्थ्यो किनारमा बन्द गरेर, आफूलाई मन लागेको बेला पनि मर्न पाइँदैन,
2: आफूलाई मन परेको
1: आफूलाई मन लागेको बेला
2: लागेको बेला पनि मर्न पाइँदैन,
1: आफूलाई आफूलाई मन लागेको बेला पनि मर्न पाइँदैन, हामीलाई राखिएको छ संसारमा बन्द गरेर, आफूलाई मन लागेको बेला पनि मर्न पाइँदैन, हामीलाई राखिएको छ संसारमा बन्द गरेर, के रोकिन्छ जस्तो लाग्छ तिम्रो विचारमा बन्द गरेर, लामखुट्टे पो रोक्न खोज्दैछौ काँडे तारमा बन्द गरेर, दोस्रो चरणको अन्तिम होला, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ मैले छुँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ मैले छुँदा पनि दुख्छ, पीडा कम हुन्छ भनेर पिउँदै हुनुहुन्छ,
2: पीडा कम हुँदैछ हुन्छ भनेर पिउँदै हुनुहुन्छ,
1: पीडा पीडा कम हुन्छ भनेर
2: पिउँदै हुँदै हुनुहुन्छ,
1: पीडा कम हुन्छ भनेर पिउँदै हुनुहुन्छ, याद गर्नुहोस् छाती त पिउँदा पनि दुख्छ, याद गर्नुहोस् पीडा कम हुन्छ भनेर पिउँदै हुनुहुन्छ, याद गर्नुहोस् छाती त पिउँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ मैले छुँदा पनि दुख्छ, अन्तको जस्तो हुँदैन आँखाको घाउ, अन्तको जस्तो हुँदैन अन्तको जस्तो हुँदैन आँखाको घाउ, अन्तको जस्तो हुँदैन आँखाको घाउ, रुँदा पनि दुख्छ नरुँदा पनि
2: दुख्छ,
1: अन्तको जस्तो हुँदैन आँखाको घाउ, रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ, अन्तिम शेर, मन हो तिमीले मात्र दुखाउन सक्ने, मन हो
2: मन हो
1: मन हो
2: मन हो
1: धेरैले दुखाउन सक्दैन, मन हो मन हो तिमीले मात्र दुखाउन सक्ने, यो मन हो तिमीले मात्र दुखाउन सक्ने, शरीर त सुई लगाउँदा पनि दुख्छ, शरीर त सुई लगाउँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ मैले छुँदा पनि दुख्छ, धन्यवाद। जीवनभर एउटा यस्तो प्रक्रिया जारी रह्यो, जीवनभर एउटा यस्तो प्रक्रिया जारी रह्यो, मैले माया गर्छु भनिरहे उसले नकारिरह्यो, जीवनभर एउटा यस्तो प्रक्रिया जारी रह्यो, मैले माया गर्छु भनिरहे उसले नकारिरह्यो, केही प्रेम गरेर कोही गएपछि लाग्दैछ,

0: केही प्रेम गरेर केही प्रेम गरेर उही गएपछि लाग्दैछ एउटा रुख रहेन तर रुखको छहारी रह्यो एउटा रुख रहेन तर रुखको छहारी रह्यो यस्तो देखेर म नहाँस्न सके न रुन सके यस्तो देखेर म नहाँस्न सके न रुन सके एउटा मान्छे हाँसिरह्यो आँसु झारिरह्यो एउटा मान्छे हाँसिरह्यो आँसु झारिरह्यो सुन्दर लागेर कुनै चित्रकारले तिम्रो चित्र सुन्दर लागेर कुनै चित्रकारले तिम्रो चित्र पटक पटक बनाउने रहरले बिगारिरह्यो सुन्दर लागेर कुनै चित्रकारले तिम्रो चित्र पटक पटक बनाउने रहरले बिगारिरह्यो अन्तिम शेर कोही अरूको अस्तित्व राखेर सकिने गर्छन् कोही अरूको अस्तित्व राखेर सकिने गर्छन् फुल सुके पनि ठाउँको नाम फुलबारी रह्यो कोही जीवनभर एउटा यस्तो प्रक्रिया जारी रह्यो मैले माया गर्छु भनिरहे उसले नकारिरह्यो कोही अरूको अस्तित्व राखेर सकिने गर्छन् फुल सुके पनि ठाउँको नाम फुलबारी रह्यो दुईटा ढुङ्गामा दुईटा खुट्टाले उभिनु पर्छ यसरी पनि समयको चित्त बुझाइदिनु पर्छ वृद्धाश्रम जाँदा काँडा टिप्दै गइन आमा वृद्धाश्रम जाँदा काँडा टिप्दै गइन आमा सोची हुन् छोराले यही बाटो फर्किनु पर्छ वृद्धाश्रम जाँदा काँडा टिप्दै गइन आमा सोची हुन् छोराले यही बाटो फर्किनु पर्छ आँखामा बस्न पाए आँसु भनिदिन्थे आँखामा बस्न पाए आँसु भनिदिन्थे मलाई सम्झेर रुन्छौ मैले पोखिनु पर्छ आँखामा बस्न पाए आँसु भनिदिन्थे मलाई सम्झेर रुन्छौ मैले पोखिनु पर्छ जलाउँछु भन्छौ जलाऊ तर विचार गर जलाउँछु भन्छौ जलाऊ तर विचार गर दाउरा भन्दा अगाडि काटिसकिनु पर्छ जलाउँछु भन्छौ जलाऊ तर विचार गर दाउरा भन्दा अगाडि काटिसकिनु पर्छ यसकारण मैले फुल भनिन तिमीलाई यसकारण मैले फुल भनिन तिमीलाई जीवनमा हरेक फुलहरूले ओइलिनु पर्छ यसकारण मैले फुल भनिन तिमीलाई जीवनमा हरेक फुलहरूले ओइलिनु पर्छ एउटै नदीका दुई किनार बनेर हिँडिरह्यौँ हामी एउटै नदीका दुई किनार बनेर हिँडिरह्यौँ हामी र भनिरह्यौँ नदी सकिएपछि भेटिनु पर्छ दुईटा खुट्टाले उभिनु पर्छ यसरी पनि समयको चित्त बुझाइदिनु पर्छ धन्यवाद नयाँ गजल छ यो कालोको विरोध गर्नेहरू पनि कपडा काला लगाउँछन् कालोको विरोध गर्नेहरू पनि कपडा काला लगाउँछन् यो देखेर प्यालाको विरोध गर्नेहरू प्याला लगाउँछन् कालोको विरोध गर्नेहरू पनि कपडा काला लगाउँछन् यो देखेर प्यालाको विरोध गर्नेहरू प्याला लगाउँछन् यो कस्तो समाज हो यहाँबाट के सिक्छौ हामी यहाँ जुत्ता चोर्नलाई पनि जुत्ताकै माला लगाउँछ यो कस्तो समाज हो, यहाँबाट के सिक्छौ हामी? यहाँ जुत्ता तोड्नेलाई पनि जुत्ताकै माला लगाउँछन्। आज तिमी मेरो आऊ, भोलि म तिम्रो जान्छु। अलिक बुझ्नु पर्ने चाहिँ, आज तिमी मेरो आऊ भोलि म तिम्रो जान्छु, आज तिमी मेरो आऊ भोलि म तिम्रो जान्छु। मूर्खहरू यसरी मलाम जाने पाला लगाउँछन्। आज तिमी मेरो आऊ भोलि म तिम्रो जान्छु, मूर्खहरू यसरी मलाम जाने पाला लगाउँछन्। कहिले काहीँ सम्झिएको घरमा तिम्रै हुन्छौ,
1: कहिले काहीँ
0: सम्झिएकै घरमा तिम्रै भन्छौ, कहिले काहीँ सम्झिएको घरमा तिम्रै भन्छौ, कहिले काहीँ त मूलगेट पनि डेरावाला लगाउँछ। कहिले काहीँ सम्झिएको घरमा तिम्रै भन्छौ, कहिले काहीँ त मूलगेट पनि डेरावाला लगाउँछ। मायाको सुरक्षा मायाले गर्न सकिँदैन भन्छौ तिमी, अन्तिम शेर मायाको सुरक्षा मायाले गर्न सकिँदैन भन्छौ, हेर त तालाहरूको दोकानमा पनि ताला लगाउँछ। मायाको सुरक्षा मायाले गर्न सकिँदैन भन्छौ तिमी, हेर त तालाहरूको दोकानमा पनि ताला लगाउँछन्। यस्तो देखेर प्यालाको विरोध गर्नेहरू पनि प्याला लगाउँछन्, कालोको विरोध गर्नेहरू पनि कपडा काला लगाउँछन्। जीवनमा एउटा यस्तो चमत्कार गर्ने मन छ, आगो बोकेर मट्टी तेलको नदी पार गर्ने मन छ। आगो बोकेर मट्टी तेलको नदी पार गर्ने मन छ। रगत पिउनेहरूको बस्तीबाट बचेर आएको छु, फेरि तिमी भन्छौ रगतले श्रृङ्गार गर्ने मन छ। जहाँ सजिलै हुने गर्छ मान्छेहरूको व्यापार, मलाई ती बजारहरूको व्यापार गर्ने मन छ, सब थोक लेखिएको तिम्रो नाम नलेखिएको, मेरो निधार छ यसलाई केरकार गर्ने मन छ। जीवन एउटा यस्तो चमत्कार गर्ने मन छ, आगो बोकेर मट्टी तेलको नदी पार गर्ने मन छ। अन्तिम शेर दुवै हात काटेर कसैलाई नसोध्नु अन्तिम इच्छा, उसले भनिदिन सक्छ सबैलाई नमस्कार गर्ने मन छ। जीवनमा एउटा यस्तो चमत्कार गर्ने मन छ, आगो बोकेर तेलको नदी पार गर्ने मन छ। धन्यवाद।
1: हजुर, आजको सायमा अछामका गजल मन लक्ष्मण संगमका केही गजलहरू हामीले सुन्यौं। उहाँकै आवाजमा र उहाँले प्रत्यक्ष रूपमा माहौलमा प्रस्तुत गरेका गजलहरू मैले जस्ताको तस्तै तपाईँलाई सुनाउने प्रयत्न गरे आजको विषयमा। तपाईँलाई यस्ता कार्यक्रमहरू कस्ता लाग्छन्, तपाईँले सल्लाह सुझाव चाहिँ दिनुपर्ने हुन्छ। हामी अरू विभिन्न खालका गजलमय कार्यक्रमहरू तपाईँका माझमा प्रस्तुत गर्दै जानेछौ र तपाईँका गजलहरू नै प्रस्तुत गर्ने कार्यक्रम हो यो गीत गजल। अब भने हामी बिस्तारै कार्यक्रमको अन्तिमतिर आइपुगिसकेका छौं। विदा भएर जानुपर्ने बेला भएको छ। आजको विषयमा लक्ष्मण संगम, उहाँलाई म धन्यवाद दिन्छु। उहाँका गजलहरू तपाईँलाई सुनाए, तपाईँले प्रतिक्रिया त अवश्य पनि दिनुहुनेछ। अनि यति बेलासम्म निरन्तर सुनेर साथ दिनुभयो तपाईँप्रति म आभार व्यक्त गर्छु। धेरै धन्यवाद छ। यसरी नै तपाईँको माया ममता पाइराखौं भन्ने लाग्छ मलाई।

0: धर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।

0: गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।

नमस्कार, रेडियो भेरी एफएम 98.7 मेगाहर्ज को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: โอนังอาเทมากังอาจังดามาโตติโออาโอนังอาเทมากังอาจังดามาโตติโออาโอนังอาเทมากังอาจังดามาโตติโอ
1: महाराज परीक्षित लाई सुखदेव स्वामी ने बताउनु भो अनि त्यसैकी पछाडी बाट लौ तसौन का दृष्टि प्रणाली भनेर महाराज परीक्षित लाई यी श्रीमद् भागवत को महत्व को बारे में सारा प्रकाश पारी बक्ष्यो त यथार्थ प्रकरण में ध्यान मनन कीर्तन को उपाख्यान प्रमाण गरी बक्ष्यो लौ त राजन परीक्षित भनिकन राजा परीक्षित लाई सुखदेव ले बडो गम्भीर वाणी में आफ्नो भाव कथा को प्रकरण प्रमाण गरी सकी बक्ष्यो भनिकन राजा परीक्षित को प्रतिमा सुखदेव स्वामी बड़ो प्रेम सात कथा को प्रवचन दिलाउँदै हुनुहुन्छ र आखिरमा सांब सदाशिव जी को सारा देवताले विनती गरे हे भगवान हे शशि शेखर हे चन्द्रमौली हे परमात्मा हे हरि हामी देखि प्रसन्न हुनुहोस् भनेर हे हर हे शशि शेखर भनेकन सांब सदाशिव जी को विनती गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भो अब भगवान सांब सदाशिव जीलाई क्रोध शान्त गर्दी बक्सु आशुतोष हे शशि शेखर हे चन्द्रमौली भगवान शंकर भोले बाबा क्षमा राख्नु बक्सु भगवान भनेर गौरी शंकर प्रभुको प्रार्थना गरे भगवान शंकरको प्रार्थना गर्दा कुनकुन देवताले प्रभुको प्रार्थना गरे क्रोध शान्त गरेर दक्ष प्रजापतिको प्राण रक्षा गरिदिनुहोस् भनेर प्रार्थना गर्नेमा पहिलो नम्बरमा ऋतेहरूले त्यसदेखि पछाडिबाट सदस्यहरूले रुद्रले भृगु ऋषिले इन्द्र महाराजले ऋषिहरूले सिद्धिगणहरूले अनि त्यसपछि लोकपालहरूले मात्रै होइन योगेश्वरहरूले ब्रह्माजीले देवताहरूले गन्धर्वले अप्सराले विद्याधरले ब्राह्मणले प्रसिद्ध पार्नका निमित्त सारा सम्पूर्ण देवताले विन्ती गरे मेरो परमात्मा शंकर शशि शेखर चन्द्रमौली आशुतोष भगवान विन्ती गरेपछि ल ठिकै छ यसमा अन्यथा हुन सक्दैन अब म नै यसको निमित्त तयारी हुन्छु भन्ने बारेमा परमात्मा गम्भीर सोच राखी बक्छु र दक्ष प्रजापतिकी पत्नीको प्रार्थनाबाट र देवताबाट प्रसन्न भई बक्सेको भगवान प्रभु दक्षी प्रजापतिलाई मैले पशु बनाइसकेको कारणले शब्दमा यसलाई मैले पशु नै बनाउनु पर्छ भनेकन पछिल्लो पट्टे मुन्टो फर्काएर शिर बोकाको ल्याएर जोडिदिन्छु हुन्छ भन्ने हुकुम भो भगवान हुन्छ प्रभु सर्वनाश भन्दार्दना जाति भनेर अब पति देव बोकाको टाउको ल्याएर पछाडि पट्टे मुन्टो जोडेर राखिदिनु भयो उग्र पशु बनाइदिनु भयो अनि भृगुले मेरो दारी पाम भन्नुभयो ललाउ भनेर दारी दिनुभयो बोकाको दारी ल्याएर पण्डितलाई टाँदिनु भयो पण्डित त अहिले त बोके दारी अनि त्यसदेखि पछाडि भगाको दाँत कुसाको दाँत फालिदिनु भयो र भगाको जब आँखा पगाल्नु भएको त्यो तिनको पनि बोकाको आँखा र बोकाको जब दाँत ल्याएर राखेर चपाउन सक्ने र चाट्न सक्ने बनाउनु भयो दाँत अहिलेको हालिया दाँत जस्तो चपाउन नमिल्ने चाट्न र पिउन हुने अरू जात हुँदैन अनि त्यति भइसकेपछि फेरि कन्जब यस्ता प्रकारले कार्यक्रम पूर्ण भयो महाराज परीक्षित सम्पूर्ण प्रकारबाट आफ्नो काम पूरा भइसकेपछि अनि साम्ब सदा शिवजीको साराले विन्ती गरे अनि सती देवी रूपी महारानीलाई साथमा राखेर 7,50,00,000 पीठ उत्पादन शक्ति प्रभुले तयारी गर्नुभयो अनि म हिमाचल राजाकी छोरी महारानी पार्वतीका रूपबाट प्रकट हुनुभयो र कार्य सम्पादन भएको छ महाराज परीक्षित यो हजुरलाई मैले प्रस्तुत गरे अब भृगु नाम गरिएको ऋषिबाट एक एक पूर्ण भएको यो जानकारी पनि मैले हजुरलाई बताएँ बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ हरे बडो प्रेम पूर्वक लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामी शाश्वत उपदेशको बारेमा आज्ञा गर्नुहुन्छ र लौ भगवान साम्ब सदाशिवजीको त्यस ठाउँमा ठूलो सम्मान गरियो भगवान शिवजीको त्रिविन्ती गर्यो जसले यस कथालाई श्रवण गर्छ भनेदेखि शत्रु दमन हुने शंका छैन भनेर राजा परीक्षितलाई आज्ञा गरिबक्छु साम्ब सदाशिवजीको त्रिविन्ती भयो महाराज परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरि उत्तनपाद राजाका छोरा दुर्वोपाख्यान सुन्न पाऊ भनेर अब महाराज उत्तनपादप्रतिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो लौ सौनका दृष्टि प्रणाली यसै प्रसंगमा अघि के भएको थियो भनेदेखि जब सनक सनन्दन सनातन सनद कुमार चार भाइ तिनीहरू रिभु हंस अरुणी यति नारद यी नौ जनाले विवाह गरेनन्। यी चाहिँ बाला ब्रह्मचारी हुन्। अरू सब विवाहका बन्धनमा छन्। स्वयम्भू मनुका जम्मा जेठा छोरा उत्तनपाल महाराज सम्बन्ध जन्मिएका मैथुन सृष्टिमा पहिलो व्यक्ति उत्तनपाद नामका राजा जो छन् तिनको जब दुई चार रानी सुरुचि र सुनीति जेठी रानीका घरबाट जन्मी बक्सेको राजकुमारको नाम ध्रुव कान्छी रानीबाट जन्मी बक्सेको राजकुमारको नाम उत्तम दुईटा राजकुमारहरू एक आपसमा आफ्नै आफ्नै आमाको सहायतामा बढ्दै हुर्कँदै गए। तर जेठीका छोरा एक दिन आफ्नो बाबाको काखपोल्टामा अङ्कमाल गर्न पुगेछन्। काखमा बस्दा सौतानी आमाले थाहा पाउनु भएछ। ओहो एकदा रुचि पुत्र अङ्क मारु पेलालयन उत्तम नारु सन्त ध्रुवम राज्यम जनन नतत। अनि यसरी सौताका छोरालाई जेठीका छोरालाई आफ्नो पतिको काखपोल्टामा बसेको देखिसकेपछि सौताने आमा कान्छीले टपक्क टिपेर गलत्यार उराइदिनु भयो। तैँले यो काखमा बस्ने अधिकार छैन। यदि तैँले बाबाको काखमा पाउने बस्ने अधिकार भए हामी जस्ता भाग्यमानी कान्छीका घरबाट जन्मनु पर्छ, जेठीको घरबाट जन्मेर बाउको काखपोल्टो पाउने होस् कि भनेर गलत्यार उराइदिन् जेठी आमा कान्छी आमाले जेठीका छोरालाई। कठै धुरु धुरु रुँदै रुँदै त्यो बालक उठे। त्यो कान्छीका डरले उत्तर हो जवाब बाउ चाहिँले बोल्न सकिनन् राजा पिताजी। उत्तरपाद राजाले अहिले राजकुमार ध्रुव रुँदै रुँदै रुँदै रुँदै आमाको पासमा पुग्नुभयो। अनि आमाले आज्ञा गर्नुभयो राजा तिमी किन रोएको, तिमीलाई के बोल्लौ भन भनेर भन्दाखेरिमा मेरो माता मैले के बताऊ म राजाको जेठो छोरो, तर मेरी सौतानी आमाले मलाई टिपेर फालिदिनुभयो बाबाको काखबाट। तर बाबाले तैपनि यो मेरो छोरो हो भन्न सक्नु भएन। त म अहिले राज्य त पाउन जासुकै जासु, बाबाको काख त पाइनँ, मैले राज्य पाउने कसरी? यसै कारणले मेरो आमा म तपस्या गर्न जान्छु, मलाई बाटो दिनुहोस् भन्नुभयो ध्रुव राजकुमारले। बाबु तिमी साह्रै सानो छौ, पाँचै वर्षको उमेर छ राजन, तिमीलाई जब यस किसिमबाट जंगलमा कसरी पठाऊ? बाघ बालु हात्ती गेडाको भय हुन्छ, मरि मसान तिमी गइसकेपछि म कसलाई चित्त बुझाउँ? मेरो राजा कसलाई हेर्ने? न मेरो अरू छोरा न मेरो छोरी राजा जान हुँदैन बाबु, यो कुरा बुझ भनेर आमा भन्न लाग्नुभयो। धुरु धुरु हुनुहुन्छ माता श्री। ध्रुव राजकुमार भन्नुहुन्छ मेरो माताश्री मलाई आज्ञा दिइबस्नु पर्यो, कुनै हालतमा पनि अब म यहाँ बस्नु हुँदैन, मैले जंगलमा जानै पर्छ मेरो आमा। यसमा मलाई हजुरले जब यस किसिमबाट रोकथामको विषयमा नजानुहोस्, जान्छु जंगलमा भन्न लाग्नु हो। अनि आमाको छोराका वचन सुनेर आमा भन्नुहुन्छ मेरो बाबु जान हुँदैन, जंगलमा बाघबालु हात्ती गेडाको भय हुन्छ, मरि मसान प्रेतात्माहरूको भय हुन्छ, जान हुँदैन भन्नुभयो। त्यसो होइन मेरो आमा, मैले जानै पर्यो, जंगलमा प्रार्थना गर्छु, भगवानको भजन मनन कीर्तन गर्छु, प्रार्थना गर्छु। यस्तो प्रकारको वचन सुनिसकेपछि ए मेरो प्रभु, ए मेरो मुरारी, ए मेरो हरि, ए मेरो भगवान, हजुरलाई मेरो सहस्र कोटि प्रणाम भनेर सब ध्यान गर्नुभयो, मनन गर्नुभयो, अनि कीर्तन गर्नुभयो। त्यस्तो प्रकारको वचन सुनिसकेपछि लो मेरो ईश्वर अब क्षमा राखी बक्सोस् भन्दै प्रभुका चरणमा विन्ती गरिबक्छु। अनि त्यसपछि आमा रुनुहुन्छ, यता छोरो रुने, छोरा र आमा रुने, सौतानी आमाले गलत्यार हुराइदिनु भयो। आमा रुनुहुन्छ धुरु धुरु। रातमा त्यो घरमा आगोसम्म फुकिएन, साँझमा बत्ती बलिएन, खानेकुरा केही पनि भएन। आमा छोरा रुँदै हुनुहुन्थ्यो ध्रुव राजकुमार। मध्य रातमा आमालाई निदायको भान परिसकेपछि जंगलमा सवारी हुनुभयो। जंगलमा गइसकेपछि छ्याङ उज्यालो भयो, आफ्नो पुत्र देख्नु भएन महारानी जब जेठीले। अनि त्यसपछिबाट आफ्ना जब साथमा काखमा नभएको पाँच वर्षे पुत्र हराएको खण्डमा आमा धुरु धुरु रुँदै भन्नुहुन्छ हरे हुर्काय बढाय आर्जन खान लाए, होइन रहेछ बुढेस कालमा।

महाराज परीक्षित श्री सारा संपूर्ण प्रकार को प्रक्रिया में पूर्ण भर माता श्री इस प्रभाव बाट अब म कसो करूं भगवान लवन दया को सागर भनेर विनती करने वाला छोरो राजकुमार जंगल जानु भो जंगल में पालन भई सके अहिले परब्रह्म परमात्मा परमेश्वर श्री हरि यस्तो प्रभाव बाट इच्छा पूर्ण करना को लागे शाश्वत ब्रह्म ज्ञान को उपदेश को निमित्त अहिले तैयारी भएर अब कहाँ जाऊं के करूं कसो करूं बड़ा अप्ठ्यारो पर्यो र त्यो अप्ठ्यारो लाई भगवान परमात्मा उत्तरापाद राजा का छोरा ध्रुव नाम गिरीको राजकुमार अहिले जब जब नारद नाम गिरीका ऋषि को पासमा जंगल में पुगे आपको स्वागत नीतिगत कार्यक्रम प्रस्तुत करते हुए भन्ने सपन को कथा है सद्याबाट महाराज परीक्षित सुखदेव स्वामी ने उत्तरापाद राजा का छोरा ध्रुव सौतानी आमा का कोप रूपी वचन को बाण बाट तीर्थ करना का लागि जंगल जानुभयो। बीच बाटो में गई सके रात्रि का समय में आमा दिउँ जानु रुनु उत्तनपाद राजा का छोरा ध्रुवलाई नारदले सम्झाउनु राजन जान हुँदैन तिमी सानो छौ बाबा कहाँ जान्छौ भनेर सोद्धाखेरिमा म उत्तनपाद राजा को छोरो ध्रुव मेरो सौतानी आमाले मेरो बाबाको काखमा बस्दा आज गलत्यार हुराइदिनु भयो। अहिले जब बाबुको काख त पाइन भनेदेखि राज्य कसरी पाउला मलाई साह्रै चोट पर्यो साह्रै मर्म पर्यो मरम मरममा घाउ पर्यो यसै कारणले म जंगल जान्छु गुरु आज्ञा पाम तुमाम देव आज्ञा दी बक्सन करो मेरा गुरु भनेर भन्दा मेरो राजा तिमी सानो युवा बच्चालाई कसरी आज्ञा दिऊ जंगलमा बाघ बालु हात्ती गेडाको भए मरिमसानको भए प्रेतात्माहरूको भए जान हुँदैन भन्नुभयो। त्यसो होइन गुरु म जब मर्न तयारी हुन्छु तर फर्कन चाहन्न विधान सिकाइदिनुहोस् भन्दा लो मेरो बाबा तिमी अहिले सरासर जाऊ यमुनाजीको उत्तरपट्टि एउटा मधु नामगरको वन छ त्यो मधु नामगरको जंगलमा गएर भगवान नारायण वासुदेव प्रभु को ओम नमो भगवती वासुदेवाय भन्ने यो मन्त्र पढ थोरै दिनमा भगवान प्रसन्न भई बस्नेछ तिम्रो चित्त भगवानमा लाओस् यही प्रकारको तिमीलाई शुभ सन्देशका साथ आज जाऊ त भनेर भगवान प्रभुले पठाइदिनु भयो। उत्तरापाद राजाका छोरा ध्रुव नाम गरेको राजकुमार अहिले मधुवनमा गएर भगवान नारायण वासुदेवको परब्रह्म चित्त लगाइकन ध्यान गर्न लाग्नुभयो। ओम नमो भगवती वासुदेवाय ओम नमो

0: महाराज परीक्षित में सुखदेव स्वामी ले आज्ञा करो लौत सौन का प्रणाली बने राजा परीक्षित का प्रतिमा सुखदेव स्वामी ले आज्ञा करी बक्स्यो पछाड़ी बाट उत्तन पाद राजा का छोरा ध्रुव नाम गरेको राजकुमार ने पहिलो महीना में एक महीना में के गर्नु भो तीन दिन बिराएर फल फूल खाएर तपस्या करने। दोसरो महीना में छ दिन बिराईकन हरियो सागपात खाएर तपस्या करने। तेसरो महीना में नौ दिन बिराईकन सुकेको पत्ता खाएर तपस्या करने। चारों महीना में बारह दिन बिराईकन जब वायु भोजन कर तपस्या करने। पांचों महीना में श्री ब्रह्मांड सारा संपूर्ण कन जब जब भोजन करना का लाई ते वायु भोजन कर तपस्या करने। अनि त्यसैकी पछाडी महाराज परीक्षित अब तपाई के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेमका पूर्वक आज्ञा गरिबक्सो। त्यसै अवस्थाका बीचमा सौन कादृशी प्रणाली भनेर महाराज परीक्षितलाई सुखदेव आज्ञा गरिबक्सन्छ। अब त्यहाँ देख्नु उपरान्त तपाई के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले आज्ञा गर्दा उत्तनपद राजाका छोरा ध्रुव नाम गरेको राजाको समाधि जब खुलेन भगवानले आएर उभिनु भयो। पांच जनी शंकरले प्रभुले गएर गालामा छोइदिनु भएको थियो। बल्ल ध्रुवको समाधि खुल्यो। युवन्त प्रवेश मम वाच मिमाम प्रसूतम सञ्जीवयत खिल शक्तिधर यशोधाम्नाम अन्यत्र हस्त चरण श्रवण त्वगानिन प्राण नमो भगवते पुरुषाय तुम्यम। भगवान हजुरको पाउको सेवा गर्न पाऊ मैले त हजुरलाई नचिनेको सामान्य मैले कोही सोध्दै नसोचेको आज मेरो समाधि खुल्यो प्रभुको दर्शन पाएँ भन्ने जन्म सफल भनिकन त ध्रुव नामको राजकुमार परमात्माका चरणमा परेर ध्रुवलाई भन्नुभयो भगवानले जे माग्छौ त्यही दिन्छु के मागौं प्रभु मेरा पिताजीले आर्यको पुष्करा व्रतको राज्य पाऊ भन्नुभयो। ए बाबा पुष्करा व्रतको राज्य त अघि नै पाउनु पर्ने नीतिमा हो अप्ठ्यारो कुरो नै होइन। बाबाको कान्छो छोरो भइसकेपछि मैले जेठो छोरो भइसकेपछि पाइहाल्यौ नि भन्नुभयो। अब भगवान के गरौ भनेर सोद्धा तिमीले जानेनौ सानो उमेरको हुनाको कारणले राज्य सञ्चालन गर राज्य सञ्चालन पक्ष परिपूर्ण गरिसकेपछि 36,000 वर्षसम्म पृथ्वीमा राज्य गरेर कालकात्रीमा पाउराखी तिमी ध्रुव लोक जाऊ है भन्नुभयो। जय होस् नारायण यही हो मेरो काम भनेर अहिले भगवान अन्तर्ध्यान उत्तनपाद राजाका छोरा ध्रुव आफ्नो समाधियुक्त आफ्नो दरबार सवारी सारा जनहरूले फूलगुच्छा माला सारा बाट नवरंग का चलुआ सम्मान गारत ने स्वागत करे घर भित्रे
1: डिविजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
1: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. because true education is about discipline, leadership and values. Whether your path is science, management or humanities, Charakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
2: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
8: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489540576।
6: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98586556455।
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
11: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
11: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98-578-20-935 98-682-29-133 र 98-655-56।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045।
12: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त